0: नेपालका प्रमुख हायर पर्चेस कम्पनीहरूको कर्जा लगानी पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ़ेको छ। विभिन्न क्रेडिट रेटिङ एजेन्सीले प्रकाशित गरेको विवरण अनुसार आर्थिक वर्ष 2078-79 9.21 खर्ब रूपियाँ रहेको यस्तो कर्जा 2081-82 बढ़ेर 24.40 अर्ब रूपियाँ पुगेको छ।
1: प्राचीन पाषाण औजर फेला शीर्षकमा गोर्खापत्रमा खबर छ। बाँकेको राप्ती सुनारी गाउँपालिका एक कुसुम क्षेत्रमा पुरातत्व विभागले गरेको खोज तथा अनुसन्धानका क्रममा अत्यन्त प्राचीन पाषाण औजार फेला परेका छन्। प्रारम्भिक अध्ययनले उक्त क्षेत्र प्रागैतिहासिक मानव सभ्यताको महत्वपूर्ण आवास स्थल रहेको संकेत गरेको छ। पुरातत्व विभागका पुरातत्व अधिकृत राजेश परियारका अनुसार अनुसन्धानका क्रममा विशेष प्रकारका पाषाण औजार तथा तिनका अवशेष फेला परेका छन्। ती औजारको प्रकृति र बनावटका आधारमा उक्त क्षेत्र प्रारम्भिक मानव बसोबाससँग सम्बन्धित रहेको अनुमान गरिएको छ।

World Cup 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। यति बेला झापाको गिरीबन्धु चिया बगानमा बिहानैदेखि श्रमिकको चहल पहल हुन्थ्यो। चियाका कलिला मुना टिप्दै श्रमिकका गीत बगानभरि गुन्जिन्थे, तर अहिले दृश्य फेरिएको छ। बगानमा न श्रमिकको चहल पहल छ, न कामको रौनक नै, बरू चारैतिर सन्नाटा छ। भारतले नेपाली चिया निर्यातमा अवरोध खड़ा गरेको विरोधमा इलामका 50 भन्दा बढ़ी र झापाका 30 भन्दा बढ़ी चिया उद्योग तथा बगान बन्द भएपछि पूर्वका करिब 60,000 श्रमिक तथा कर्मचारी प्रत्यक्ष प्रभावित भएका छन्। उद्योग र बगान बन्द हुँदा यसको सबैभन्दा ठूलो मार दैनिक ज्यालादारीमा आश्रित श्रमिक परिवारमा परेको छ। बगानमा काम गर्ने मध्ये धेरै जसो दैनिक ज्यालादारीका छन्।
2: चिया उद्योग बन्द भएको 8 दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएशन उपाध्यक्ष ज्ञानी लिम्बुले बताउनुभयो।
1: सरकारले स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई स्थानीय तहको खाता रोक्का गर्न सक्ने गरी कानूनी व्यवस्था गर्ने तयारी गरेको छ। सरकारले स्थानीय तहको काम र कार्यवाही गर्न खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फिर्ता पठाइए सम्बन्धित मन्त्रालयको सिफारिशमा अर्थ मन्त्रालयले त्यस्ता गाउँपालिका तथा नगरपालिकाको खाता रोक्का गर्न सक्ने गरी कानून व्यवस्थाका लागि प्रस्ताव गरेको हो।
2: पश्चिम तराईमा अत्याधिक गर्मी बढ़ेर जनजीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीले विद्यार्थीलाई विद्यालय जान पनि गाह्रो भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा विदा दिएका छन्। धनगढ़ी उपमहानगरपालिकाले उपमहानगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार 9 देखि 12 सम्म विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर 13,51,167 प्रतिष्ठान तथा व्यावसायिक इकाईको विवरण संकलन गरेको जनाएको छ। कार्यालयले राष्ट्रिय आर्थिक गणना 2082 हालसम्मको प्रगति र आगामी कार्यदिशाबारे आयोजना गरेको पत्रकार सम्मेलनमा गणनामा कागजी प्रश्नावली र ई सेन्सस दुवै माध्यमबाट तथ्याङ्क संकलन गरिएको जानकारी दिएको हो।
2: नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले सल्लाहकार सहित परिषदहरू र विभिन्न समितिका सभापति मनोनित गरेको छ। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषदको सभापतिमा मनोनित गर्नुभएको छ।
1: निर्माण तथा पूर्वाधार क्षेत्रमा आवश्यक आधुनिक उपकरणको वित्तीय पहुँचलाई सहज बनाउने उद्देश्यले एमएडब्ल्यू अर्थमुभर्स र ग्लोबल आईएमई बैंकफिट समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा एमएडब्ल्यू र अर्थमुभर्सका तर्फबाट एफएनआर प्रमुख संजय देव यादव र ग्लोबल आईएमई बैंकका तर्फबाट एसएमई तथा रिटेल बैंकिङ प्रमुख नरहरि सिलवालले हस्ताक्षर गरेका छन्।
2: अब शेयर बजार सोमबार पनि नेप्से परिसूचक 2,700 बिन्दुमा बन्द भएको छ। पछिल्लो 5 कारोबार दिन नेप्से 2,700 बिन्दुलाई परीक्षण गर्दै स्थिर अवस्थामा छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा नेप्सेको स्थिरता पनि कायमै रहेको हो। अघिल्लो कारोबार दिन शुक्रबार 2,702.11 बिन्दुमा बन्द भएको नेप्से सोमबार 2,709 बिन्दुदेखि खुल्ला भएको थियो।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोमबार स्विजरल्याण्डमा भएको पहिलो चरणको अमेरिका इरान वार्ताले अन्तिम सम्झौताका लागि राम्रो आधार तयार पारेको बताएका छन्। स्विट्जरल्याण्डको लुसियन शहरस्थित बुर्गेनस्टक रिसोर्टमा आइतबार भएको वार्ता 18 घण्टासम्म चलेको थियो। हामीले सफल अन्तिम सम्झौताका लागि निकै राम्रो आधार तयार पारेका छौं। बुर्गेनस्टक रिसोर्टमा पत्रकारहरूसँग कुराकानी गर्दै भान्सले भने, वार्तामा अमेरिका र इरानका उच्च अधिकारीहरू सहभागी थिए।
1: अब खेल खबर। विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 समझे अन्तर्गत आज राति भएको खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गरेको छ। अमेरिकाको डालस स्टेडियममा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा कप्तान लियोनल मेस्सीले 2 गोल गर्दै टोलीलाई महत्वपूर्ण जीत दिलाएका हुन्। खेलको शुरूआती 9 मिनटमा मेस्सीले पेनाल्टी सदुपयोग गर्न नसके पनि बाँकी समयमा उनले उत्कृष्ट पुनरागमन गरेका छन्। यो खेलसँगै मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमानलाई थप उचाइमा पुर्याएका छन्। पहिलो गोलसँगै 17 गोल पूरा गर्दै मिरोस्लाभ क्लोजको रेकर्ड तोडेका मेस्सीको अब विश्वकपमा कुल गोल संख्या 18 पुगेको छ। त्यस्तै आजको खेलमा पोर्चुगल र उज्बेकिस्तान बीच 10:45 बजे खेल तोकिएको छ भने इंग्ल्याण्ड र घाना बीच बुधबार 1:45 बजे, त्यस्तै पानामा र क्रोएसिया बीच 4:45 बजे, कोलम्बिया र कंगो बीच भोलि 7:45 बजे खेल हुने भएको छ।
2: अब विचार विश्लेषण। रासोपा महाधिवेशनका राजनीतिक सन्दर्भ शीर्षकमा किशोर नेपालको विचार कान्तिपुर दैनिकमा छापिएको छ। जेएनजी आन्दोलनका नाममा भएको गत भदौ 24 विध्वंसले निम्त्याएको सम्पन्न निर्वाचनको स्पष्ट र समीचीन व्याख्या अहिलेसम्म हुन सकेको छैन। जेएनजी आन्दोलनको परिणामका रूपमा आएको चुनाव सुरक्षा निकायबाट परिचालित रहेको आशंका अहिले पनि यथावत छ। नेपाली जनताको बढ़ी चासो लोकतान्त्रिक अभ्यासमा भन्दा सुशासनमा रहेका भाषीहरू खड़ा गर्न थालिएको छ। प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको प्रस्तुति नेपालको संविधानको मर्यादा अनुकूल देखिएका छैनन्। प्रधानमन्त्रीले नवनिर्वाचित संसदको मान र मर्यादा राखेका छैनन्। संसदमा उनी अत्यन्त चञ्चल देखिएका छन् भने सरकारमा पनि उनी सानो समूहमा सीमित देखिन थालेका छन्। प्रधानमन्त्रीका रूपमा बालेन्द्रका व्यवहारका बारेमा संसदमा छलफल हुनुपर्ने हो, त्यो हुन सकेको छैन। स्वयं राष्ट्रपतिका लागि यो राम्रो संकेत मान्न सकिँदैन।
1: त्यस्तै न्यायालय न्याय मन्दिर बन्न सकुन् शीर्षकमा प्राध्यापक देवीभक्त ढकालको विचार हिमालय टाइम्समा छापिएको छ। न्यायाधीशको आदेश र फैसलाको भाषा डाक्टरले लेख्ने अस्पष्ट प्रेस्क्रिप्सन जस्तो क्लिष्ट र रहस्यमय हुनुहुँदैन। कानून नजान्नेले पनि न्यायाधीशको आदेश र फैसला पढेर कानून बुझोस् र सिकोस् भन्ने लोक कल्याणकारी भाव हुनुपर्छ। न्याय महँगो र अपारदर्शी हुनु भनेको गरीबका लागि कानूनको मरर हुनु बराबर हो।
2: हस्त अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिखोला 105.4
1: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
2: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075756 र 9846075756।
3: ए नानी, त्यो पानी नपिऊ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
5: सार्वजनिक हितका लागि रेडियो आदिखोला।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
7: यस समयको साथमा जितु सुनचाँदी पसल
8: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
6: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन, स्वास्थ्य रोजौं।
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बस सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बसलाई काठमाडौँ रेडियो नारायण 99.1 मेगाहर्जबाट यतिखेर सुनिराख्नु भएको छ। र नेपाली बसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पाटोका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। र अहिलेको अवस्थामा विशेष गरी आजको नेपाली बहसमा हामी तपाईलाई जानकारी गराउँदैछौ राहतदानी प्रकरणमा महानिर्देशक सहित 18 जना विरूद्ध मुद्दा दायर भएको छ। 10 अर्ब नोक्सानी पुर्याएको दावी गरिएको छ। तत्कालीन बेलाकी परराष्ट्र मन्त्री आरजू राणा देउबा सहित महानिर्देशक लगायतहरू छानबिनको दायरामा आएका छन्, छानबिनको घेरामा यतिखेर परेका छन्। यो सरकार आइसकेपछि एकपछि अर्को व्यक्ति पक्राउ पर्ने क्रम पनि निरन्तर रूपमा जारी रहेको छ। पक्राउका कारणहरू खोल्दै पक्राउ परिरहेको एउटा स्थिति छ। सम्पत्ति छानबिन प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि पक्राउ परेका छन्, जो अर्थमन्त्री हुँदा शेयर बजारमा उछाल आउँथ्यो। शेयर बजारका बिचौलिया दीपक भट्ट र सुलभ अग्रवालको सम्पत्ति छानबिनका क्रममा पूर्व अर्थमन्त्री पौडेल पनि जोड़िएको विभागले दावी गरेको छ। र विष्णु पौडेलका छोरा समेत शेयर कारोबारी रहेको भन्ने पनि खुल्न आएको छ। र विशेष गरी अब शेयर कारोबार फेरि ओह्रालो यात्रामा जाने निश्चित प्राय भएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। आठौं पटक पनि मन्त्रीको अवसर पाउँदा उपाध्यक्ष पौडेलले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम पटक अर्थमन्त्री हुन चाहेको पनि बताएका थिए। पाँचौं पटक अर्थमन्त्री बनेका पौडेल 3 दशकदेखि सिंहदरबारको शक्तिमा थिए। लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा पहिलो पटक युवा खेलकुद तथा संस्कृति मन्त्री बनेका उनले 2053 चैत 12 देखि 2054 असोज 10 गतेसम्म मन्त्रालय सम्हाले। 65 भदौ 5 देखि 66 जेठ 7 सम्म उनी दोस्रो पटक समेत मन्त्री बन्दै जलस्रोत मन्त्रालय पनि उनले सम्हालेका थिए। अहिलेको अवस्थामा विष्णु पौडेलको पक्राउका सन्दर्भमा नेकपा एमाले आपत्ति जनाएको छ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले पौडेल पक्राउ परेको विषयमा निन्दा र भर्सना समेत गरेका छन्। वक्तव्य निकालेर उनले भनेका छन्, नेकपा एमालेको उपाध्यक्ष कमरेड विष्णु प्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैर कानूनी ढंगले अपहरण शैलीमा पक्राउ गरेको भन्ने उनीहरूको दावी रहेको छ। र सम्पत्ति शुद्धिकरण मुद्दामा उनी पक्राउ परेको विभागले दावी गरिरहेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य समेत रहेका पौडेल सुझाव संकलनका क्रममा सुर्खेतमा थिए। र अहिले लामो समयदेखि नेपालको राजनीतिमा शक्तिशाली व्यक्तिका रूपमा बसिरहेका व्यक्तिहरू, जस ललिता निवास जग्गा प्रकरणमा पनि उनले जग्गा फिर्ता दिइसकेपछि आम माफी पाएको भन्ने विषय पनि निकै ठूलो चर्चाको विषय बनेको थियो। उनीमाथि धेरै किसिमका मुद्दाहरू र धेरै किसिमका आरोपहरू लाग्ने गर्दछ। विष्णु पौडेलमाथि सार्वजनिक जग्गा हडपेकोदेखि लिएर सुकुम्बासी समेत भनेर पनि खिसिटाउरी गर्ने गरेका कतिपय प्रसंगहरू थिए। अब अहिलेको यो सरकारले पुराना त्यस्ता खालका फाइलहरू भेटिसकेपछि कार्यवाहीको दायरामा ल्याउने पनि बताएको छ। वीरेन्द्रनगर स्थित शुभ होटेलमा सोमबार नेकपा एमाले निर्वाचन समीक्षा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रमको आयोजना गर्यो। सोही कार्यक्रममा सहभागी हुन एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री पौडेल सहित नेताहरू सुर्खेत आएका थिए। सोही होटेलमा कार्यक्रममा सहभागी भइरहेकै बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख उपरीक्षक एसपी ठाकुर प्रसाद पोखरेल बेलुका 5 बजेतिर पौडेललाई पक्राउ गर्न त्यहाँ पुगेका थिए। र अब पक्राउ भइसके पछाडि अब यसका बारेमा पनि छलफल र विमर्श हुन्छ। अब किन पक्राउ परे भन्ने कुराहरू पनि हुन्छन्। र विशेष गरी अहिलेको अवस्थामा पक्राउ पर्नुको कारणहरू सम्पत्ति शुद्धिकरण भनेर बताइएको छ। 10 जिल्लाका धेरै पदाधिकारीहरू त्यहाँ उपस्थित रहेका थिए। त्यही कार्यक्रमबाट उनलाई पक्राउ गरियो। र अब सुशासन केन्द्रित ढंगले सरकार अगाडि बढ़ने, यो सरकारले चाहिँ हिजोका जति पनि भ्रष्टाचारमा संलग्न भएका मुछिएका व्यक्तिहरूलाई चाहिँ एकपछि अर्को गरी पक्राउ गर्ने बताएको छ। आजको नेपाली बसमा हामी अब यसका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। र ग्रे लिस्टबाट बाहिरिन सकस नेपाल, आतंकवादी वित्त पोषण सम्बन्धी प्रमुख जोखिमहरू पहिचान र नियन्त्रण गर्नुपर्नेछ। बैंक सहकारी जस्ता जोखिममा आधारित निगरानी र सुपरिवेक्षण सुदृढ गर्नुपर्नेछ। हुण्डी कारोबार गर्ने व्यक्तिहरूको पहिचान गरी कारोबार कार्यवाही गर्नुपर्ने स्थिति छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि क्षमता र समन्वय बढ़ाउनुपर्ने स्थिति छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनको प्रभावकारिता वृद्धि गर्नुपर्ने स्थिति छ। अपराधबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान रोक्का र जफत गर्नुपर्नेछ। तब मात्र नेपाल ब्रेलिस्टबाट बाहिर निस्कन सक्छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, नेपाल कसरी ग्रेलिस्टबाट बाहिर निस्कन सक्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाउन नसक्दा सोमबार बन्द सत्र शुरू हुन सकेन। सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशन उद्घाटन सत्रमा पार्टीभित्र गुटबन्दी नभएको नहुने दावी गरे पनि प्रतिनिधि विवाद टुंगो लाग्न नसक्दा सोमबार बिहान 9 बजेबाट शुरू हुने भनिएको बन्द सत्र मंगलबार अर्थात आजसम्मका लागि सरेको छ। त्यहाँ धेरै आकांक्षीहरू छन्, धेरै पदाधिकारीमा पनि आकांक्षीहरू धेरै रहेको र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचन हुने भन्ने खालका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन्। आजको नेपाली बहसमा राष्ट्रपाको बन्द सत्रका विषयमा पनि कुराकानी गर्नेछौं र नेपाली कंग्रेसको विवाद अझै पनि सुल्झिन सकिरहेको छैन। कंग्रेसलाई एकदिका बनाएर लैजानुपर्छ, कंग्रेसलाई बलियो बनाएर लैजानुपर्छ र नेपाली कंग्रेसको यो लोकतान्त्रिक पार्टी डेमोक्रेटिक पार्टीलाई एकदिका बनाएर लैजानका निम्ति हरेक नेता कार्यकर्ताहरू पनि लागेको भेटिन्छ र विशेष गरी विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा सके पछाडि एक किसिमको कंग्रेसमा जुन किसिमको ऊर्जा आएको छ त्यो ऊर्जालाई संचित गरेर अगाडि बढ़नुपर्छ भन्ने खालका विषयहरू पनि जोड़िएर आएका छन्। अब साँच्चै के नेपाली कंग्रेस बलियो भएर उदयमान बन्छ त? नेपाली कंग्रेसका सभापति गगन थापाले चितवनबाट भनेका छन् कंग्रेस कसैको दुश्मन होइन, कंग्रेस प्रतिस्पर्धी पार्टी हो, कंग्रेस ठूलो बन्न चाहन्छ, कंग्रेस बलियो बन्न चाहन्छ। उनको जुन दृढ़ संकल्प छ यसबाट कंग्रेस कतै पनि विचलित नभएर अगाडि बढ़न सक्छ त? आजको नेपाली बहसमा चर्चा गर्नेछौ। आदरणीय श्रोता छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुन्छौ।
1: समिचो चौदह क्यामे बहुदे लोटी पर्दी रो बैंगे ने विवरण पी विषय मुई खातरी खै हमरो
2: खै खै बहु कोई लोटरी बर्दी लुआ
3: आंगी समिचो लोटी पर्दी हूँ छापता ही गुरी
2: बर्दी आ बर्दी बल लोटरी खाली पर्दी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खने बनी खै विषय खै मई विश्वास आलन होने खाले पनी आप ही विवरण खै मई आपिन खबर बनी वित्तीय संस्था कोई पासवर्ड पिन खै मई आरी सुमी बैंक आप ही बनी आरी
3: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: होइन के भयो किन बन्द भएको गाडी
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
5: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
6: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
7: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
8: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
7: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
8: फोन नम्बर 0364145002 मोबाइल 9856405002 र 9860651401
9: हेलो भाइ तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आइडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
9: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
10: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
9: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टीप्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
6: मोबाइल नम्बर 9855619076 9861971076 र 9817162223
4: रेडियो आदि खुला 105.4
0: मुद्दा चलाउ सरकार अनि हाम्रो हामीले प्याउला यो सरकारले देशका लागि केही गर्दैछ भनेर तपाईँको स्ट्याटस आएछ। विष्णु पौडेल पक्राउ भइसकेपछि विष्णु पौडेलको मुद्दा के हो, किन उहाँ पक्राउ भन्नुभयो?
11: विष्णु पौडेलका धेरै मुद्दाहरू छन्। बालुवाचार यी ललिता निवासको प्रकरणमा पनि विष्णु पौडेल मुछिएका थिए। त्यसपछि अहिले पछाडि यो भैँसेपाटीतिर मन्त्री क्वार्टर बनाउने विषयमा सरकारले जग्गा अधिग्रहण गरिसके पछाडि पनि त्यो केही भाग जग्गामा मन्त्री क्वार्टर बनाइसकेपछि अरू बाँकी के तरिकाले यो सरकारी र राजनीतिक तवरबाट मिलाएर यिनीहरूले त्यही जग्गा मध्येमा केही जग्गाहरूमा घर समेत बनाएका छन् र अहिले पर्टिकुलरली अहिले पक्राउ परेको शीर्षकको हो मैले त्यो हेरेका छैन। खालि
0: अहिले पक्राउ परेको त सम्पत्ति शुद्धिकरण भन्ने दावी गरिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा पक्राउ
11: परेको, सम्पत्ति शुद्धिकरणमा त उसले सम्पत्ति कहाँबाट के कति कमायो भन्ने कुरा त देखाउनु पर्ने होला। त्यो नदेखाउने बित्तिकै त तपाईँ हामी जो पनि पक्राउ गर्न सक्छौँ, स्रोत सोर्स नदेखाउने हो भने। राजनीतिक रूपमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर त वास्तवमा सबैलाई धेरैजसो मान्छेहरूलाई मुद्दा चलाउनु पर्ने अवस्था छ मलाई लाग्छ। पदी हैसियतमा बस्ने राजनीतिक कर्मीहरू र अरू मान्छे पदी हैसियतमा बस्ने अरू मान्छेहरू जसैको पनि सम्पत्तिको सोर्स खोज्ने हो भने मुद्दा चलाइनु पर्ने स्थिति रहन सक्छ। र पर्टिकुलरली सम्पत्ति शुद्धिकरण आयोगले के कुन मुद्दामा उहाँलाई पक्राउ गरेको त्यो चाहिँ मलाई थाहा छैन।
0: जस्तो अब ध्रुवलाल श्रेष्ठजी तपाईँले एउटा नयाँ कुरा गर्नुभयो क्या, फेरि जस्तो भैँसेपाटी स्थित मन्त्री क्वार्टर भन्यो त्यसको पनि त्यो जग्गामा केही जग्गामा चाहिँ व्यक्तिगत घरहरू बनेका छन् त्यसमा सेटिङ मिलाइया छ।
11: त्यो पक्कै पनि त्यो कति जग्गा सरकारले जुन उद्देश्यको लागि अधिग्रहण गरेको हो सो बाहेकको जग्गाहरू त्यो सरकारी जुन मन्त्रीहरूको लागि क्वार्टर बनाइएको छ त्यो क्वार्टर बनाइएको जुन परिसर त्यहाँ छुट्याइएको छ नि जग्गा क्षेत्रफलहरू त्यो बाहेक त्यो अधिग्रहणमा परेकै जग्गाहरूमा मेरो जानकारीमा रहेसम्म विष्णु पौडेलजी र वामदेव गौतम समेतको घर त्यहाँ बनेको छ। त्यो हामी त्यसको अध्ययन गर्दैछौँ,
0: विष्णु पौडेल र वामदेव गौतमको घर।
11: हजुर,
0: अनि यो ललिता जग्गा प्रकरण त उहाँले फिर्ता गरिसक्नु भएको नि त होइन त्यो जमिन?
11: ललिता यसो हो नि त, कानूनको कारवाही त हुनु पर्यो नि, अपराध गर्ने अनि मैले अपराध गरेको छैन अपराध गरेका चिज वस्तुहरू मैले फिर्ता दिएँ भन्दैमा कानुन निस्तेज हुनु हुँदैन। त्यस्तो गरिएको छ, पदी हैसियतमा बस्ने मान्छेहरूले जग्गा फिर्ता दिइसके पछाडि उसलाई कारवाही नहुने जस्ता कुराहरू राजनीतिक प्रभावका आधारमा गरिएका अवस्थाहरू छन् जो वास्तवमा कानुन शासनमा सुहाउने कुरा होइन। यिनीहरूलाई कारवाही गर्नुपर्नेछ। ललिता निवासको त ठूलो काण्ड हो, त्यो अझै पनि सकिएको छैन। ललिता निवाससँग सम्बन्धित त्यति बेला जो सूत्रधार भनेर मालपोत कार्यालयमा काम गर्थे त्यही मान्छेहरूलाई अहिले फेरि के कारणले हो बालेन सरकारले यो भूमि समितिमा नियुक्ति गरेको छ, अब त्यतातिर तपाईँहरू जान चाहनुहुन्छ जानुहुन्न मलाई थाहा छैन।
0: अहिले बालेन सरकारले भूमि सम्बन्धीमा के नियुक्ति गरे भन्नुहोस् न जनतालाई सुनाउनुहोस् न देशभरि।
11: पदमनिधि सोतीलाई र एकजना न्यायाधीशलाई नियुक्ति गरेको छ नि अहिले
0: पदमनिधि
11: पछिल्लो समय है। यो वास्तवमा के भएको भने ललिता निवासको कुल क्षेत्रफल जग्गा 200 झन्डै 300 रोपनी जग्गा मध्ये 14 रोपनी 11 आना त्यति बेला राजनीतिक एउटा गतिविधिमा लागेका नाममा हिसाबले राजनीतिक नेताका जग्गाहरू जफत गरिएको थियो र पछि कृष्णप्रसाद भट्टराईको पालामा आफ्नै दलका नेताहरूको जग्गा जफत गरिएकोमा आफ्नै दलको सरकार आइसके पछाडि त्यो जग्गाहरू कमसेकम राजनीतिक पूर्वाग्रहबाट जफत गरिएको जग्गाहरू फिर्ता गरिनुपर्दछ भनेर निर्णय गरे है। त्यो निर्णय गर्दाखेरि के भएको छ भने 14 आना 11 आना जग्गा राजनीतिक रूपमा जफत गरेर सरकारको अधीनमा रहेका जग्गाहरू फिर्ता गर्ने गृह मन्त्रालयले छानबिन गरिसकेपछि भनिएको छ त्यसमा। हेर्नुहोस् है, अब त्यति बेला मालपोत कार्यालय काठमाडौँलाई सोधिँदाखेरि मालपोत कार्यालय काठमाडौँका प्रमुख थिए यो पदमनिधि श्रोती जो अहिले समितिमा नियुक्ति हुनुभएको छ, त्यो मान्छेले अनौठो काम गरेको छ र यो मान्छेलाई त्यस विषयमा कारवाही बाँकी नै छ जस्तो लाग्छ मलाई। मुद्दाहरू त उठे अदालतहरूमा होइन, तर उहाँ त्यहाँ उहाँको रोल त्यति बेला के छ भने 14 रोपनी 11 आना जफत गरिएको जग्गा मध्ये सरकारको अधीनमा रहेका जति फिर्ता दिने भनेकोमा 14 रोपनी जफत गरिएको जग्गा र सरकारले त्यो अधीन भन्ने शब्दलाई अधिग्रहण गरेको सबै 200 झन्डै 300 रोपनी जग्गा फिर्ता गर्ने भने त्यो घुमाएर भूमाफियाहरूको पक्षमा उहाँले पत्राचार
0: हो
11: पदम नदी सोती त्यति बेला मालपोत कार्यालय
0: काठमाडौँ प्रमुख
11: उहाँको त्यो पत्र हेर्नुहोस् है, अधीनमा रहेको त्यो पनि निर्णयमा क्याबिनेटको निर्णयमा के भनिएको छ भने सरकारको अधीनमा रहेको कुन जग्गा कब्जा गरिएको जग्गा, कब्जा र अधिग्रहण फरक हो। अधिग्रहण भनेको मुआवजा तिरेर सरकारले नै लिने हो, त्यो कानून बमोजिम हुन्छ। कब्जा भनेको राजनीतिक प्रतिशोधमा राजनीतिमा लागेका दलमा लागेका मान्छेहरूको कब्जा गरिएको, त्यो कब्जा गरिएको फिर्ता जग्गा जो सरकारको अधीनमा छ शब्द बुझ्नुहोस् है, त्यसलाई फिर्ता गर्ने भनेकोमा कब्जा गरिएको र सरकारको अधीन भन्ने शब्दलाई अधिग्रहणमा रहेको जग्गाहरू सबै फिर्ता गर्ने त्यत्रो फट्याङ गरेर लेखेको पत्राचारको आधारमा यो ललिता निवासको जग्गा प्रकरण शुरू भएको हो। अब यही मान्छे अहिलेको बालेन सरकारले समितिमा ल्याएको छ, उहाँले जानेर ल्याउनुभयो नजानेर ल्याउनुभयो, सल्लाहकारहरू कस्ता छन्, हामीसित सल्लाह गरे हुन्छ नि, हामीलाई फी तिर्नु पनि पर्दैन, केही पनि गर्नु पर्दैन, हामी त यही काममा लागिरहेछौँ वर्षौंदेखि गठबन्धन कालदेखि नै। यो अचम्मको कुरो भएको छ, त्यसकारण
0: त्यसको बारेमा छानबिन होला, त्यसको बारेमा सत्य छानबिन होला। यहाँले केही कुरा उजागर गरिसक्नु भएको छ, जनताले सुनिसकेका छन् यो कुराहरूलाई होइन, जनताका माझ चाहिँ यो अब बाहिर आइसके पछाडि यसको बारेमा सरकारले चाहिँ अर्थात प्रधानमन्त्रीले आफ्नो धारणा के हो वा चाहिँ पदमनिधि श्रोतीको तत्कालीन भूमिका के हो यसको बारेमा छानबिन हुनुपर्छ होइन, यसको माग गर्नु पर्यो अहिलेको अवस्थामा। जस्तो अब यहाँले चाहिँ अब अबरको यो कल्याण श्रेष्ठदेखि सुशीला कार्कीसम्मलाई समेत कारवाहीको लागि आग्रह गर्नुभएको छ, छानबिनको लागि आग्रह गर्नुभएको छ, हुँदाहुँदा सूर्यनाथ उपाध्याय समेत भन्नुभएको छ, यो के हो खास?
11: सूर्यनाथ उपाध्यायको म जोडिहालौँ, यो ललिता निवासकै जग्गाहरू जसरी मोही कायम गर्दै फटाफट दिइयो, यो दिएको कुराहरू वास्तवमा भ्रष्टाचारभित्र पर्छ, यो सरकारी जग्गा हो भनेर त्यहाँ अख्तियारमा उजुरी परेपछि सूर्यनाथ उपाध्याय प्रमुख छँदाखेरि त्यो उजुरीलाई तामेलीमा राखेर भूमाफियाहरूको पक्षमा उहाँले कारवाही गर्नुभएको छ क्लियर। उहाँ एउटा कार्यक्रममा हामीले यो कुरा उठाउँदाखेरि भागेर पनि जानुभएको एउटा सूर्यनाथको हकमा तपाईँले सोध्नुभयो कल्याण श्रेष्ठ र सुशीलाको कुरा, अब सुन्नुहोस् है, उनीहरूलाई पनि सर्दु जलाधारको मुद्दा जो राजा वीरेन्द्रले धरानवासीलाई पानी खुवाउनुको लागि सर्दु जलाधारको एरियाको जग्गा अधिग्रहण गरेर मोरङको बयर वनमा गाउँलेहरूलाई सारेर सहरमा बसाले, उहाँहरूको घर जग्गा सबै छ, त्यो मुद्दामा भूमाफियाहरूले सर्दु जलाधारकै मुद्दा पनि हाम्रै हो हाम्रो लगतमै नाम छ भनेर गरेको मुद्दामा उहाँहरूले कल्याण श्रेष्ठ भन्दा अगाडि गोविन्द बहादुर श्रेष्ठ र कृष्ण कुमार वर्माले गरेको सुरुको ट्रायल केस, ट्रायल केस भइसके पछाडि त्यो जग्गा फुकुवा गरेपछि फेरि 15 जनाको मुद्दा आउँदाखेरि सरकारले सट्टा भर्न दिएको छ भनेर मालपोत कार्यालयले बेलबारीको डेटा देखाउँदा देखाउँदै श्रेष्ठ देखाउँदा देखाउँदै पनि त्यहाँ हेर्दै नहेरिकन भूमाफियाहरूको पक्षमा त्यो सर्दु जलाधारको जो अधिग्रहण भएर उसलाई सट्टा भर्न दिइसकेको छ, त्यो जग्गा पनि भूमाफियाहरूकै हुने भन्ने फैसला कल्याण श्रेष्ठ समितिले गरेकोमा सुन्नुहोस् है, त्यो फैसलालाई पुनरावलोकनमा जाँदाखेरि पुनरावलोकनमा मलाई लाग्छ सुशीला कार्की ताहिर अली अन्सारी तर्कराज भट्ट जस्तो लाग्छ उहाँहरूले सदर गर्नुभएको र त्यही विषयमा हामी लड्दैथ्यौँ, त्यही विषयमा हामीले अख्तियारमा मुद्दा पनि गरेका हौ, त्यो अख्तियारको उजुरी जिउँदैछ, त्यो अख्तियारको उजुरी भइराखेको बेलामा मुद्दा फैसला भइसकेको थिएन। अस्ति 12 वर्ष लागिसकेपछि 12 महिना चैतको महिनाको 12 गते सर्वोच्च अदालतको पूर्ण इजलासले सारङ्गा सुविधि समेतको पूर्ण इजलासले कल्याण श्रेष्ठले भूमाफियाहरूको पक्षमा गरेको फैसला जुन फैसलालाई सुशीला कार्कीले सदर गरिन् त्यो फैसला गलत हो, सरकारी जग्गा भूमाफियाहरूको पक्षमा गएको मिलेन, सरकारको हुनुपर्छ भनेर कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई देशद्रोही भूमाफिया भ्रष्टाचारी भन्ने फैसला गरेको छ। अब के भन्नुहुन्छ तपाईँहरू? अनि त्यो उसलाई समाउनु पर्दैन, माथिबाट सुरु गर्नु पर्यो नि सरकारले, यो माथिकाहरूले बदमासी गरेको देशमा, त्यसकारण मैले त्यो आधारमा भनेको सर्वोच्च अदालतले भनेको छ, त्यो फैसलाले बोल्छ, त्यही शब्द नपर्ला, शब्द उल्लेख गर्नु जरुरी छैन। उनले व्यक्तिको रूपमा दर्ता गरेको जुन जग्गा छ सरकारको जग्गालाई, त्यो सरकारकै हो, व्यक्तिको रूपमा दर्ता गरेको गलत छ भनिसके पछाडि यिनीहरू को हुन् त? अब यिनीहरूलाई कारवाही गर्नु पर्दैन, पर्छ नि। अझै म त भन्छु, राष्ट्रपतिले उपचार खर्च गलत तरिकाले लिए बापतमा सत्य र न्यायको खोजी अभियान, जुन अभियानलाई म लिड गर्छु, ले दर्ता गरेको उजुरी अख्तियारमा जिउँदैछ। अहिले नै सरकारले राष्ट्रपतिलाई समेत कारवाही गर्न सक्छ र पर्छ, त्यो हाम्रो अभियानको माग छ।
0: अब अहिलेको अवस्थामा नि दुर्बल श्रेष्ठजी, तपाईँले लामो समयदेखि सत्य न्यायको खोजी अभियान चलाउनु भएको छ होइन, त्यसमा चाहिँ धेरै प्रमाणहरू, धेरै तथ्यहरू तपाईँहरूले राख्नु पनि भएको छ र पटक पटक आवाज पनि उठाउनु पनि भएको छ। तपाईँ कानूनको क्षेत्रमा लामो समय काम गरिसकेको पनि व्यक्ति, अब यहाँ त धेरै ठूला मुद्दाहरू छन्, काण्डहरू छन् होइन, नक्कली भूटानी शरणार्थीदेखि राहदानी पासपोर्ट काण्डसम्म, अब यहाँ त बिचौलियाले देश चलाउँदो रहेछ, दीपक भट्टहरूदेखि चाहिँ अब ठूला घराना भनिएका व्यक्तिहरू समेत अर्बौं अर्बमा मुछिएको एउटा परिस्थिति रहेछ भन्दा, देशलाई भ्रष्टाचारले त थिलथिलो पारिएको रहेछ नि त होइन? अहिलेको सरकारले चाहिँ यावत तथ्य र प्रमाणका आधारमा कारवाहीको प्रक्रिया डण्डा बर्साउन सक्छ, अगाडि बढ्न सक्छ,
11: बढ्न सक्छ। सरकार प्रतिबद्ध हुनुपर्छ, सरकारमा त्यो एक किसिमको जुन जिल भन्छौ नि हामी, त्यो दृढता त्यो हुनुपर्छ, त्यो डिटर्मिनेसन त्यो भइसके पछाडि सरकारले गलत काम, जस्तै ललिता निवासकै सूत्रधार पद्मनिधि सोतीलाई उहाँहरूले भूमि व्यवस्थापन समितिमा राख्नु भएको छ भने, यो वास्तवमा जनतालाई थाहा नभए नहुँदासम्म ठिकै हो कि राम्रै काम गरेको छ भन्ने हो, नत्र त यो त ठ्याक्कै उल्टो हुन्छ नि। त्यो गर्नुपर्छ सरकारले, त्यो पनि गरेन भने यो सरकारको अर्थ के रहन्छ?
0: पद्मनिधि सोतीमाथि चाहिँ तत्कालीन बेला केही कुराहरू उठेका छन् कि होइन, उहाँ चाहिँ तत्कालीन बेला मालपोत प्रमुख हुँदाखेरि उहाँको पनि सम्बन्धित सहभागिता हुन सक्छ भन्ने आशंका हो?
11: आशंका होइन, उहाँको लेखाइ हेर्दाखेरि थाहा हुन्छ कि उहाँको जुन घुमाइले त्यो ललिता निवासको शुरूआत भएको छ, त्यो मान्छे अचम्ममा पर्ने काम उहाँले गर्नुभएको छ,
0: त्यो अहिले भूमि समितिमा राख्नुभयो,
11: गर्नुपर्छ। र जहाँसम्म तपाईँले सरकारको प्रतिबद्धता वा सरकारले गर्न सक्छ कि सक्दैन भन्नुभयो, सरकारले नसकेर कसले सक्ने? अहिलेको यत्रो झन्डै दुई तिहाई कमान्ड गरेको सरकारले, उहाँले निष्पक्षताको रूपमा उहाँलाई विज्ञहरूको कमी छैन, हामीसित सोधे हुन्छ, हामीले मात्रै उठाएको मुद्दाहरू मात्रै उहाँहरूले कानून बमोजिम कारवाही गर्नुभयो भने देशमा परिवर्तन नै आउँछ।
0: तर विष्णु पौडेलमा त प्रतिशोध भयो भनिरहेछ नि त एमाले,
11: कसरी हुन्छ त्यो त मुद्दा चलेपछि थाहा हुन्छ नि।
0: विष्णु पौडेलमा प्रतिशोध भयो, विष्णु पौडेलको गिरफ्तारी चाहिँ हामीलाई सही छैन, यो मान्य छैन भनेर केपी शर्मा ओलीजीले विज्ञप्ति जारी गर्नु,
11: होइन होइन, त्यो त्यो त्यसै भएर आफ्नो नेताहरूले भ्रष्टाचार गर्दाखेरि पनि ठिकै छ भन्ने काँग्रेस कम्युनिस्ट माओवादीहरूको, अनि त्यसपछि अहिलेकै दलमा लागेका के अरे ठूला दलले सरकार बनाएका दलै पनि त्यही काममा लाग्या हो नि त सुरुमा, त्यसकारण यो गति आएको नि देशमा। त्यसकारण हुन त अहिले बिटिआईको सरकार चाहिँ राम्रै सरकार छ भन्नु पर्ला, तर यसको आइडेन्टिटी के हो भन्ने कुरामा जनताहरूले ठूलो प्रश्न उठाएको छ, यसको सार्वजनिक जवाफ आइसकेको छैन सरकारबाट, हामी पनि त्यो पक्षमा छौँ, हामीबाट झाँकेर हेरिराखेका छौँ सरकारलाई, यसको गतिविधिलाई। त्यसकारण मैले भनेको छु नि, विष्णु पौडेललाई मात्रै होइन, सबै ठूला माछाहरूलाई माथिल्लो तहबाट पक्राउ गरेर सुरु गरौँ न, अनि मैले हामी पत्याउँछौँ सरकारले के गर्दैछ भनेर, त्यो कुरा हो नि। अब अहिले विष्णु पौडेललाई समातेको यो प्रतिशोध हो भन्ने कुरा त यो त अनौठा कुरा हो नि, त्यो त कहाँ हुन्छ र? हिजो त्यसै भनेको कारणले यिनीहरू डुबेका हुन् नि, आज यो हालतमा ठुलो पस्नु परेको हो नि राजनीतिक दललाई। अझै पनि नेताका समर्थकहरू, कुनै पनि दलका समर्थकहरूले आफ्नो दलका नेता चढाइ गरेको छ, उसले गल्ती गरेको छ भने पनि उसलाई देवत्वकरण गर्ने एउटा नेपाली जुन मानसिकता छ, यसले गर्दाखेरि देश यो दुर्गतिमा गएको हो। सत्य बोल्न चाहँदैन नेपालीहरू, यो वास्तवमा दुर्भाग्य हो। सत्यको तथ्यमा उभिएर नेपालीहरूले आफ्ना मान्छेको पनि विरोध गर्न सक्नुपर्छ, गलत कुरा हो, त्यो हुन सकेको छैन नेपालीहरूमा। यो त भर्खर सुरु भएको छ, तपाईँले अघि यो भुटानिज प्रकरणको कुरा गर्नुभयो, दुई हप्ता नागिसक्यो, बहस सुरु भइराखेको छ। त्यो भुटानिज प्रकरणको मुद्दामा बोलिएका मान्छे सुन्नुहोस् है, त्यसमा केपी ओली पोलिएका छन्, आरजुल देउबा पोलिएका छन्, रामबहादुर बादल पोलिएका छन्, प्रचण्ड पोलिएका छन्, हामीले मैले बहस गरेर आएको यो पोलिएको मान्छेलाई अहिलेसम्म अदालतले बयानमा किन बोलाउँदैन? बोलाउनु पर्दैन, हामीले कुराको उठाएका छौँ,
0: तथ्य प्रमाणहरू पुरा नपुग्यो होला नि त,
11: उहाँले त बोलाउनु पर्यो नि त बयानमा, तिमीलाई पोलेको चाहिँ के हो भनेर त भन्नु पर्यो नि। अरू सामान्य मान्छेहरूलाई, सामान्य मान्छेहरूलाई बोलाउनै नपर्नेहरूलाई पनि अदालतले बोलाएको छ, ठुला मान्छेलाई नबोलाउने अदालतले हामी यो प्रश्न उठाएका छौँ कानुनी रूपमा बहसको दौरानमा. अझ त्यो मुद्दामा के पनि भएको छ भने अभियोजन पक्षले ज जसलाई अभियोग लगाएर ल्याएको छ उनीहरूको सम्पत्ति तुरन्त रोका गर्ने माग गरेकोमा अहिलेसम्म जिल्ला अदालतले सम्पत्ति रोका नराखेको यसलाई पनि हामीले गम्भीर आपत्तिजनक ढंगले त्यसलाई प्रतिवाद गरेका छौँ र सायद हामी त्यो बेरितको मुद्दा लिएर उच्च अदालतमा जाँदै पनि छौँ. त्यो स्थिति भयावह छ. त्यसकारण अहिले बालेन सरकारले आफूप्रति जे जस्तो प्रश्न जनताहरूले राखेको उठाएको भए तापनि भ्रष्टाचारको मुद्दामा शून्य सहनशीलताको सिद्धान्त अपनाएर राष्ट्रपतिदेखिलाई कारवाही लिएर जाओस् न जनताहरूको समर्थन त्यसै पाउँछ नि त उसले कानुन मौजिम हुनु पर्यो अदालतमा त्यस्तै किसिम
0: होइन. यो राजधानी छपाईमा पनि निकै ठुलो घोटाला रहेछ नि त.
11: धेरै धेरै ठुलो धेरै ठुलो धेरै ठुलो. तपाईँको रेडियो एउटा कार्यक्रममा सिद्धिने कुरै छैन. अहिले अदालतमा अलिकति परिवर्तनकामी काम हुन लागेको हो कि भन्ने जस्तो भनक हामीले पाएका हौ त्यो छजना मध्ये सिनियरलाई मिचेर अर्को मान्छेहरू ल्याउँदाखेरि. तर त्यसको काम सकारात्मक हुनु पर्यो. अदालतमा जे जे समस्याहरू छन् भ्रष्टाचारीहरू जो जो छन् त्यहाँ त्यो कारवाही हुनु पर्यो. कानुन मौजिम फैसलाहरू आउनु पर्यो. तर त्यो हुन्छ कि हुँदैन हामी त्यसलाई परीक्षणमै हेरिराखेका छौँ. अहिलेको नयाँ प्रधान न्यायाधीशज्यूलाई पनि धेरै कुराहरू हुन बाँकी छ. त्यो गर्न सक्नुपर्छ यो सरकारले. यो सरकारले गर्न सकेन भने कसले सक्छ? त्यो एउटा कार्यक्रममा सिद्धिने कुरै छैन. अहिले अदालतमा अलिकति परिवर्तनकामी काम हुन लागेको हो कि भन्ने जस्तो भनक हामीले पाएका हौ त्यो छजना मध्ये सिनियरलाई मिचेर अर्को मान्छे

0: न्यायाधीशलाई कसरी पक्राउ गर्न मिल्छ भन्ने कुरा संविधानको धारा 108 को उपधारा 8 अनुसार महाभियोग नलाग्दैको अवस्थामा दीप बस्नेत लगायतकालाई पक्राउ गरी मुद्दा दायर भइसकेको अवस्थाले नजिर स्थापित भइसकेको छ। यति लेख्दा पनि नबुझ्ने हो भने हामीसँग सल्लाह लिन आए हुन्छ, हामी सरकारलाई बाटो देख्न तयार छौँ भन्नुभएको छैन? न्यायाधीश सबै पक्राउ पर्छन्,
1: पक्राउ पर्नुपर्छ। तपाईँले एक सय धारा एक सय संविधानको धारा 101 को 8 जुन मैले त्यहाँ व्यवस्था के अरे उल्लेखै गरेको छु मेरो फेसबुक वार्डमा, त्यो अनुसार त्यो के हो भनेदेखि त्यो 101 को उपधारा 8 भनेको राष्ट्रपतिलाई पनि लाग्ने त्यही हो, प्रधान न्यायाधीशलाई पनि लाग्ने त्यही हो, समान हुन्छन्। कुनै पनि संवैधानिक निकायका प्रमुखहरूलाई पनि समान रूपमा लागू हुनुपर्दछ। अर्थात् त्यो धारा अनुसार महाभियोग लागेका अवस्थामा मात्रै प्रधान न्यायाधीशहरू वा राष्ट्रपति वा अरू कुनै संवैधानिक निकायका व्यक्तिहरूलाई कारवाही गर्न पाइन्छ, मुद्दा चलाउन पाइन्छ भनेको छ। तर नजिर के बस्यो भने देश दोहन गर्ने काममा यदि तिनीहरू लागेका छन् र प्राविधिक रूपमा महाभियोग जस्ता कारवाहीहरूको उठान हुन सकेको छैन वा सांसदहरू नै भ्रष्ट भए उनीहरूले महाभियोग उठाउँदै उठाएनन् भने र पनि पदीय हैसियतमा बस्ने ती पदका मान्छेहरूले देश दोहन गरेको छ भने त्यो अर्थमा मुद्दा चल्न मिल्छ भन्ने जस्तो सेन्समा दीप बस्नेतलाई र राजनारायण पाठक त पदमै थिए, अख्तियारको आयुक्त नै थिए, दीप बस्नेत प्रमुख थिए, रिटायर्ड भएका थिए, उनलाई त महाभियोग नलाइकन त्यही उपधारा 8 बमोजिम मुद्दा लागेको हुनाले नजिर त बस्यो नि। मुद्दा लागेकै अवस्थामा पनि मुद्दा लागिसके पछाडि अदालतले ए यो मुद्दा लाग्नु मिल्दैन, महाभियोग लागेको थिएन भन्न सक्नु पर्थ्यो। अदालतले त्यो पनि भनेन, अदालतले आफ्नो क्षेत्राधिकार प्रयोग गर्यो, मुद्दा लियो र फैसला गर्यो। भनेपछि यो नजिर बसेको छ, त्यो उपधारा 8 बमोजिम दीप बस्नेतलाई त्यही धाराको समान संरक्षण हुन्छ नि, कानूनको समान प्रयोग हुन्छ कसैका विरूद्धमा पनि। त्यही उपधाराले प्रधान न्यायाधीशलाई पनि समाउँछ, दीप बस्नेतलाई मुद्दा चल्दाखेरि राष्ट्रपतिलाई पनि चल्न मिल्छ, प्रधान न्यायाधीशहरू कुनै पनि संवैधानिक निकायमा बस्ने मान्छेहरूलाई मुद्दा चलाउन मिल्छ। त्यो कोही पनि कानूनी व्याख्याको आवश्यकता पर्दाखेरि हामी राउन्ड टेबलमा बसेर त्यसलाई प्रमाणित गर्न
0: सक्छौँ।
1: सर्वोच्च अदालतले र सुशीलालाई सर्वोच्च अदालतले यिनीहरू देशद्रोही हुन् भन्ने कुरा त्यो फैसलाले अस्ति चैत 12 गतेको फैसलाले प्रमाणित गरिसकेको छ। समाउनुपर्छ
0: कल्याण श्रेष्ठ र सुशीला कार्की चाहिँ पक्राउ पर्नु
1: पर्छ। त्यहाँ अरू पनि न्यायाधीशहरू छ, कल्याण श्रेष्ठसित कमल नारायण दास छ, सुशीला कार्कीसित मलाई लाग्छ तर्कराज भट्ट र ताहिर अली अन्सारी हुनुहुन्छ, यिनीहरू सबै र अझै छ अरू 6-6 जना त प्रधान न्यायाधीशहरूलाई हामीले उतै हालेका छन् त। हिन्दी आन्दोलनभन्दा अगाडि नै यही ठगबन्धन सरकार छँदाखेरि, पहिलाको ठगबन्धन सरकार छँदाखेरिको अवस्थामा त हामीले मुद्दै हालेका छौँ त, अनि त्यो मुद्दाको फाइल खोले भयो नि त बालनजीले, के आपत्ति छ त्यसमा? त्यसमा नबुझिने कुरा छ भने हामी सहयोग गर्छौँ नि यस कारणले भनेर मैले अहिले संविधानको धाराको व्याख्या नै गरेँ नि
0: तपाईँलाई।
1: के अरे व्यावहारिक रूपमा अदालत समेतले त्यो कुरालाई स्वीकार गरिसकेको छ। अब कसैलाई गर्ने कसैलाई नगर्ने गर्न पाइन्छ कानून, त्यो हो नि कुरो। त्यसमाथि पनि जाजोल्ले कुरा के हो भने देश दोहन भएको छ, देश लुटिएको छ, पदीय हैसियतमा बस्ने मान्छेहरूले आफ्नो पदीय हैसियतको दुरुपयोग गरेर कानून मिचेर मैले गरेपछि जे पनि हुन्छ भन्ने त्यो काम भएको छ, र त्यो काम पनि कसका विरूद्ध भएको छ? राज्यको विरूद्ध भएको छ। त्यसकारण यस्ता राज्यद्रोहीहरूलाई यो सरकारले निर्ममताका साथ कानूनी कडकारामा ल्याएर मुद्दा चलाइनुपर्छ भन्ने हाम्रो सत्य न्यायको खोजी अभियानको मागदाबी हो, र हामी त्यही काममै छौं। आजको सरकारले गर्न सकेन भने आजको सरकारले गर्न नसकेको कुराहरू पनि भोलि कानूनको दायरामा पर्न सक्छ। हामी त त्यो लडाईँमा छौं नि, हामी कसैलाई छोड्दैनौँ।
0: हस् दुर्बलाल श्रेष्ठजी, वरिष्ठ अधिवक्ताज्यू, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: हस् धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता, सत्य न्याय खोजीको अभियानका संयोजक दुर्बलाल श्रेष्ठ। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता

0: गाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
0: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
0: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806061052।
2: रेडियो आदिखोला 105.4

0: जी एआईटी बीमा हेर्नु फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: परदेश आहा कति राम्रो हो बालीनाली बिउ नै राम्रो हो कि मल पनि राम्रो हो
2: बिउ र मल दुबै राम्रो हो नि नानी रैथाने जातका बिउहरू लगाएको हो धेरै राम्रो भएको छ अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो कहाँ पाइन्छ दाई
2: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696
3: रेडियो आदिखोला 105.4
4: खरो विषयमा सारो बहस नेपाली बहस
5: यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ
6: ग्लोबल आईबी बैंक सबैका लागि बैंक
7: डिसोम फाइबर नेट
8: यति राम्रो बेसमा नेपाली कंग्रेसका नेता गोविन्दराज पोखरेल हुनुहुन्छ पोखरेलजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ नमस्कार नमस्कार गुड मर्निङ गोविन्दराज पोखरेलजी
9: गुड मर्निङ नमस्कार
8: अब अहिलेको अवस्थामा हिजो पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नुभयो सरकारले सुशासनको मुद्दामा चाहिँ आफूलाई एकदमै सक्रिय बनाएर अगाडि बढ़ाइरहेछ होइन
9: हेलो
8: सुन्दै हुनुहुन्छ गोविन्दजी
9: भन्नु त अनि
8: होइन सरकारले हिजो अर्थमन्त्री पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्यो भ्रष्टाचारको मुद्दामा र सुशासनको मुद्दामा सरकार प्रतिबद्ध रहेको संकेत दिँदैछ पूर्व विशिष्टहरू पनि पक्राउको क्रममा छन् होइन अहिले
9: हजुर हजुर
8: सुनिरहनु भएको छैन मेरो अडियो
9: हेलो
8: सुन्दै हुनुहुन्छ गोविन्दजी अहिले सुन्दै हुनुहुन्छ ठिक छ होइन पूर्व अर्थमन्त्री पक्राउ पर्नुभयो विष्णु पौडेलजी होइन अब सरकारले सुशासन केन्द्रित मुद्दामा अगाडि बढ्छौं हामी आरोपीहरूलाई हिजोका हरेक मुद्दाहरूमा चाहिँ आरोप लागेका व्यक्तिहरूलाई कतै जोडिएको भेटिएका व्यक्तिहरूलाई चाहिँ कसैलाई पनि छोडिन्न भन्ने जुन सरकारको नारा छ यसमा तपाईँको भन्नु के छ
9: अब यस्तो छ अब तपाईँको चाहिँ आरोपितहरूलाई चाहिँ निष्पक्ष छानबिन चाहिँ अब गर्ने कुरा चाहिँ एउटा कुरा भयो अब जो चाहिँ पक्राउको चाहिँ शैली जसरी चाहिँ त्यहाँ देखियो वास्तवमा चाहिँ त्यो चाहिँ अलिक बाइस जस्तो चाहिँ देखिन्छ अब कार्यक्रममा बसिरहेको ठाउँबाट उठाएर लिएर आएको देखिन्छ होइन अब मान्छेहरू चाहिँ भागिने भए त पहिल्यै भागि नै सक्थे होइन अब त्यसले गर्दाखेरि चाहिँ भ्रष्टाचारको बारेमा चाहिँ निष्पक्ष र सबै मानिसहरूको चाहिँ छानबिन हुनुपर्छ भन्ने कुरा हो तर बाइस ढङ्गले चाहिँ अझै कसैलाई पनि चाहिँ पक्रिनुहुन्न र अब चाहिँ निर्दोष मान्छेहरू चाहिँ फस्नुहुन्न अब दोषीहरू चाहिँ कारवाहीमा पर्नुपर्छ भन्ने नै हो वास्तवमा चाहिँ तर अब जो शैली अप्नाइया छ त्यो चाहिँ राम्रो चाहिँ देखिरहेको छ
8: होइन अर्को समाचार आइरहेको छ अहिले अहिले भर्खरै मात्र होइन तत्कालीन बेला अमेरिकाबाट ल्याएको 40 करोड रुपियाँ छुटाउन राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको घटनामाथि अनुसन्धान गर्न पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ भनिरहेको स्थिति छ भन्दाखेरि अब ठूला ठूला मुद्दामा प्रहरी सक्रिय भएको होइन सरकार सक्रिय भएको देख्नु भएको छ होइन
9: केन्द्रित ढङ्गले ठुला ठुला मुद्दामा सक्रिय भएको अब यो यस्तो छ यसमा अब परिणाम चाहिँ ननिस्केसम्म चाहिँ अहिले नै चाहिँ भनिहाल्नु चाहिँ अलि हतार हुन्छ होला
8: नक्कली भुटानी शरणार्थी प्रकरणका फाइलहरू अगाडि बढेका छन् अहिले राजधानी प्रकरणमा पनि त्यत्तिकै घोटाला भएको रहेछ गोविन्दजी
9: अब के छ त्यो छानबिनले आउला होइन अब यो अहिले त चाहिँ प्रक्रिया मात्रै हो अदालतसँग गएर सुनिने बेला सुन त्यो कुराहरू थाहा होला र चाहिँ अब जे शैली अप्नाइया छ त्यो त्यति राम्रो चाहिँ देखिरहेको छ
8: तर सरकारले एक्सन लिने र भ्रष्टाचार प्रति निर्मम हुने कुरामा त विपक्षीहरू प्रतिपक्षीहरूको पनि त साथ हुनुपर्छ नि त होइन सभापति गगन थापाले त यसको खुलेर मुक्त कण्ठले प्रशंसा गर्नुभएको छ नि
9: भ्रष्टाचार प्रति त निर्मम हुनुपर्छ अब त्यसमा कुरा केही छैन हामीले त आफ्नै सरकार हुँदा पनि भ्रष्टाचार विरोधी अभियान चलाएको हो नेविसमा हुँदा मै सभापति थिएँ त्यसमा अब चाहिँ निष्पक्ष र पारदर्शी ढङ्गले चाहिँ सरकारले सबै काम गरोस् अब निर्दोष मान्छेहरू चाहिँ नफसन् भन्ने हो र दोषीहरूलाई कारवाही हुनुपर्ने त्यो कुरा हो
8: तर हिजो चाहिँ यस्ता यी धेरै फाइलहरू लुकाइएका तामेलीमा राखिएका दबाव र प्रभावमा परेर चाहिँ एक्सनमा नगएका कुरा त स्वीकार्नुहुन्छ होइन तपाईँ
9: अब यस्तो छ हिजो चाहिँ ती कुराहरू पनि चर्चा थिए तर अहिले चाहिँ के भइरहेछ अहिले तामेलीमा फाइलहरू चाहिँ गएको छैनन् मुद्दाहरू फिर्ता लिने कामहरू अहिलेको सरकारले चाहिँ गरेका छैन र त्यही भएर निष्पक्षताको कुरा चाहिँ गम्भीर रूपमा चाहिँ उसले विशेष चाहिँ रहन्छ त
8: अहिले पनि गएका छ
9: अब हिजो पनि त्यो भएको भएदेखि चाहिँ त्यो चाहिँ गलत हो तर अहिले के भइरहेछ त अहिले चाहिँ के सही भइरहेछ कि गलत भइरहेछ त्यो कुरा पनि हेर्नुपर्छ
8: तर यो अस्तिको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अहिले अस्ति उद्घाटन भयो जारी छ चितवनमा त्यहाँ चाहिँ जुन किसिमले नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो स्टेटमेन्ट दिनुभयो होइन बोल्नुभयो अब हामी कसैका दुश्मन होइनौ हामी प्रतिस्पर्धी हौ हामी ठूलो बन्न चाहन्छौ नेपाली कंग्रेसलाई यो देशको लोकतान्त्रिक पार्टी हो र कंग्रेसको आकार बढाउन चाहन्छौ भन्ने जुन सन्देश दिनुभएको छ यो सन्देश अनुसार चाहिँ नेपाली कंग्रेस एकटिक्का छ अहिले नेपाली कंग्रेस चाहिँ त्यो रङ्गले अगाडि बढ्न खोजिरहेको छ
9: हजुर अब यस्तो छ अब नेपाली कंग्रेस चाहिँ कसैलाई पनि कुनै पार्टीलाई पनि दुश्मन घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन नेपाली कंग्रेस नेपालको डेमोक्रेसीको मेन पार्टी हो र हामीले चाहिँ अब अरू कतिपय देशमै पनि हिजो माओवादीले कांग्रेसलाई मुख्य दुश्मन मुख्य शत्रु भनेर घोषणा गरेर पनि राजनीति गरे अरू दलहरूलाई पनि त्यस्तो छ अब कांग्रेस पार्टी चाहिँ कुनै अर्को दललाई चाहिँ मुख्य शत्रु अर्को विचारलाई मुख्य चाहिँ शत्रु विचार अर्को पार्टीकामा पार्टी नै मुख्य शत्रु पार्टी भनेर चाहिँ त्यसरी चाहिँ घोषणा गरेर चाहिँ राजनीति गर्ने पार्टी होइन र नेपाली कांग्रेस चाहिँ हिजो पनि आज पनि चाहिँ डेमोक्रेसीलाई एउटा परिष्कृत ढङ्गले चाहिँ अगाडि बढाउने पार्टी हो र त्यो कारणले पनि गगनजीले चाहिँ त्यो कुरा चाहिँ बोल्नुभएको भन्ने चाहिँ मलाई लाग्छ
8: तर नेपाली कंग्रेस जुन ढंगले एकटिक्का हुन सक्नुपर्ने थियो विशेष महाधिवेशनपछि तपाईँहरू त तितरभित्रै हुनुहुन्छ नि होइन अहिलेसम्म पनि
9: अब अहिले चाहिँ त्यो चाहिँ तितरभित्रकै अवस्था छ त्यो एकटिक्का हुनुपर्छ र अहिलेको चाहिँ अब देशको चाहिँ चुनौतीलाई प्रतिपक्षको चाहिँ भूमिकालाई चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनका निमित्त यो संविधानको रक्षा देशको रक्षा देशको शान्ति सुरक्षामा शान्ति सुरक्षाकै सवाल पनि अब गम्भीर रूपले भोलि अगाडि पनि आउन सक्छन् र जनताको सुरक्षा देशको सुरक्षा र संविधानको सुरक्षा र लोकतन्त्रको सुरक्षाको लागि पनि चाहिँ नेपाली कांग्रेस चाहिँ एक ढिक्का हुन एकदमै जरुरी छ र अहिले टटकारो आवश्यकता पनि त्यही हो
8: तर कंग्रेसको विवाद कहाँनिर मिल्न सकिरहेको छैन धेरैले अध्यापति गरिसक्नु भएको छ क्रियाशील सदस्यता होइन तर कतिपयले गर्न मान्नु भएको छैन यो किन हो यो के को सम्मान चाहियो
9: यस्तो छ अब यसमा चाहिँ अध्यापति गर्ने नगर्ने भन्दा पनि चाहिँ तपाईँको चाहिँ पार्टी चाहिँ एक हुनु पर्यो भन्ने कुरा हो तपाईँको
8: पार्टी एक त कसरी
9: र अब महाधिवेशनमा चाहिँ सबै क्रियाशीलहरूले चाहिँ यो महाधिवेशन चाहिँ 15 महाधिवेशन चाहिँ हाम्रो महाधिवेशन हो 15 चाहिँ सबै क्रियाशीलले चाहिँ महाधिवेशनमा जाने वातावरण सहज वातावरणको निर्माण होस् भन्ने नै मूल विषय हो भन्ने लाग्छ मलाई
8: क्रियाशील सदस्यता अध्यापतिकमा त तपाईँको अब्जेक्सन छैन होइन अब पन्ध्र महाधिवेशन
9: अध्यापतिक चाहिँ यस्तो छ अब हाम्रो विधानमा चाहिँ अध्यापतिक गर्ने कुरा चाहिँ मात्र अधिकार चाहिँ समितिहरूको हाम्रो कांग्रेसको विधानमा के छ भने अब वडा समितिको काम चाहिँ क्रियाशीलको चाहिँ नयाँ वितरण र चाहिँ रिन्यु गर्ने काम चाहिँ वडा समितिको हो र त्यो गरिसकेको नयाँ वितरण र रिन्यु गरिसकेको चाहिँ जति पनि चाहिँ मानिसहरूको अब क्रियाशील चाहिँ हरूको जति संख्या हुन्छ त्यसको अध्यावधिक गर्ने काम चाहिँ त्यो वडा समितिको हो र त्यो पछाडि चाहिँ त्यस पछाडि वडाले चाहिँ डाटा त्यो नामहरू पठाएपछि त्यो अध्यावधिक गर्ने काम नगर समितिको हो त्यस पछाडि प्रदेशले त्यो गर्छ त्यस पछाडि चाहिँ अब के अरे यो क्षेत्रले गर्छ जिल्लाले गर्छ र फेरि चाहिँ यो सात प्रदेशबाट चाहिँ अध्यावधिक हुँदै चाहिँ त्यो केन्द्रमा आउने कुरा हो. त्यसले गर्दाखेरि चाहिँ अध्यावधिकको विषय चाहिँ भन्दा पनि चाहिँ अहिलेको विषय भनेको चाहिँ काङ्ग्रेसको क्रियाशील सदस्यलाई चाहिँ डिजिटल गराउने कुरा हो भन्ने चाहिँ मलाई लाग्छ. त्यसले गर्दाखेरि यो डिजिटल गराउने कुरा त अब यो त नियमित प्रक्रिया हो. अब यसलाई लगाउन के अरे यसलाई गर्दै जानुपर्छ. नियमित अब अहिलेको आवश्यकता अनुसार चाहिँ डिजिटलाइज गर्ने र सबै काङ्ग्रेसको चाहिँ डाटा केन्द्रीय समितिमा हुने सबै मातहतका समितिमा हुने कुरा चाहिँ त्यो राम्रो विषय हो. तर अब अहिलेसम्म चाहिँ काङ्ग्रेसमा चाहिँ जो चाहिँ अहिलेसम्म यत्र अधिवेशनहरू भए अहिलेसम्म अब हामी 15 महाधिवेशनमा छौँ र अध्यावधि गर्ने काम चाहिँ क्रियाशील सदस्यलाई चाहिँ त खालि उसले त आफ्नो निवेदन दिने हो, रिन्यू गर्ने हो, नयाँ भर्ने हो र अध्यावधि काम गर्ने चाहिँ समितिहरूको हो. त्यसले गर्दाखेरि चाहिँ यो अध्यावधिकै चाहिँ नै चाहिँ के अरे केन्द्रीय समिति महाधिवेशनमा भाग लिने मापदण्ड बनाउनुभन्दा पनि चाहिँ जति पनि चाहिँ साथीहरूले चाहिँ क्रियाशील चाहिँ तपाईँको अध्या के अरे भर्नुभयो, नयाँ भर्नुभयो, रिन्यू गर्नुभयो र ती सबै क्रियाशीलहरूलाई चाहिँ 15 महाधिवेशनमा चाहिँ भाग लिने चाहिँ सहज वातावरणको निर्माण हुनु.
8: होइन अब त्यो मापदण्ड त बनिसक्यो नि, क्रियाशील सदस्यता रिन्यू नगर्ने अध्यावधिक नगर्नेलाई त महाधिवेशनमा त नो इन्ट्री भन्ने कुरा आइसकेको छ नि त होइन.
9: अब त्यस्तो त त्यो विधानमा त त्यस्तो कुनै व्यवस्था देखिँदैन.
8: तर अब नेपाली कंग्रेसको अहिलेको नेतृत्वले जुन किसिमले यी प्रक्रियाहरू अगाडि चाल्यो त्यसले त कंग्रेसलाई सशक्त बनाउन खोजिया हो नि त होइन. यसमा चाहिँ आग्रह पूर्वाग्रह छ र
9: नै यस्तो छ. अब तपाईँ डिजिटाइज गर्ने कुरा राम्रो हो, त्यसमा केही कुरा भएन. अब सशक्त हुन्छ कि हुँदैन भन्ने कुरा त अब अहिले नै चाहिँ प्रकाश गर्न गाह्रो छ. अब महाधिवेशन चाहिँ कसरी हुन्छ, त्यो पछाडि चाहिँ काङ्ग्रेसले नीतिहरू चाहिँ कसरी लिएर आउँछ र अब हुने चाहिँ दुईटा निर्वाचनहरूमा अब आइरहेछ जो निर्वाचनहरू स्थानीयहरू चाहिँ प्रदेशको निर्वाचनमा चाहिँ अब काङ्ग्रेसले अहिलेको भन्दा कति भोट बढाउँछ अब त्यसको आधारमा नै अब बल्ल चाहिँ हामी कति सशक्त भयौँ भएनौँ भन्ने कुराको चाहिँ टुङ्गो लाग्छ.
8: अब नेपाली कंग्रेसलाई मिलाउने कुनै त्यस्तो आधार देख्नु भएको छ? तपाईँहरू त लागिरहनु भएको छ एनडीका बनाऊ भनेर होइन, कहाँनिर यो कमजोर के भइरहेछ?
9: नै खास त्यस्तो नमिल्नु पर्ने त के देखिन्न, अब नमिल्ने आधार पनि खास केही देखिँदैन होइन. त्यसको लागि त अब वार्ता छलफल कुराकानी भएपछि मलाई लाग्छ त्यो एक दुई सिटिङमै चाहिँ त्यो सकिन्छ भन्ने चाहिँ मलाई लाग्छ.
8: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
9: ल, यहाँलाई पनि धन्यवाद छ मेरो कुरा राख्ने अवसर दिनुभयो.
8: थ्याङ्क यू भेरी मच. हामी फेरि पनि कुरा गर्नेछौँ. उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता गोविन्द राज पोखरेल. आज नै श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
10: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो? दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ. अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न. त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि. हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ. यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ. हाम्रा सेवाहरू: दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ. वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा. प्रोप्राइटर डाक्टर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदिखोला 105.4।
8: अब यतिखेर चितवनमा हुनुहुन्छ होइन, चितवनमा गर्मी त व्यापक होला होइन अहिले?
9: ठिकै छ, अब देशमै गर्मी छ, चितवनमा पनि गर्मी नै हुने भयो, ठिकै छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि त गर्मा गर्मी नै छ नि होइन?
9: गर्मा गर्मी सामान्य रूपमा चलिरहेको छ।
8: अब हिजैबाट शुरू हुनुपर्ने बन्द सत्र आजसम्म पनि शुरू हुन सकेका छैन, अब गर्मा गर्मी त चल्यो भन्नु पर्यो नि त होइन? त्यहाँको हिटमा थप हिट थप्यो नि त पार्टीभित्र, यो किन चाहिँ लम्बियो?
9: अलिकति प्राविधिक समस्या आएको हो, त्यहाँ मतदाताको नामावली फाइनल गर्ने, उम्मेद्वारहरूको नामावली फाइनल गर्ने क्रममा प्राविधिक त्रुटि भएको हुनाले त्यसलाई सच्याउनको लागि समय लागेको हो, न त त्यसको केही समस्या होइन।
8: आकांक्षीहरू धेरै छन् होइन यसपाला केन्द्रीय सदस्यमा पदाधिकारीमा?
9: पहिलो पटक हुन लागेको केन्द्रीय महाधिवेशन, त्यसो भएको हुनाले आकांक्षीहरू हुने स्वाभाविक हो, ठिकै छन्, धेरै होइन, ठिकै छन्।
8: तपाईँको पनि त उम्मेद्वार रहला नि त?
9: म पनि अहिले उम्मेदवारी दिने सोचमा छु।
8: सुरुमा त केन्द्रीय सदस्यमै उम्मेदवारी हुनुपर्ला होइन? राष्ट्रिय स्वतन्त्र
9: केन्द्रीय सदस्यमा।
8: अब केन्द्रीय सदस्यको तपाईँ पनि दावेदार हो अहिलेको यो पहिलो महाधिवेशनबाट, ऐतिहासिक महाधिवेशनबाट?
9: अहिले भूगोलबाट चाहिँ केन्द्रीय सदस्यको दावेदार हुँदैछु।
8: अब अहिले त्यहाँ सुन्नमा आइरहेको छ केन्द्रीय सदस्यको उम्मेद्वारी दिनकै निम्ति पनि करिब 21 जना भन्दा बढ़ीको चाहिँ सहमति चाहिन्छ, त्यहाँ नचिन्दाखेरि समस्या परेको छ भन्ने पनि आइरहेको थियो, हो त्यस्तो भइरहेको छ चितवनमा?
9: त्यसको समर्थक र प्रस्तावकको लागि चाहिँ कतिजना राख्ने भन्ने एउटा छलफल भइराखेका छ, अहिलेसम्म यकिन भइसकेका छैन। अब अहिले छलफल हुँदाखेरि कतिपयले अलिक धेरै संख्यामा राख्न सकियो भनेदेखि आकांक्षीहरू कम हुन सक्नुहुन्छ कि भनेर पनि हो, तर त्यो खासै ठुलो समस्या होइन, पर्यो भने पनि साथीहरूले जुटाइहाल्नुहुन्छ।
8: तर नयाँ नयाँ हुँदाखेरि अब धेरै कलेक्ट गर्न पनि त समस्या हुँदो रहेछ नि त होइन?
9: अब 20-21 जना हुँदाखेरि अलिक समस्या हुन्छ, तर 2-4 जना भइदियो भने सबैले सहज हुन्थ्यो।
8: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनबाट के सन्देश दिन खोजिरहेको छ? 2 दिन अगाडि मात्रै त्यहाँ उद्घाटन भयो, त्यहाँ प्रधानमन्त्री पनि बोल्नुभयो, पार्टी अध्यक्ष सभापति पनि त्यहाँ बोल्नुभयो, अन्य दलका नेताहरूलाई पनि तपाईँहरूको आमन्त्रण थियो, उहाँहरूले पनि तपाईँहरूलाई चाहिँ खबरदारी सहितको सुझाव दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी थप एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश हो, हिजोका आएका केही मतभेदका विषयहरू बाहिर आएका कुराहरूलाई चिर्न खोजिरहेको हो पार्टीले?
9: पहिलो कुरा त राष्ट्रिय स्वतन्त्र पार्टीभित्रमा कुनै खालको आकांक्षाको लागि, कुनै पदीयको आकांक्षाको लागि, नेतृत्वको लागि कुनै पनि मतभेद छँदै छैन, एक ढिक्का छँदै छ, हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, कुनै समस्या छैन यहाँभित्र, जिम्मेवारीको सन्दर्भमा कुनै समस्या होइन। र अर्को, यो महाधिवेशनले चाहिँ अहिले अब देश र को लागि देशको जिम्मेवारी लिइराखेको एउटा सत्तासीन पार्टी भएको हुनाले सबैलाई समेटेर अब लोकतान्त्रिक प्रक्रियाबाट यसले चाहिँ अब पार्टी सञ्चालन भएको छ भन्ने एउटा सन्देश दिनको लागि पनि व्यापक छलफल भएर सबैलाई समेटेर लानको लागि चाहिँ यो महाधिवेशनले एउटा सन्देश प्रवाह गर्न खोजेको छ।
8: अब राष्ट्रिय स्वतन्त्र पार्टीका अब धेरै प्रतिनिधिहरू चितवनमा आउनु भएको छ होइन, पार्टीलाई अब एउटा बलियो पार्टी बनाउने अब सरकारको नेतृत्व पनि पार्टीले गरिरहेछ भनिएको छ। सभापतिले अस्ति मात्रै मेरो यदि कहीँ कतै गरी मेरै खुट्टामा चाहिँ बल पास भएछ भने पनि आएछ भने पनि म प्रधानमन्त्रीकै अर्थात बालेनजीकै खुट्टामा चाहिँ बल पास गर्नेछु होइन। बालेनजीले भन्नुभएको छ अब हामी गन्तव्यमा पुगेर मात्र ब्रेक लाउँछौ, बीचमा कहीँ पनि ब्रेक लाग्दैन, तर बाटो त अप्ठ्यारो छ नि त, कतै एस्कुलेटर कम गर्नु पर्ला, कतै ब्रेक पनि लाउनु पर्ला, कतै बिस्तारै हाँक्नु पर्ला, ओकाली ओह्रालीहरू होलान्। यो कन्फिडेन्स, यो ओभर कन्फिडेन्स हो होइन राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको अवस्थामा सरकार सञ्चालनमा?
9: एउटा त नेपालको इतिहासमा पहिलो पटक 2/3 मेजोरिटीको एउटै पार्टीको नेतृत्वलाई चुनाव अगाडि नै नेतृत्वको सार्वजनिक रूपमा जनताहरूलाई पनि प्रस्ताव गरेर आएको यो जनमत हो, 2/3 मेजोरिटीको सरकार छ। त्यसो भएको हुनाले 2/3 मेजोरिटीको सरकारले पनि कतिपय शुरूआत गरिएको कामहरूलाई चाहिँ निर्धक्क ढंगबाट अगाडि नबढाउने हो भने त देशको विकास कसरी हुन्छ? त्यसैले यसमा कुनै पनि समस्याहरू अथवा कुनै एकले अर्कोलाई अब असहयोग गरेर जालान् कि भन्ने कुरामा हामीले आशंका गर्नु नै पर्दैन, सबै लक्ष्य पनि ठिक छ, गन्तव्य पनि ठिक छ, त्यसैले यसमा कुनै त्यस्तो समस्या छैन।
8: तर जुन तरिकाले जनताले जुन भरोसा गरेका छन् जुन किसिमको मत प्राप्त भएको छ पार्टीलाई कतै मतको अवमूल्यन हुन्छ अधिनायक बाततर्फ कतै सरकार अगाडि बढ्छ कि भन्ने खालको आशंकाहरू पनि त सँगसँगै छन् नि त होइन
9: हामीले नेपालको संविधान 2072 स्वीकार गरेर आइसकेको हुनाले संविधानको परिधिभित्र रहेर संविधानको दायराभित्र रहेर शासन सत्ता सञ्चालन गर्ने हो त्यसमा अधिनायक बाध्य हुने कुनै सम्भावनै छैन किनभने हाम्रो संविधानमा जे व्यवस्था गरेको छ संवैधानिक र कानूनी व्यवस्थाहरूले दिएको म्यान्डेटभित्र बसेर शासन सत्ता सञ्चालन गर्दाखेरि कुनै अधिनायकतर्फ जाँदैन यो संविधान अधिनायकतर्फ इङ्गित हुने खालको त्योतर्फ जाने खालको संविधानै छैन भनेपछि त्यसको कुनै आशंका गर्नुपर्ने जरुरी नै छैन
8: अब भरत पराजुलीजी एउटा कुरा के बताइदिनुहोस् भने नि तपाईँ त अब केन्द्रीय सदस्यको क्यान्डिडेट पनि हुनुहुन्छ भरत पराजुलीलाई चाहिँ त्यहाँका सबै सदस्यहरूले अब केन्द्रीय सदस्यमा तपाईँलाई चिन्नुपर्ने तपाईँलाई जान्नुपर्ने होइन तपाईँसँग चाहिँ त्यो किसिमको चाहिँ भनौँ न त्यो केन्द्रीय सदस्यमा तपाईँलाई अगाडि बढाउनु पर्ने के आधारहरू प्रस्तुत गर्न सक्नुहुन्छ आज
9: पहिलो कुरा पार्टीभित्र अलिकति सुझबुझ सहित जिम्मेवारीपूर्वक सबैलाई समेटेर लान सक्ने सबैको भावनालाई कदर गर्न सक्ने नेतृत्व आवश्यकता पर्छ त्यसो भएको हुनाले अब यो पार्टीमालाई अहिले भर्खर हामी पार्टीलाई संस्थागत रूपमा अगाडि लैजाने चरणमा छौँ त्यसैले त्यो चरणमा पार्टीहरूलाई सबैलाई समेटेर सबैको भावनालाई कदर गरेर पार्टीको नेतृत्वलाई चाहिँ अझ सुझबुझतर्फ लैजानको लागि म आफू पनि त्यो केन्द्रीय समितिमा सहभागी भएँ भनेदेखि पार्टी अझै मजबुत हुन सक्छ मजबुत बनाउनको लागि मैले योगदान गर्न सक्छु भनेर म यो मेरो उम्मेदवारी हो तसर्थ मलाई यो केन्द्रीय समितिको जिम्मेवारीमा साथीहरूले जिम्मेवारी दिनुभयो भनेदेखि म पार्टीलाई अझै मजबुत बनाउनको लागि अझ संस्थागत गराउनको लागि गतिशील बनाउनको लागि म आफ्नो तर्फबाट लाग्ने प्रतिबद्धता व्यक्त गर्छु त्यसैको लागि मेरो उम्मेदवारी हो
8: अहिले अब सरकारको एउटा कुरा आइरहेछ नि हिजो मात्रै पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु भएको छ पक्राउमा अलिकति धरपकड भयो उनी भाग्न सक्ने व्यक्ति होइनन् अलिक पक्राउ गर्ने यो प्रवृत्ति प्रकृति चाहिँ मिलेन भनेर भर्खरै मात्र केही समय अगाडि मैले केही राजनैतिक दलका नेताहरूसँग कुरा गरेँ सरकार धरपकडतर्फ अलिकति त्रसित मानसिकतातर्फ होइन अलिकति डर धम्कीतर्फ चाहिँ अगाडि बढ्न खोजे हो र
9: कतिपय कुराहरू धेरै पहिलेदेखि छानबिनको दायरामा बसेका हुन्छन् छानबिनको दायरामा को थियो को थिएन विधि पुग्यो पुगेन भन्ने कुरो सबै सार्वजनिक गर्ने विषय होइन त्यसैले हामीले देख्दाखेरि आज ट्याक्क समातेको मात्रै देख्छौँ त्यस विषयमा लामो समयदेखि अध्ययन गरिसकेर अब पक्राउ गर्नुपर्ने अवस्था आइसकेको छ भन्ने कुरा त जो संलग्न अध्ययनमा इन्भेस्टिगेसनमा संलग्न भएको अधिकारीलाई मात्रै थाहा हुन्छ अरूलाई थाहा हुँदैन
8: होइन अब कार्यक्रम चल्दा चल्दै त्यही भएर उठाउनु पर्ने अवस्था के थियो र काठमाडौँ फर्किहाल्नुहुन्थ्यो होइन मानवीयता व्यावहारिकता पनि त हेर्नुपर्छ नि त कहिलेकाहीँ भन्ने कुरा आएको थियो क्या अघि
9: अब यो प्राविधिक कुरा र इन्भेस्टिगेसनसँग सम्बन्धित कुरा त्यतिखेर त्यही अवस्था आएको हुनाले नै सुरक्षा कर्मीहरूले त्यसरी उहाँलाई त्यहाँबाट चाहिँ नियन्त्रणमा लिएको होला त्यस विषयमा मैले सबै प्रक्रियागत रूपमा मैले अध्ययन गरेको छैन त्यसैले म कमेन्ट गर्न चाहन्न सक्दिनँ
8: अब चितौनमा चाहिँ एक किसिमको सौहार्दपूर्ण ढंगले नै महाधिवेशन सम्पन्न हुन्छ प्रथम ऐतिहासिक महाधिवेशन तपाईँको पार्टी सभापतिको विकल्प त कोही पनि रहनु भएन नि त होइन रविजीको विकल्प
9: अब उहाँको विकल्प अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा उहाँले चाहेसम्म कोही पनि हुन सक्दैन यो पार्टीलाई स्थापना कालदेखि आजसम्म र भविष्यसम्म भविष्यमा पनि धेरै लामो समयसम्म 20 वर्षसम्म पनि उहाँकै नेतृत्वको आवश्यकता पर्छ जसले पार्टीलाई एक झिक्का बनाएर लैजान्छ त्यसरी अब यसले एक झिक्का पार्टी बन्छ हामीसँग कुनै गुट उपगुट कुनै छँदै छैन पार्टीभित्र सबै छन् भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी कन्टी बाहक कन्टी चिन्ह त्योभन्दा बाँकी कोही पनि छैन त्यसैले अब यो चाहिँ असाध्य सबैलाई सन्देश यसले पार्टीको महाधिवेशन पछाडि यसरी जान्छ कि पार्टीको कहिलेकाहीँ छलफल त लोकतान्त्रिक विधि पूरा गर्नको लागि छलफलले समय लियो होला तर यसले चाहिँ राम्रो सन्देश जान्छ नेतृत्व चयन भनेको यसरी हुनुपर्छ भनेर अरूहरूलाई पनि एउटा मोडेलको रूपमा अब नमुनाको रूपमा लिन सक्ने गरी चाहिँ यसले सन्देश दिन्छ
8: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद आगामी दिनको शुभकामना पनि नमस्कार
9: हस् धन्यवाद सिन्जी
8: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद भरत पराजुलीले श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार
11: हे हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
12: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
11: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
12: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
13: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलर कुखुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
12: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
13: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
14: पर्वत जाने गेट, सहारा एग्रोभेट।
15: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
12: यस समयको साथमा जितु सुनचादी पसल,
16: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
12: विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
15: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार, बिहान 7 बजे को आधी खुला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत छ। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर सुरु गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। भिरकोट नगरपालिकाद्वारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, एक व्यक्ति एक तालिमदेखि निशुल्क स्वास्थ्य सेवासम्मका योजना, गरौं प्राथमिक अस्पताललाई आँखाको शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण र स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै। स्याङ्जाको भिरकोट नगरपालिकाले समृद्ध भिरकोटको आधार कृषि पर्यटन आधी खोलाको उपहार भन्ने मूल नाराका साथ आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ। सीमित स्रोत र साधनका बावजूद सुशासन, सामाजिक विकास, पूर्वाधार र कृषिलाई प्राथमिकतामा राख्दै नगर प्रमुख गोविन्द कुमार कर्मचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। चालू आर्थिक वर्ष 2082-83 नगरपालिकाको हालसम्मको समग्र विकास खर्च प्रगति 61% रहेको र आन्तरिक राजस्व असुली 46.22% भएको समीक्षा रिपोर्ट प्रस्तुत गर्दै आगामी वर्षका लागि नयाँ योजनाहरू अघि सारेको छ। नगरपालिकाले विगत 4 वर्षको अवधिमा भएका विकास, निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्रका उपलब्धिलाई समेटेर श्वेत पत्र जारी गर्नेछ। एक व्यक्ति एक तालिम, तालिममा हुने दोहोरोपना अन्त्य गर्न र पहुँच नपुगेकाहरूलाई प्राथमिकता दिन यो कार्यक्रम लागू गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। बैनखारी बजार र सिद्धार्थ राजमार्गका संवेदनशील क्षेत्रमा सीसीटीभी जडान गरिनेछ भने डिजिटल नागरिक वडापत्र परिमार्जन गरिनेछ। वित्तीय सुशासन कायम गर्न खरिद गुरू योजना र इभेन्डिङ प्रणाली अनिवार्य गर्दै शून्य बेरोजगारको नीति लिइनेछ। नगरवासीले बुझाउनु पर्ने नियमित कर तथा राजस्व घरबाटै डिजिटल प्रविधि मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाइने नीति नगरपालिकाले लिएको छ। गुणस्तरीय सड़क र ल्याब परीक्षण, मुख्य सड़कहरूलाई संघ र प्रदेशको सहकारीमा स्तरोन्नति गर्दै योजनाको भुक्तानी पूर्व अनिवार्य प्रयोगशाला ल्याब परीक्षण गर्ने उल्लेख छ। हाल 95% घरधुरीमा पुगेको खानेपानीको पहुँचलाई आगामी वर्ष 100% लक्ष्य पुर्याउने लक्ष्य नगरपालिकाको छ। स्वच्छ घर आँगन, सफा टोल, नगर हाम्रो अभियान अन्तर्गत कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ। कक्षा 8 सम्म पूर्ण निशुल्क शिक्षा, आधारभूत तह बाल विकासदेखि कक्षा 8 सम्ममा भर्ना, शिक्षण शुल्क, परीक्षा र पाठ्य पुस्तक शुल्क पूर्ण रूपमा निशुल्क गरिनेछ भने कक्षा 6 सम्मका बाल बालिकाका लागि दिवा खाजामा स्थानीय कृषि उपजको प्रयोग अनिवार्य गरिनेछ। नगर अस्पतालको भवनमा प्रदेश सरकार र अन्य स्थानीय तहको समन्वयमा मृगौला पीड़ितका लागि डायलासिस केन्द्र स्थापना गर्ने, महिलाका लागि निशुल्क स्वास्थ्य परीक्षण, 16 देखि 60 वर्ष मुनिका महिलाहरूका लागि स्तन क्यान्सर र पाठीघरको मुख्य क्यान्सर पहिचानका लागि भीआईए परीक्षण निशुल्क गर्ने सुनाएको छ। अनुदान वितरणलाई सरल र प्रत्यक्ष उत्पादनसँग जोड्न किसान सूचीकरण गरी परिचय पत्र वितरण गर्ने र चालू वर्ष सफल भएको तरबुजा खेती र कबरे खुर्सानी उत्पादन गरी बजारीकरण गर्ने नीति नगरले लिएको छ। पशुजन्य उत्पादन बढ़ाउन निशुल्क कृत्रिम गर्भाधान सेवा शुरू गरिनेछ र उन्नत राँगो साढे वितरण गरिनेछ। दान गढ़हरी गुफा, खिलुङ कालिका लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिनेछ। नगरपालिकाले प्रस्तुत गरेका यी नीति तथा कार्यक्रमहरूले भिरकोटको समग्र आर्थिक, सामाजिक र भौतिक विकासमा नयाँ आयाम थप्ने विश्वास लिएको छ। आईकेयर फाउण्डेशनले गरौं प्राथमिक अस्पताल वालिङलाई हिजो आँखाको शल्यक्रियाका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण सहयोग गरेको छ। आई केयर फाउण्डेशनले हिमालयन आँखा अस्पताल पोखरा मार्फत उपलब्ध गराएको अत्याधुनिक उपकरण फालिङ नगर प्रमुख उपप्रमुख प्रशासकीय अधिकृत तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरिएको हो। गरौं प्राथमिक अस्पताल फालिङमा आँखाका बिरामीहरूको शल्यक्रिया हुँदा हिमालयन आँखा अस्पताल पोखराबाट उपकरण ल्याएर शल्यक्रिया गरिँदै आएकोमा अबदेखि अस्पतालमै शल्यक्रियाका लागि अत्यावश्यक उपकरण प्राप्त भएपछि सहज हुने भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीप प्रताप खाँडले बताउनुभयो। अस्पतालमा अत्याधुनिक उपकरण नहुँदा आँखाको शल्यक्रियाका लागि पोखराबाट उपकरण र चिकित्सकहरू आएर शल्यक्रिया गर्दै आएका थियौं। उहाँले भन्नुभयो, उपकरण उपलब्ध भएपछि अब उपचारमा सहज हुने विश्वास लिएका छौं, साथै सहयोगीहरूप्रति अस्पतालको तर्फबाट धन्यवाद व्यक्त गर्दछौ। आई केयर फाउण्डेशनले हिमालय आँखा अस्पताल पोखरा मार्फत गरौं प्राथमिक अस्पताललाई शल्यक्रिया गर्दा अत्यावश्यक पर्ने अत्याधुनिक उपकरण उपलब्ध गराएको हिमालय आँखा अस्पताल पोखराका निवर्तमान मेडिकल डाइरेक्टर एवं आँखारोग विशेषज्ञ डाक्टर इलिया श्रेष्ठले बताउनुभयो। प्रत्येक पटक गरौं प्राथमिक अस्पताल वालिङमा हुने आँखाको शल्यक्रिया शिविरमा पोखराबाट शल्यक्रियाका लागि आवश्यक पर्ने उपकरण लिएर आउने गरेका थियौं। उहाँले भन्नुभयो, आँखाको शल्यक्रियाका लागि नभई नहुने अत्यावश्यक उपकरण अस्पताललाई प्राप्त भएपछि आगामी दिनमा शल्यक्रिया गर्नका लागि पोखराबाट उपकरणहरू लिएर आउनुपर्ने झन्झट हटेर गएको छ। आँखामा लाग्ने मोतियाबिन्दुका बिरामीको सर्जरी तथा ठूला ठूला शल्यक्रिया गर्नका लागि यो उपकरण प्रयोग हुने उहाँले बताउनुभयो। शल्यक्रियामा अत्यावश्यक हुने यो उपकरण खरिद मूल्य अनुमानित 25 लाख रहेको जनाइएको छ। स्याङ्जा जिल्लाको मध्यभागमा रहेको वालिङमा रहेको यस अस्पतालमा स्याङ्जा जिल्ला सहित दक्षिण पर्वत पाल्पाको केही भागका बिरामीहरूले स्वास्थ्य सेवा लिने गरेका छन्। आँखाका बिरामीसँगै यस अस्पतालमा दैनिक झण्डै 500 जनाले उपचार तथा परामर्श सेवा लिने गर्छन्। यस अस्पतालमा मोतियाबिन्दु तथा आँखाका बिरामीहरूको दैनिक स्वास्थ्य परीक्षण तथा परामर्श गर्ने र मासिक रूपमा आँखाका बिरामीहरूको शल्यक्रिया गरिँदै आइएको छ। जिल्लामा सड़क सुरक्षा र यात्री सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले निगरानीलाई थप कड़ा बनाएको छ। ट्राफिक प्रहरीले सार्वजनिक यातायातदेखि निजी सवारीसम्म नियमित अनुगमन बढ़ाउँदै दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ। यसै क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा जडान गरिएका अनावश्यक झलर, स्टिकर, अतिरिक्त फोकस लाइट तथा प्रेसर हर्न हटाउने अभियान शुरू गरेको छ। जिल्लाभित्र सञ्चालन हुने ठूला तथा साना सवारी साधनमा नियम विपरीत जडान गरिएका सामग्री हटाउन थालिएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ। सवारी साधनमा अनावश्यक झल्लर तथा सजावट राख्ने प्रवृत्ति नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अभियान नै थालेको छ। दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीले ट्रक, बस, ट्राक्टर लगायतका सवारी साधनमा झिण्डाइएका झल्लर, माला, कपड़ा तथा अन्य सजावटी सामग्री हटाउन शुरू गरेको हो। जिल्लाका विभिन्न स्थानमा गरिएको सवारी जाँचका क्रममा चालकको दृश्य क्षमतामै असर पुग्ने गरी सजावट राखिएको पाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। यस्ता सामग्रीले रियर भ्यू मिरर तथा सवारीको दायाँ पायाको दृश्य अवरूद्ध गर्नुका साथै यात्रीलाई असहज वातावरण सृजना गर्ने र दुर्घटनाको जोखिम समेत बढ़ाउने भएकाले अभियानलाई तीव्रता दिएको कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीका अनुसार सवारीमा राखिएका झल्लर, स्टिकर र अतिरिक्त फोकस लाइटले चालकको ध्यान विचलित गराउनका साथै दुर्घटनाको जोखिम समेत बढ़ाउने भएकाले अभियान सञ्चालन गरिएको हो। उहाँका अनुसार कम्पनीबाट जडान गरिएका उपकरण बाहेक थप बत्ती प्रयोग गर्दा विपरीत दिशाबाट आउने चालकलाई समस्या हुने र सड़क दुर्घटनाको सम्भावना बढ़ने गरेको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचार मूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। बागलुङको तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाँझो रहेको विश्व पनि जमीनमा स्याउ खेती गरी आय आर्जनको बाटो पहिले आएको छ। गाउँपालिका चारको गोर्दी बहेली क्षेत्रका बाँझो जमीनमा 1500 जातका विभिन्न स्याउका बिरूवा 7 लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका चारका अध्यक्ष छप्रसाद श्रीपालीले बताउनुभयो। बिरूवाको रेखदेख गोडमिल र व्यवस्थापन सोहीवडाले गर्ने गरी व्यवस्था मिलाइएको छ। समुद्री सतहदेखि 2500 मिटरको उचाइमा रहेको गोर्दी र 3500 मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाउँपालिकाले गरेको छ। पालिकाले कार्यविधि बनाई पहिलो चरणमा बाँझो जमीनमा खेती गरेको हो। यो क्षेत्रमा स्याउ खेती राम्रो हुने अपेक्षा लिएका छौं। शुरूमा परीक्षणका लागि बीज रोपनीमा 1500 बिरूवा लगाएका छौं। यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ। अध्यक्ष बुढा मगरले भन्नुभयो, यस क्षेत्रमा स्याउ उत्पादन हुन थाले भने यहाँका नागरिक आय आर्जनसँग जोड़िनेछन् भने पर्यटन प्रवर्धन पनि हुने अपेक्षा लिएका छौं। अध्यक्षले भन्नुभयो, तनहु जलविद्युत आयोजनाको 140 मेगावट क्षमताको मुख्य बाँध हेडवक्स निर्माण कार्य 61% सम्पन्न भएको छ। आयोजनाको सबैभन्दा महत्वपूर्ण संरचना मध्ये एक मानिने बाँध निर्माण तीव्र गतिमा अघि बढ़िरहेको आयोजनाले जनाएको छ। व्यास नगरपालिका 5 र रिसिङ गाउँपालिका 1 को सीमानामा निर्माणाधीन

ब्याङ्कहरूको लागि प्रयत्न गर्दा आय स्रोत बढ़ाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढ़ाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमान भन्दा बढ़ी लगानी र समय लाग्नेछ। लाभांशहरूका लागि खर्च नपर्ला। सरसावटमा पनि रकम बाहिरिन सक्छ। धनराशि हुनेहरूको लागि कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकारी गर्ने अवसर जुट्नेछ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनु पर्ला। सामाजिक दायित्व बढ़नेछ। संघर्षपछि लाभ उठाउन सकिनेछ। मकर राशि हुनेहरूको लागि रोकिएका काम सम्पादन हुनेछन् भने मेहनतले लक्ष्यमा पुर्याउनेछ। सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। सामाजिक वाद विवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ। चुनौतीहरू पछ्याउँदै चिताएको काम बनाउन सकिनेछ। श्रम परे पनि विशेष उपलब्धि हासिल हुनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। लगनशीलताले उत्साह जगाउनेछ। कुम्भ राशि हुनेहरूको लागि स्वास्थ्यका लागि आहार विहारमा अलि सजग रहनुपर्ने समय छ। व्यस्तता बढ़नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नु अघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकको सुझावलाई ध्यान दिनुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि हुनेहरूको लागि आजको दिनमा तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा आंशिक लाभ भए पनि केही समस्या बढ़नेछन्। विवादास्पद कामले समस्या निम्त्याउने देखिन्छ। आमदानी भइरहे पनि फजुल खर्च भने बढ़न सक्छ। केही रकम खर्च गर्नुपर्ने परिस्थिति आउला। काम सम्पादन भए पनि तत्काल धेरै आमदानीको आशा नराख्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फाली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ।

हजुर अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजकै बिहानीबाट हामी दुवैजना एकै साथ विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदिखोला 105.4
1: सामाजिक सञ्जाल जी छानले जाँजीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी बिमिलो खनयामो बिमारी छानले खोना दे खुल्दिब वेबसाइटैना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यैमरी तुरन्त खबर लना
2: सतर्क तन ठगे तब त्या जोगिना
3: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
5: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
6: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
5: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
5: मोबाइल 9849618921 र 9842939

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 98565531।
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
3: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
3: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
4: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
3: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, मोबाइल 98560 51068 र 98637071।
4: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
3: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
3: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
3: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।

0: अच्छा कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
5: होइन के भयो र किन हल्लाखोर गरेको हो
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
5: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
5: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
6: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
0: दाँत टल्काउने
6: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
6: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
6: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
6: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
6: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटलको खुर लगाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
6: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट पीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ
7: ए नानी त्यो पानी नपिऊ त किन र काका?
8: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: रेडियो आदिपुरा 105.4
1: सादर निमन्त्रण यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं नवौं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ,
2: सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: लक्षित समूहहरू:
7: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
6: मुटुको बाथरोग,
7: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
6: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
7: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
6: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
7: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
6: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
7: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
6: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
7: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
6: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राखौँ भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी पनि जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
10: सम्पर्क फोन नम्बर 063-4141-624।

0: ओ माइला बा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छप मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250

0: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्ग जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा इपिएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
3: सरा किन बोलाएको मलाई?
4: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
3: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
8: उपलब्ध सेवाहरू
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9846216629 र 9841868251।

देशमा कसरी म हाँस्छु सक्छु र यहाँ मेरो देश हाँस्न सक्दैन जहिले लिएर एक मुठी धरतीको मा

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच, ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने,
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41-087, मोबाइल 98469-71-7140। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार,
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
2: मोबाइल नम्बर 98460-86-00।
3: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहालेँ।
1: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
5: मोबाइल 98135-56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वीर्य जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
8: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनो, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
3: रेडियो आदि खोला 105.4

0: बॉल को नॉकआउट को नकआउट चरण में जोर्डन र अल्जेरिया बीच को खेल प्रतिनिधि कार्ड छपाई करने कार्य न सकिएकोले बन्द सत्र महाधिवेशन को बन्द सत्र हिजो शुरू हुन नसकेको बताउनुभयो। बन्द सत्र प्राविधिक कारणले ढिलाई भएको उहाँको भनाई छ। सातवटा प्रदेश र समायोजन एवं प्रवासको कार्ड फरक फरक ठाउँबाट सहज रूपमा वितरण गरिने पार्टीले जनाएको छ। रासुपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको शुरूमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसमा छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ। कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ। त्यसपछि विधानमाथिको छलफल र त्यसलाई अनुमोदन। विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनैतिक प्रतिवेदन पेश तथा छलफल र अनुमोदन गरिनेछ। अस्ति आइतबार दिउँसो पार्टीको महाधिवेशन उद्घाटन गरिएको थियो। नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनैतिक प्रतिवाद गर्ने भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो। पौडेल पक्राउ परे लगत्तै एमाले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनैतिक प्रतिवाद गर्ने जनाएको छ। एमाले पौडेलको पक्राउ सरकारको सस्तो लोकप्रियता र स्टन भनेको छ। पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैर कानूनी, बदनियतपूर्ण र राजनैतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ। साथै एमाले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दावी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पौडेलको पक्राउलाई न्यायको प्रक्रिया विपरीत भएको दावी गर्नुभएको छ। सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको छ। चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन, मध्यमकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। यसअघि हिजो भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यान आकर्षण गराएका थिए। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानले प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। दाहालका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नाप्तोल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार पारवहन भारत शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव हुनुहुन्छ। भारतको टी बोर्ड अफ इण्डियाबाट केही समय अघि भारतमा आयात हुने चियाका सबै कन्साइनमेन्टको अनिवार्य गुणस्तर परीक्षण गर्ने प्रावधान, प्रयोगशाला शुल्क र प्रयोगशाला परीक्षण प्रतिवेदन नआएसम्म सामान गोदाममा अनिवार्य भण्डारण गर्नुपर्ने लगायत प्रावधान उल्लेख छन्। यो प्रावधानले साना तथा मझौला स्तरको नेपाली चिया किसान र निर्यातकर्तालाई भारततर्फ चिया निकासीमा कठिनाई भएको र भन्सार बिन्दुहरूमा लामो समयसम्म मालवाहक गाड़ी रोकिनुपर्ने हुँदा चियाको ताजापन र गुणस्तरमा ह्रास आउने र व्यापारको लागत पनि बढ़दै गएको अवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले मनसूनी वायुसँगै पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसून प्रवेश भएका केही क्षेत्रमा गैराती पनि पानी परेको थियो। गैराती सबैभन्दा धेरै गण्डकी प्रदेशको लमजुङ, स्याङ्जा, कास्कीमा पानी पर्यो। मनसून कोशीसहित मधेस र बागमती प्रदेशको सबै तथा गण्डकी प्रदेशको धेरै जसो र लुम्बिनी प्रदेशको केही क्षेत्रमा फैलिएको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। भक्तपुरको भक्तपुर नगरपालिका एक नगरकोटमा गैराती सामान्य विवादको क्रममा झैझगड़ा हुँदा धारिलो हतियार प्रहारबाट एक युवकको ज्यान गएको छ। महोत्तरीको मिथिला नगरपालिका 9 घर भई अहिले नगरकोट मोड बस्ने 28 वर्षीय आकाश रसाईलीको हत्या भएको हो। घटनामा गम्भीर घाइते भएका रसाईलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान ज्यान गएको भक्तपुर प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा उदयपुर घर भई अहिले भक्तपुर सल्लाहगारी बस्ने आयुष कार्की, झापा घर भई अहिले सल्लाहगारी नै बस्ने दोर्जे शेर्पा र गुल्मीको तमगास घर भई अहिले सल्लाहगारी बस्ने रमेश कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। कतारको रास लफान औद्योगिक क्षेत्र बारजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा 13 जनाको ज्यान गएको छ। 66 जना घाइते भएका छन्। दुर्घटनामा भारतीय 12 जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ। एकजना पाकिस्तानका नागरिक रहेका छन्। केन्द्रमा आइतबार राति विस्फोट हुँदा आगलागी भएको थियो। रास लफान क्षेत्रमा नेपाली, भारतीय, बंगलादेशी, केन्या, घाना लगायत देशका श्रमिकले काम गर्दै आइरहेका छन्। केही नेपाली पनि घाइते भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। थप विवरण खुल्न सकेको छैन। कतारका ऊर्जा मन्त्री साद सेरिदा अल काबीले विस्फोटले देशको निर्यातमा कुनै असर नगर्ने बताउनु भएको छ। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरू गरिएको छ। अब खेल खबर। साबिक उपविजेता फ्रान्स फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। फिया दे फिलिया स्टेडियममा आज बिहान भएको खेलमा फ्रान्सले इराकलाई 3 गोलले हरायो। यो खेलमा कप्तान किलियन एम्बाप्पेले 2 गोल गरे। उनले खेलको 14 र 54 मिनटमा गोल गरेका हुन्। पहिलो आफ लगत्तै ठूलो पानी परेपछि खेल झण्डै 2 घण्टा रोकिएको थियो। दोस्रो आफको 66 मिनटमा उस्मान डेम्बेले गोल थपेसँगै फ्रान्स 3 गोलले अग्रता बनाउँदै विजय भएको हो। त्यसपछि खेलमा थप गोल हुन सकेन। यो फ्रान्सको दोस्रो जित हो। यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 गोलले पराजित गरेको थियो। फ्रान्स 2 खेलमा 6 अंक बनाएर नकआउट चरणमा पुगेको हो। यस्तै नर्वे फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। नर्वेले आज बिहान भएको खेलमा सेनेगललाई 3-2 गोलले हराउँदै 28 वर्षपछि नकआउट चरणमा पुगेको हो। अमेरिकाको न्यूजर्सी स्टेडियममा भएको खेलमा नर्वेका एर्लिङ हालान्डले 2 तथा मार्कस पेडरसनले 1 गोल गरे। मार्कसले 43 मिनटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। हालान्डले खेलको 48 र 98 मिनटमा गोल गरे। सेनेगलका इस्माइल असारले 53 र खेलको अन्तिम समयमा गरी 2 गोल फर्काए। यो जितपछि नर्वे 6 अंकसहित समूह आएको दोस्रो स्थानमा छ। समान 6 अंक रहेको फ्रान्स गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। नर्वे र फ्रान्स नकआउट चरणमा पुगिसकेका छन्। दुवै खेलमा पराजित सेनेगल र इराक यो समूहमा अंकविहीन अवस्थामा छन्। त्यस्तै गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई 2 गोलले पराजित गर्दै नकआउट चरणमा पुगिसकेको छ। यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले 2 गोल गरे। यो सँगै विश्वकप इतिहासमा उनले सर्वाधिक गोल गर्ने खेलाड़ीको कीर्तिमान बनाएका छन्। मेस्सीले विश्वकप फुटबलमा आफ्नो गोल संख्या 18 पुर्याएका छन्। विश्वकप फुटबलमा अहिले जोर्डन र अल्जेरिया बीचको खेल भइरहेको छ। जोर्डन र अल्जेरिया बीचको खेल अहिले 24 मिनटमा चलिरहेको छ र दुवै तर्फबाट गोल हुन सकेको छैन। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा राष्ट्रिय महाधिवेशनको बन्द सत्र अझै शुरू हुन सकेन, आज बिहान परिचय पत्र वितरण गरी शुरू गर्ने तयारी। विष्णु पौडेल पक्राउको विषयमा एमाले राजनैतिक प्रतिवाद गर्ने, सरकारले न्यायको प्रक्रिया विपरीत काम गरेको दावी। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन, कार्यदललाई दुई हप्ताको समय। कतारमा ग्यास प्लान्ट विस्फोट हुँदा 13 जनाको ज्यान गयो, 66 जना घाइते, घाइतेको उपचार चल्दै। र साबिक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र नर्वे विश्वकप फुटबलको नकआउट चरणमा जोर्डन र अल्जेरिया बीचको खेल चल्दै।

0: रेडियो आदि खुला 105.4
1: बैंकिंग फेमस बिली क्योंकि एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोपे विवरण आ रही खाई बिले तो माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्कता ना ठग रे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9008447723
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9842439399
6: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
4: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निकै जमेको छ खासमा के भएछ
7: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
4: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा

0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801523050 सहयोगका लागि मोबाइल 9801523051
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9556054313 र 9141348 32।
2: मूल्य होइन स्वास्थ्य रोजौं।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7360443031, मोबाइल 9856553031।
4: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
6: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844-85411। होइन, के भयो, किन बन्द भएको गाडी?
7: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
7: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
7: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
8: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
8: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भनेरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460151
0: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बिमारले फेरि च्यापियो कि क्या हो गुनगुनाइरहनु भएको त
0: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुठु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98560 85 6067

0: दिस श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856332446
0: कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
8: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
8: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308329
9: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
10: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
9: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
10: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
10: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
10: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा पाएको
9: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा
10: फोन 0 63 44 600
11: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
12: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु
11: वा यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
12: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
13: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
14: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
13: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
15: पर्वत जाने गेट सहारा एग्रोभेट
16: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
17: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका पिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पयौ गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
16: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
17: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
16: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
17: फोन 0 63 41 200 58
18: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
19: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
18: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भिआइपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
19: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
18: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
19: हाम्रा सेवाहरू
18: दाँत तथा मुखको परीक्षण
19: दाँतको एक्सरे
18: दाँत सफा गर्ने
19: दाँत टल्काउने
18: मुख गनाउने समस्याको उपचार
19: दाँत रङको सिमेन्ट भर्ने
18: दाँतको जरेदेखिको उपचार
19: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
18: साधारण दाँत निकाल्ने
19: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
18: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
19: गिजाको शल्यक्रिया
18: कृत्रिम दाँत राख्ने
19: दाँत रङको वा मेटलको
0: खोल लगाउने,
18: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
15: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
18: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
20: ए नानी, त्यो पानी नपिउ त।
21: किन र काका?
20: त्यो पानी फोहोर छ।
21: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
22: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: समी चो 14 के में बोदे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
2: आंगी समी जो लोटरी पर दिवों छापता ही गुरी
1: बढ़ दिया बढ़ दिवा लोटरी खाली पड़ दिम बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्थे के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी सतर्क
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
3: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
4: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
3: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
3: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
3: प्रोपराइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
3: मोबाइल नम्बर 98 0661 8070 र 98 65 94 497
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
5: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
6: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नेछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
5: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
6: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565551 98468 32809 र 98565251
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना त्यही असार 13 गते शनिबारका दिन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भए बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लागिरहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो विनाश टाउको दुख्ने टन्सुल बढ्ने घाँटी दुख्ने निल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै उक्त दिन भिडियो एक्सरे जस्तै पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98560052049।
3: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 सेन्जा।
6: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
7: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: लक्षित समूहहरू:
7: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
6: मुटुको बाथ रोग,
7: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
6: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
7: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
6: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
7: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
6: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
7: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
6: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
7: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
6: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू:
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिरा

0: बंगुर का औषधि तथा दानाहरू पनि पाइन्छ।
1: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856510068 र 9836707071।
1: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
0: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुख्यनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्याल्यू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 9856386143।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: आज सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806161052।
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छाली रोग वा बाफी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0364140044, मोबाइल 9847081173। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। होइन, के भयो, किन बन्द भएको हो गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
5: फोन नम्बर 0364141502, मोबाइल 9856404502 र 9864051401।
8: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
5: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिल भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98460056।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364 41 0087 मोबाइल 98469071 7
5: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
6: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
5: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटामा रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
6: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
4: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ 8 जैसी पदेरा मोबाइल 98560 39988 र 98560 55988
7: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
8: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
7: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
8: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा
7: मोबाइल 98135 56 496
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
5: उक्त दिन मुटुको इको पनि गरिन्छ पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364 41 163 मोबाइल 98461 98870
5: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिवार

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
10: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: Subaru.
1: सुनत ना, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
2: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेर दिल परे मो नुए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
9: होइन के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
10: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा। लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन ओसार व्यापार पसार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौ, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म हेड क्वार्टर स्याङ्जा द्वारा जनहितमा जारी।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9842939399
2: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856555331
3: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: प्रसन्न मेडिको फर्मा, भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
0: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, छिउ छिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856027971 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

यो गीतको सीआरबी नम्बर 01300045429 पीआरबी नम्बर 60045162।

युगीको सीआरबेटी नम्बर 01300074529 पीआरबेटी नम्बर

0: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
4: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 98460-21629 र 98461-68251।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
2: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
2: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
2: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।
2: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
9: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
2: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
9: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो

0: ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
0: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
0: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
0: सम्पर्क मोबाइल 9842698145।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: त्यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकालमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565256।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
3: सुन्नु न
4: भन त
3: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि।
5: हजुर पनि जान न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
4: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98560031966।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम।
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364140246 मोबाइल 98560501119 र 98560333246।
7: लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान।
8: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
8: ए हो र, ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
8: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
8: मोबाइल नम्बर 98467211380।
7: चा कस्तो सास गनाएको तिम्रो त,
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
6: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा
2: सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465 48 622 र 98241 4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30829।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 0360-446-600।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
4: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
4: फोन 063-441-258।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
2: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
2: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
4: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
6: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डा
7: डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
8: रेडियो आदिखोला 105.4

0: सुनत नहीं अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदिखोला
4: रेडियो आदिखोला 105.4
5: अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ्दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो आज राति पौने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको पहिलो राष्ट्रिय महाधिवेशनमा उम्मेद्वारका प्रस्तावक र समर्थक बसेकाहरू कुनै पनि पदमा उम्मेद्वार हुन नपाउने भएका छन् पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सूचना मार्फत उम्मेद्वारको प्रस्तावक र समर्थक बस्नेहरू आफै उम्मेद्वार बन्न नपाउने जानकारी गराउनु भएको छ सभापति पदका लागि एकजना प्रस्तावक र 51 जना समर्थक आवश्यक पर्छ त्यस्तै पदाधिकारी र केन्द्रीय सदस्यका हकमा उम्मेद्वारले सम्मान 21 जना समर्थक र 1 जना प्रस्तावक जुटाउनु पर्छ यसैबीच महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदैछ पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र भूपदेव शाहले निर्वाचन केन्द्रीय समिति तथा असन्तुष्ट पक्षसँग छलफल गरेर विवाद टुंगोमा पुर्याउनु भएको छ बन्द सत्र दिउँसो 2 बजेदेखि शुरू हुनेछ खोप खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप एआरभी अभाव भएको छ रेबिज रोगबाट बचाउन सरकारले हरेक वर्ष झण्डै 3 लाख भन्दा बढ़ी खोप खरिद गर्दै आएकोमा यसपालि ढिलाइ हुँदा देशैभरि सरकारी स्वास्थ्य संस्थामा खोपको अभाव भएको छ झण्डै 5 लाख भायल एआरभी खोप खरिदको लागि पटक पटक टेण्डर आह्वान गरे पनि व्यवसायीहरू नआएपछि खरिद प्रक्रियामा ढिलाइ भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो गएको चैतमा पहिलो पटक त्यसपछि पटक पटक गरी तेस्रो पटकसम्म बोलपत्र आह्वान गर्दा पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेकाले व्यवसायहरू सहभागी नभएको उहाँले बताउनु भएको छ अन्तर्राष्ट्रिय रूपमै बजार मूल्य बढ़ेका कारण पुरानो दरमा खोप खरिद सम्भव नभएको र त्यस अनुसार नयाँ दर मिलाएर टेण्डर प्रक्रिया अघि बढ़ाउनु पर्दा एन्टी रेबिज भ्याक्सिन खरिद प्रक्रियामा ढिलाइ भएको उहाँले जानकारी दिनुभएको छ साथै उहाँले अबको एक हप्तामा खोप खरिद प्रक्रिया अघि बढ़ने र अभाव भएको क्षेत्रमा आकस्मिक व्यवस्थापन प्रक्रिया पनि अघि बढ़ाएको सहप्रवक्ता अधिकारीले बताउनु भएको छ विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा एन्टी रेबिज भ्याक्सिनहरू अस्पतालहरूमा उपलब्ध गराएर व्यवस्थापन गरिरहेको पनि उहाँको दावी छ विश्वव्यापी श्रम बजारमा डिजिटल प्लेटफर्म वा गिग अर्थतन्त्रको प्रभाव व्यापक बन्दै गएको छ यसैलाई केन्द्रमा राखेर संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठनले प्रविधिको क्षेत्रमा कार्यरत श्रमिकको हकहित र श्रम अधिकार सुनिश्चित गर्ने उद्देश्यले विश्वकै पहिलो कानूनी रूपमा बाध्यकारी ऐतिहासिक सम्झौता पारित गरेको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनले प्लेटफर्म अर्थतन्त्रमा मर्यादित श्रम सम्बन्धी महासन्धि नम्बर 193 बहुमतले पारित गरेको हो यस ऐतिहासिक महासन्धिको पक्षमा 406 सदस्यले मतदान गरेका थिए भने विपक्षमा मात्र 8 मत परेको थियो र 36 सदस्य मतदानमा तटस्थ रहेका थिए सरकार रोजगारदाता र कामदार प्रतिनिधि सम्मिलित आईएलओको यो निर्णयलाई विश्वभरका करोड़ौं गिग कामदारको सुरक्षाका लागि कोषे ढुंगा मानिएको छ जेनेभामा सम्पन्न आईएलओको 114 वार्षिक अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिएर फर्किएका नेपाल ट्रेड युनियन कंग्रेसका महासचिव अजय कुमार राईले प्रविधिले ल्याएको परिवर्तनलाई आत्मसात गर्नु अब अनिवार्य भइसकेको बताउनु भएको छ नेपालमा झण्डै 2 लाख जनसंख्या यो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा श्रम र श्रमिकको कानूनी परिभाषाभन्दा बाहिर राखेर उनीहरूको अधिकार स्थापित हुन नसक्ने महासचिव राईको भनाई छ विश्व बैंकले सन् 2023 सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वभर झण्डै 43.50 करोड़ मानिस यो एपमा आधारित गिग श्रमिकका रूपमा कार्यरत छन्। भर्खरै पारित भएको अन्तर्राष्ट्रिय श्रम महासन्धि नम्बर 193 नेपाली श्रमिकका लागि पनि अधिकार प्राप्तिको बलियो आधार बन्न सक्ने राईले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापाको गौरीगंजमा चट्याङ लागेर एकजनाको ज्यान गयो, आज सुनको भाव तोलामा 1,600 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
3: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
6: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
6: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 0153519990 5351990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने, बन्द सत्र शुरू हुँदै खरीद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव, अबको एक हप्तामा खरीद प्रक्रिया अघि बढ़ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको गौरीगंजमा आज बिहान सट्याङ लागेर एकजनाको ज्यान गएको छ। गौरीगंज 3 सयपत्री टोलका 30 वर्षीय बलबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। भोजपुरको आमचोक नौ घर भई स्थानीय चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका श्रेष्ठलाई बिहान खेतको आली खन्ने क्रममा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन औवालेले जानकारी दिनुभयो। आज कोशी प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा पनि आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज सुनसरी मोरङ धनकुटा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि तातो दिन हुने सम्भावना छ। आज सुनको भाव तोलामा 1600 रूपियाँले घटेको छ। अस्ति र हिजो बढ़ेको सुनको भाव आज घटेको हो। भाव घटेर आज सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले बढ़ेर तोलाको 2,88,700 रूपियाँमा कारोबार भएको थियो। यसै गरी आज चाँदीको भाव पनि तोलामा 140 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,590 रूपियाँमा झरेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,730 रूपियाँ रहेको थियो। अब विदेशको खबर। जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको संख्या अत्यधिक बढ़ेको छ। अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ। गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिका मध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ। नेचर क्लाइमेट चेन्ज जर्नल मा प्रकाशित नयाँ अध्ययनले सन् 1970 को दशकदेखि सन् 2024 सम्म हिट स्ट्रेस कसरी बढ़्यो भन्ने अध्ययनमा रेकर्ड गरिएको छ। रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढ़ेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ। यस अध्ययनका प्रमुख लेखक रेबिका एमर्टनले हरेक महादेशमा हिट स्ट्रेसको समस्या बढ़िरहेको भए पनि पछिल्लो समयमा यूरोपमा तीव्र गर्मीको लहरबाट पीड़ित बनिरहेको बताउनु भएको छ। साथै स्पेन, पोर्चुगल, इटली र फ्रान्स जस्ता केही देशहरूमा अहिले महसुस गरिने तापक्रम सन् 1970 को दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म बढ़िरहेको एमर्टनले बताउनुभयो। फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बाल बालिकाको ज्यान गएको छ। सन् 1970 को दशकको तुलनामा झण्डै 1 अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको पनि अध्ययनले देखाएको छ। अब खेल खबर। विश्वकप फुटबलमा नवप्रवेशी जोर्डन समूह चरणबाटै बाहिरिएको छ। आज भएको खेलमा जोर्डनले अग्रता जोगाउन सकेन। जोर्डन अल्जेरियासँग 2-1 पराजित भयो। जोर्डनका लागि खेलको 36 मिनटमा निजार अल रशेदानले गोल गर्दै अग्रता दिलाएका थिए, तर 69 मिनटमा अल्जेरियाका नादिर बेन बौली र 82 मिनटमा अम्माइन गौरीले गोल गरे। समूह जेमा अल्जेरिया 3 अंकसहित तेस्रो स्थानमा छ। साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा रहँदै समूह विजेता बनेको छ। यसैगरी समान तीन अंक रहेको अस्ट्रिया दोस्रो स्थानमा छ। पहिलो पटक विश्वकप खेलेको जोर्डन अंकविहीन छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे पोर्चुगल र उज्बेकिस्तान खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपा महाधिवेशनमा प्रस्तावक र समर्थक बस्नेहरू उम्मेद्वार हुन नपाउने। प्रतिनिधि विवादका कारण रोकिएको बन्द सत्र शुरू हुँदै खरिद प्रक्रियामा ढिलाइ हुँदा देशभर रेबिज भाइरस विरूद्धको खोप अभाव। अबको एक हप्तामा खरिद प्रक्रिया अघि बढ़ने। डिजिटल प्लेटफर्ममा काम गर्नेहरू श्रमिकको परिभाषामा समेटिए। ऐतिहासिक महासन्धि नम्बर 193 पारित। सन् 1970 दशकको तुलनामा 5 डिग्री सेल्सियससम्म तापक्रम वृद्धि। उच्च तापक्रमका कारण हुने तनाव अर्थात हिट स्ट्रेस विश्वव्यापी रूपमा बढ़दै र अग्रता जोगाउन नसक्दा अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो। आज राति 10:45 पोर्चुगल र उज्बेकिस्तान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
6: अनि तयो कागज केमा थियो वा? झिल्काई त्यही पर्सनल नम्बर ब्लक लै दिए,
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
6: अनि बैङ्गरी
7: बैङ्गरी चढ चाहिँ तली लगपर्दी
6: समल पति न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन पर्यो दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यो
7: सतर्क तना ठगी तब्द क्या जोगी ना
8: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
10: प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
2: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फार्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856027971 र 9841600866।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: रेडियो आदिखोला 105.4

साधर निमंत्रण इस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य

0: सङ वालिङ स्याङसा
1: लौहेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
2: मोबाइल नम्बर 9847621380।
3: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
4: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
3: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
1: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
1: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ। नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
5: छिटो बनेको वर्ल्ड लिङ्क
1: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9850655266। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार। लागू औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागू औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागू औषध सेवन, ओसार पसार तथा कारोबार कानून विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ, सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकारवालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
2: मोबाइल नम्बर 9855054313 र 9141443842।
1: मूल्य होइन स्वास्थ्य रोजौ। निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
0: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163, मोबाइल 9841698670।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिवार।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0364403131, मोबाइल 9855553131।
0: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ। छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ।
1: वहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छायाक्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364141044, मोबाइल 9847081173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
8: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
0: सम्पर्क फोन नम्बर 0363 441 6024
9: रेडियो आदिखोला 105.4

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो विनाश, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विनिता शर्मा पनि आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, आङ खस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन भिडियो एक्सरे पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 063-4141-051, मोबाइल 98-5-50-49-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटलको खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: to all.
1: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा
2: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस चरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: लक्षित समूहहरू
2: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
1: मुटुको बात रोग,
2: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
1: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
2: मुटुको भल्ब सम्बन्धीका रोगीहरू तथा भल्ब फेरेका बिरामीहरू,
1: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
2: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
1: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
2: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
1: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
2: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
1: पेसमेकर सम्बन्धीका बिरामीहरू।
3: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 552-494 र 582-778।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
8: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जेतु सुनचाली पसलमा मात्रै पाइन्छ।
7: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
8: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
7: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
9: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
10: जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
7: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
9: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क मा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि फ्री मेडिकल समेत गरिन्छ।
6: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
6: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
0: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
0: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
0: मुटुको जाँच, ECG सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
0: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
0: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
0: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
0: फोन नम्बर 0364-41087, मोबाइल 9849601-7044।
11: चा कस्तो सास बनाएको तिम्रो त?
12: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
11: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
12: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
11: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाइ दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
11: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
12: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
11: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
12: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
0: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाचा, सोरुङ भिरकोट 1 बैरधारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 9856309088 र 9856555988।
9: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
9: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
9: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
9: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
11: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
11: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
11: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
11: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
13: रेडियो आधी खुला 105.4।
14: नमस्ते, म यहाँ के प्रस्तुत

0: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ। साथमा सांगीतिक शीतल अभिवादन टक्र्याउँछौ कार्यक्रम गाविसका भाकाको सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाविसका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँका वर्षहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि हामी यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेका छौं। विशेष गरी आजको व्यवसायमा पनि यहाँहरूसँगै सहयात्रा गर्नको लागि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गाम्बिसीका भागका यहाँहरूले स्याङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। दिवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिसीका भागका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नबार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौ। आज हामी कार्यक्रम गाम्बिसीका भाकाको मंगलबारी व्यवसायमा छौं। मंगलबारी व्यवसायमा रहेर हामी दबहरसँग कुराकानी गर्नेछौ र दबहरको रोजाइमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, उहाँसँग हामी कुराकानी गर्छौ। कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त? हेलो हजुर, नमस्कार।
1: नमस्ते, नमस्कार आरती दिदी।
0: हजुर नमस्कार, नमस्कार, आराम हुनुहुन्छ?
1: आरामै भन्दा हजुरहरू नि?
0: हजुर हामी पनि ठिकठाकै छौँ। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: यति बेला त ठ्याक्कै बसिराखेको
0: बारीमा
1: भन्नाले घरकै
0: रेडियो सुन्दै बस्दै गर्नुभएको छ है। गर्मी कतिको छ दोखुलातिर मित्रजी? हेलो मित्रजी, हेलो मित्रजीसँग हामी कुराकानी गर्दै थियौँ। उहाँसँग चाहिँ हामी कुराकानी गर्दा गर्दै उहाँको फोनमा समस्या आयो अथवा हाम्रो टेलिफोनमा उहाँको आवाज चाहिँ हामीले फिटिक्कै सुन्न सकेनौ। हामीलाई फेरि फोन प्रयास गर्न सक्नुहुनेछ 0363414085 यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ। हेलो हजुर नमस्कार।
1: मोबाइल आफै अफ भएको के?
0: स्विच अफ भएछ।
1: स्विच अफ भएको नि होइन, त्यतिकै आवाज नसुनिएको, फेरि मारेर काटेर हानेको।
0: टावरमा समस्या भएर होला
1: होला होला।
0: अनि किसानहरू नयाँ ताजा खबर?
1: नयाँ ताजा खबर त के हुन्थ्यो र नि, बर्खा लागेको सबैलाई अनुभव छ। खासै सुनाउनु पर्ने खासै केही छैन आरतीजी।
0: सुनाउनु पर्ने त्यस्तो खास विशेष चाहिँ केही छैन है?
1: केही छैन। हजुरहरूको के छ?
0: हाम्रो पनि त्यस्तो केही छैन सुनाउनु पर्ने खास विशेष चाहिँ। एकदमै गर्मी चाहिँ बढ़िरहेछ, गर्मी भइरहेछ, घरि घरि एकदमै पसिनै पसिना भएर सक्छ अनि घरि चाहिँ शीतल जस्तो हुन्छ। यता हामी डाँडोमा भए पनि गर्मी चाहिँ भइरहेछ।
1: डाँडोमा त म पनि धेरै माथि हो के अरे नि, हजुरहरूले जान्नुभएको के अरे, त्यही पनि हावा खेलेकै छैन के, रुखको पातहरू पनि छम्मा अडिएर बसिएको चलेकै छैनन्।
0: त्यही भएर एकदमै गर्मी परिरहेछ।
1: हजुर हजुर
0: हुन्छ मित्रजी, हामी भाका रोज्छौ आज कि भाका पनि सुन्छौ?
1: खै भाका नि सुनाउन भनेको के अरे।
0: हुन्छ ल सुनाउनु।
1: त्यति कण्ठ त छैन के अरे, भन्छु के अरे जसो होला होला।
0: हुन्छ।

0: வன்னை பரசாரா மன்னை பரசாரா நீ சூரிலை மயிலை மாயாந்தா கல்லே கரசாரா வன்னை பரசாரா நீ சூரிலை மயிலை மாயாந்தா கல்லே கரசாரா. அஜர்
1: आहा भन्दै पर्छ र निष्ठुरीलाई मैले चाहिँ माया त कसले गर्छ र है
0: र सकेर अलि भाका कन्ठ भएनजी यता त्यता लाग्यो भइहाल्यो.
1: ठिकै छ, केही भएन. हाम्रो पनि यहाँ इन्टरनेटमा चाहिँ समस्या देखियो. भाका कुन रोज्नुहुन्छ मित्रजी?
0: भाका यही बजाइदिनु नि त.
1: भन्नै पर्छ र है. हुन्छ, अहिले चाहिँ यो इन्टरनेटमा चाहिँ समस्या देखियो. हामी एकछिनमा स्थान दिन्छौ साथीहरूलाई सम्झनुहोस् है.
0: तर प्रथम स्पेसल त हजुरलाई
1: धन्यवाद.
0: र हाजीखोला रेडिएको एफएम परिवारमा सम्पूर्णलाई र अब आउने साथीलाई सम्पूर्णलाई म लगायत मेरो आफ्ना आफन्तलाई बिन्दु बहिनी आउन के हुन्छ कुनै आज सल्लाह भए होइन त्यही पनि आइहाल्नुहुन्छ के हुन्छ
1: हुन्छ. मित्रजी धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो. अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ. आज पनि छुट्टिन्छौ है त. नमस्ते.
0: नमस्ते. नमस्कार राजाजी. गर्मीको मौसम छ, क्या रहनु होला. चिसो त्यति पिउँदिन भन्नुहुन्छ, के पिएर शीतल हुन्छ. त्यस्तै त्यस्तै गरेर आफ्नो ज्यान सुख शान्तिमा राख्नु होला है राजाजी. भन्दै ओझेल परे.
1: हस् त, हुन्छ.

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
3: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
3: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
3: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
3: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
3: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
3: फोन नम्बर 0364 41 0087 मोबाइल 98469071 7440
4: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26

0: वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाथ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856323446।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
5: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
7: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
8: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
7: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
8: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
7: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
8: पाण्डे सु सेन्टर, वालिङ बजार।
7: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
8: मोबाइल नम्बर 9846086005।
9: लौ, फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे?
10: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
9: सार्वजनिक हितका लागि रेडियो आधी खोला 105.4 MHz।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 3 6 4 40 6 100।
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु डुकडुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनक्षत प्रतार भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो। फोन 0 3 6 4 41 0 44, मोबाइल 98 4 60 81 173। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
1: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा। मोबाइल 98 5 60 39 88 र 98 5 60 55 988।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल, कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98 135 56 496।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-4-12-133।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
9: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
7: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
10: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्क गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
10: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 063-5-90-18, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
10: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
11: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
13: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
13: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा संचार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
14: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
15: छिटो भनेको ओर्लिङ।
16: ए नानी, त्यो पानी नपिऊ त।
17: किन र काका?
16: त्यो पानी फोहोर छ।
17: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
18: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: ना अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: बैंजी खैमत बिली क्यों दी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग के गोप्य विवरण आ रही खई बिले तो ही माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषय न्यो कॉल कर दिमो समय न्यो ठग दिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषय बैंक दे ईमेल पर दिमो न्यो ताने सतर्क तना ठग रे क्या बचेना सिद्धार्थ बैंगर क्या ले जनहितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
2: हतार हतार मा छोरा को बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
2: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ।
2: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो।
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 9849618921 र 9862439390। लौ हेर आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र ल ल के छुटेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
6: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही असार 13 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक गुठी दाग दुबी सेतो दुबी डन्डेफोर जिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 98565266।
7: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 13 गते शनिबार।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468832809 र 9856050271।
2: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्याल्यू एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 9856086143।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौं।
4: त्यो रलीमा बता चलु।
5: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो। म पनि हजुर सँगै जान्छु है।
5: ल त्यसो भए, तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हर्दीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने बिसारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
3: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9856051068 र 9836707071।
3: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
2: लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागु औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागु औषध सेवन ओसार
1: व्यापार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौ, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याउ। लागू औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौं। लागू औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेडक्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-74-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: ओ माइला बा, बिरामी हुनु भयो कि कस्तो
4: हो नि नानी? सन्चो छैन।

0: जाने वाला रचाउन पैसा पनि धेरै छैन। सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
1: ल चिन्तै नलिनुहोस् न माइला बा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट चेक जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
0: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड, फोन नम्बर 98464-85411।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व, हिमाल सुन चाँदी पसल,
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
5: ए असरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित।

0: जीवन कुमार रेग्मी मोबाइल 9847654123 र 9806661052।
1: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा,
2: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा यही असार 13 गते शनिबार यस सरक मेमोरियल हस्पिटल नागढुंगा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: लक्षित समूहहरू:
2: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
1: मुटुको बाथरोग,
2: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
1: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
2: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
1: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
2: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
1: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
2: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
1: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
2: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
1: पेसमेकर सम्बन्धीका बिरामीहरू।
3: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क: कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846216629 र 9861868251।
3: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
4: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
3: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
4: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
3: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
4: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
3: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 0363-440-594।
5: लागु औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लागु औषधको दुर्व्यसनले व्यक्ति, परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकार तर्फ धकेल्नुका साथै सामाजिक, आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लागु औषध सेवन ओसार सार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौ, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ, सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लागु औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकार वालामा जानकारी गराई सहयोग गरौ। लागु औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्मा हेड क्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।
3: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा, नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
3: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
3: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0363-441-246, मोबाइल 9560-50-119 र 9560-33-246।
7: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
10: पर्वत जाने गेट, सहारा एग्रोभेट,
7: प्रसन्न मेडिको फार्मा, भिरकोट बयरगारीमा डाक्टर आउने सूचना।
10: यही असार 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857072971 र 9641600866।
10: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
10: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
10: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
10: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
10: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
10: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
10: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
10: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
12: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुमित मैं अहिले हाम्रो गर्नेमा
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: Wherever you are, stay connected with the wider world with the BBC.

0: संख्या 5,23,000 पुग्यो। चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
1: कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न स्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम। प्रति परिवार 25,000 रूपियाँ दिने, सुकुम्बासी परिवार चिन्तामा।
0: खरिद प्रक्रियाको समस्याका कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको खोप अभाव। रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह।
1: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन। यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि।
0: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा महाधिवेशनमा विभिन्न प्रतिवेदन पेश हुने क्रम चलिरहेको छ। महामन्त्री कविन्द्र बुढलाकोटले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन अनुसार रासोपाको सदस्यता लिनेको संख्या 5,23,465 जना पुगेको छ, जसमा पुरूष सदस्यको संख्या 3,96,799 जना रहेको छ भने महिलाको संख्या 89,896 रहेको छ। अरू अन्य समूहका छन्। रासोपाको प्रथम महाधिवेशन चितवनमा चलिरहेको हो। प्रतिवेदनहरू पेश भइसकेपछि सभापति र केन्द्रीय सदस्यका लागि आज चुनावी प्रक्रिया शुरू हुने पार्टीले जनाएको छ। 900 केन्द्रीय सदस्यका लागि चुनाव हुनेछ। केन्द्रीय सदस्य चयन भएपछि दोस्रो चरणमा अन्य पदाधिकारीको लागि चुनाव हुनेछ। यसैबीच बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टीभित्र गुट, उपगुट र प्यानल नबनाउन कड़ा निर्देशन दिनुभएको छ। उहाँले स्वस्थ प्रतिस्पर्धा मार्फत मात्र नेतृत्व चयन हुनुपर्नेमा जोड़ दिँदै अस्वस्थ राजनीतिक अभ्यासबाट टाढा रहन चेतावनी दिनुभएको छ। उहाँका अनुसार पार्टीको भविष्य व्यक्तिगत समूहभन्दा पनि संगठनात्मक एकतामा निर्भर रहनेछ। साथै उहाँले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा गर्दै आर्थिक कारणले कोही पनि मतदान प्रक्रियाबाट वञ्चित हुन नपरोस् भन्ने व्यवस्था मिलाएको समेत बताउनुभयो। हिजो बिहान 8:30 बजेदेखि नै शुरू भएको भनिएको बन्द सत्र आज बिहानका लागि सरेकोमा आज पनि दिउँसो अबेर मात्र शुरू भएको हो।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ पर्नुभएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याथ थपका विषयमा बहस भइरहेको छ। विशेष अदालतमा अहिले सरकारी वकिल र पौडेल पक्षका वकिलहरूले बहस गरिरहेका हुन्। पौडेलमाथि थप अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले 20 दिनको म्याद थप गर्न माग गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पौडेल हिजो बेलुका सुर्खेतबाट पक्राउ पर्नु भएको थियो। त्यसपछि रातारात काठमाडौँ ल्याएका उहाँलाई आज सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको थियो। त्यसपछि विभागले पौडेललाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो। यसैबीच नेकपा एमाले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैर न्यायिक भएको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेललाई गैर न्यायिक पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरेको हो।
1: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूलाई 5 दिनभित्र भवन खाली गर्न भनेको छ। हिजो सोमबारदेखि आउँदो शुक्रबारसम्म होल्डिङ सेन्टर खाली गर्न भन्दै समितिले सूचना टाँसेको हो। होल्डिङ सेन्टरमा 68 परिवारका 203 जना बस्दै आएका छन्। हरेक परिवारलाई व्यवस्थापनका लागि 25,000 रूपियाँ दिएर खाली गर्न भनेको बागमती सभ्यताले निकालेको सूचनामा उल्लेख छ। उनीहरूलाई त्यहाँबाट हट्न भन्दा पहिला उनीहरूको खातामा सो व्यवस्थापनका लागि पैसा दिने भनिएको छ। सो व्यवस्थापन गर्न 5 दिन समय दिएको छ। गएको वैशाख 12, 13, 18, 19 र 20 गते काठमाडौँ उपत्यका नदीका किनारका विभिन्न जोखिममुक्त बस्तीहरू हटाइएको थियो। बस्तीहरू हटाएपछि 2,608 जनाले नाम दर्ता गराएका छन्। उनीहरूलाई सरकारको निर्णय अनुसार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई सो व्यवस्थापन गर्न मासिक 25,000 रूपियाँ दिने भनिएको छ। त्यही पैसा दिएर हटाउन थालिएको हो। तर विस्थापितहरू यी सूचनापछि चिन्तामा छन्।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति ध्यानाकर्षण गराएको छ। कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख सहसचिव लीलाधर सुवेदीले असम्बद्ध विषयमा पनि प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदा राज्यको स्रोत र साधनको अनावश्यक खर्च भइरहेको बताउनु भएको हो। सहसचिव सुवेदीका अनुसार अहिले प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित 38 वटा निवेदन कार्यान्वयनको प्रक्रियामा रहेका छन्। ती फैसलाहरू प्रधानमन्त्री कार्यालय आफैले कार्यान्वयन गर्ने प्रकृतिका नभई विभिन्न विषयगत निकायहरूसँग सम्बन्धित रहेका उहाँले प्रश्न पार्नुभयो। उहाँले अदालत समक्ष रिट दर्ताकै समयमा सम्बन्धित निकायको पहिचान गरी आवश्यक पक्षलाई मात्र विपक्षी बनाउन अनुरोध गर्नुभयो।
1: सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले नेपालमा मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको आकर्षण रहेकाले कोटा थपका लागि नीतिगत निर्णय लिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गर्न आउनेहरूका लागि विद्यार्थी भिसामा सहजीकरण गर्ने विषयमा पनि गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो। सचिव पौडेलका अनुसार विभिन्न देशका झण्डै 1,400 जना विद्यार्थीले नेपालका विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन्। तीमध्ये सबैभन्दा धेरै आकर्षण मेडिकल शिक्षामा रहेको उहाँको भनाइ छ। यस्तै सचिव पौडेलले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्नका लागि आउँदो आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसदबाट पारित गराउने कार्ययोजना रहेको बताउनुभयो।
0: बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा कोशी प्रदेशका 1-2 ठाउँमा मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो बाँकेको नेपालगंजमा झण्डै 40 डिग्री सेल्सियस तापक्रम मापन भएको छ। सुदूरपश्चिम लुम्बिनी गण्डकी र बागमती प्रदेशका तराई क्षेत्रहरूमा अत्यधिक गर्मी कायमै छ। उच्च तापक्रम र आर्द्रताका कारण ती क्षेत्रमा लूको जोखिम बढ़ेको मौसमविदहरूले चेतावनी दिएका छन्। त्यसका विभिन्न ठाउँमा मनसून सक्रिय भए पनि वर्षा मुख्यतया पहाड़ी र केही मध्य पहाड़ी क्षेत्रमा मात्र सीमित देखिएको छ भने तराई क्षेत्रमा गर्मी अझै घटेको छैन। मौसमविदहरूका अनुसार बागमती गण्डकी लुम्बिनी र कर्णालीका केही भाग तथा कोशी प्रदेशका थोरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना छ। वर्षासँगै पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन महाशाखाको आग्रह छ। तराई क्षेत्रमा भने दिउँसोको अत्यधिक गर्मीका कारण बाहिर निस्कदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ। मनसूनको प्रभाव असमान बन्दै जाँदा पहाड़ी क्षेत्रमा वर्षा भए पनि तराईमा अत्यधिक गर्मी हुने गरेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारले निशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिज विरूद्धको खोप अभाव भएको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा
9: आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
10: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत, सदस्य संख्या 5,23,000 पुग्यो, किर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम, प्रति परिवार 25,000 रूपियाँ दिने सुकुम्बासीहरू चिन्तामा, नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि म्याद थपका विषयमा बहस, गैर न्यायिक पक्राउ भएको एमालेको निष्कर्ष लगायतका खबर प्रस्तुत गर्यो।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। अहिले देशभरका स्वास्थ्य संस्थाहरूमा रेबिज विरूद्धको खोप अभाव छ। चिकित्सा नियम अनुसार कुकुर बिरालो लगायतका पाल्तु जनावरले टोकेमा रेबिज विरूद्धको खोप अनिवार्य लगाउनुपर्छ। रेबिज लागिहालेमा त्यसबाट बस्ने उपाय नभएकाले रेबिज संक्रमण शुरू हुनै नदिन खोप अनिवार्य भनिएको छ। तर अहिले सरूवा रोग विशेष मानिएको टेकु अस्पताल सहित देशका स्वास्थ्य संस्थामा रेबिज विरूद्धको खोप उपलब्ध छैन। जनावरले टोकेमा स्वास्थ्य संस्थाबाट महँगोमा किन्नुपर्ने अवस्था छ। कुकुर स्याल लगायतका जनावरले टोक्ने सबैसँग खोप किन्ने क्षमता हुँदैन। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको खोप अहिले किन उपलब्ध भएन भनेर साथी सम्झना महर्जनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
11: यसको कारण चाहिँ के हो भने हामीले माघमा चैतमा वैशाखमा जेठमा गरेर पटक पटक टेन्डर खोल्दाखेरि पनि त्यसमा चाहिँ कोलपत्र आह्वानमा आवेदन दिन व्यवसायीहरू आउनु भएको छैन। बाहिर मूल्य लगायतका विविध कारणहरूले अहिले पछिल्लो समयको टेन्डरमा प्राविधिक मूल्याङ्कनहरू पनि भएर आर्थिक प्रस्तावको लागि फेरि पेश भएको छ। यो पटक अब अर्को हप्ता अन्तिम आर्थिक प्रस्ताव खुल्ने गरी हुने गरी छ। बोलपत्र आह्वानमा हामीले जसरी योजना गरेका छौँ त्यस अनुसार खरिद प्रक्रिया अनुसार ल्याएर शरण गर्न सक्छौ भन्ने हामी अहिलेसम्म आशावादी छौँ।
12: जस्तो पटक पटक यहाँहरूले टेन्डर आह्वान गर्दाखेरि कोही पनि इच्छुक नहुनु विश्व बजारमा चाहिँ मूल्य वृद्धि एउटा कारक मात्रै हो कि बढेको मूल्य अनुसार यहाँहरूले समायोजन गर्न नसक्नु पनि अर्को हो?
11: मूल्य वृद्धि भएको रेटमा उहाँहरूले पेश गर्नु भएको छ, त्यो रेट तोकिएको दर रेट भन्दा निकै माथि भएपछि हामीले खरिद गर्न सक्ने अवस्था भएन, त्यो फेरि पुनः रिटेन्डरमा जानु परेको अवस्था हो। र हाम्रो कारणले भन्दा पनि यो हाम्रो बसभन्दा बाहिरको अवस्थाले हो। तर यति हुँदा हुँदै पनि सरकारले रेबिज विरुद्धको खोप उपलब्ध गराउने कुरालाई एकदम प्राथमिकतामा राखेर ठूलो मात्रामा खरिद गर्ने यो बोलपत्र आह्वान गर्ने प्रक्रियाबाट नआए पनि सोझै खरिद गर्न मिल्ने प्रक्रियाहरूबाट सेन्ट्रल टेन्डर गरेर सबैलाई उपलब्ध गराउने व्यवस्थाको वैकल्पिक उपाय गरेर पनि खोपहरूको व्यवस्था गर्दै गरेका छौँ। अहिले पनि त्यसै अनुसार व्यवस्था भइरहेको छ।
12: यसरी हेर्दा व्यवस्थापनको लागि जुन चरणमा यहाँले कामहरू गरिरहनु भएको छ, यति हुँदा हुँदै केही जिल्लाहरूमा खोप अभावको कुराहरू आइरहेको छ, व्यवस्थापन प्रक्रिया चाहिँ कसरी अगाडि बढाइरहनु भएको छ?
11: जुन ठाउँमा रेबिज विरुद्धको खोप आवश्यक पर्छ ती ठाउँहरूमा पहिलेदेखि भएका प्रणालीहरू छन्। यी प्रणालीहरूमा केही केही चुनौतीहरू हाम्रो बसभन्दा बाहिर भएका चुनौतीहरूले खोप हाम्रो सेन्ट्रल प्रक्रियामा नआइपुगेको मात्रै हो। तर त्यसको हामीले ससाना अरू विकल्पहरूबाट खरिद गरेर ल्याएका अस्पतालहरूबाट खरिद गर्ने, सम्बन्धित पालिकाबाट खरिद गर्ने, सम्बन्धित प्रदेशबाट खरिद गर्ने गरेर व्यवस्थापन गरिएको कुराहरू जान्छ भने हामीले आकस्मिक रूपमा दात्री निकायहरूबाट पाएको खोपहरू जुन जुन ठाउँहरूमा खोप छैन, जहाँ एकदमै धेरै रेबिज विरुद्ध खोपको आवश्यकता पर्छ ती ठाउँहरूमा पठाउने काम हामीले गरेका छौँ। त्यसै अनुसार व्यवस्थापन हुँदै गएको छ।
12: अब कतिपय अभाव भइरहेको ठाउँमा चाहिँ आकस्मिक व्यवस्थापन पनि गर्न जरुरी छ, त्यसको लागि चाहिँ यहाँले के गरिरहनु भएको छ?
11: अनि आकस्मिक व्यवस्थापनकै लागि हामीले सम्बन्धित अस्पतालहरूमा सम्बन्धित पालिकाहरूमा सोझै खरिद गर्न मिल्ने कानून अनुसार त्यसरी खरिद गरेर व्यवस्थापन गर्नका लागि सहजीकरण गरेका छौँ। अर्को व्यवस्था हामीले विश्व स्वास्थ्य संगठन जस्ता निकाय आकस्मिक अवस्थालाई व्यवस्थापन गर्न ल्याइदिनु भएको खोपलाई जहाँ आवश्यक छ, जहाँ एकदमै उच्च माग छ, जहाँ त्यो खोप नहुँदाखेरि रेबिज रोकथाम गर्नलाई गाह्रो हुने चुनौती हुने अवस्था छ, ती ठाउँहरूमा हामीले उपलब्ध गराउने गरेका छौँ।
12: रेबिजको खोप लाउनु परिहाल्यो भने र खोपको कतै अभाव छ भने चाहिँ उहाँहरूले कहाँ कसरी सम्पर्क गर्ने होला?
11: सकेसम्म त्यस्तो अभाव हुन नदिने प्रतिबद्धता पनि जाहेर गर्छौँ, त्यसै अनुसार काम पनि गरिरहेका छौँ। सर्वसाधारण सबैले बुझ्नुपर्ने कुरा के हो भने कुकुरले टोक्ने कुरा हामीले कम नगरौँ जेलसम्म, कुकुरको टोकाइबाट हामी नबच्छौँ जेलसम्म, अथवा जंगली जनावरको टोकाइबाट हामी नबच्छौँ जेलसम्म। रेबिज विरुद्धको खोप लगाएका भरमा हामीलाई चाहिँ रोगै निको हुन्छ, कहिले रोगै लाग्दैन भन्ने खालको हामीले त्यसरी सोच्न हुँदैन। यो रेबिजको पूर्ण रूपमा उपचार गर्नका लागि भएको विकास अथवा औषधि त्यस्तो खालको नभएको हुनाले घरमा पालेका जनावरहरूलाई हामीले खोप लगाऊ, त्यो खोप हाम्रै देशमा उत्पादन हुन्छ, रोकथामका अरू प्रभावकारी उपायहरू गर्यौं भने हामीले अलिक सहजता महसुस गर्ने खालको।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। आकर्षक तलब, उत्कृष्ट सेवा सुविधा तथा व्यावसायिक अवसरको खोजीमा नेपाली डाक्टरहरू विदेशिने क्रम तीव्र बन्दै गएको छ। हालै सार्वजनिक भएको तथ्याङ्कले नेपालमा डाक्टरहरू उत्पादन भइरहे पनि ठूलो संख्यामा रोजगारी र उच्च अध्ययनका लागि विदेश जाने गरेको देखिएको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार सन् 2025 2122 चिकित्सकीय दर्ता प्रमाणपत्र लाइसेन्स प्राप्त गरेका थिए, तर त्यही अवधि 2390 डाक्टरले विदेश जान आवश्यक पर्ने असल चारित्रिक प्रमाणपत्र लिएका छन्। बढ़दो चिकित्सक पलायनले नेपालको स्वास्थ्य सेवा प्रणालीमा दक्ष जनशक्तिको अभाव सृजना हुने चिन्ता समेत बढ़ाएको छ।
0: शेयर बजार आज दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 26.16 अंकले घटेर 2675.48 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेकामा उत्पादन र प्रशोधन समूहको सूचक 1.92% ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 23 बढ़ेको छ। यस्तै 10 कम्पनीको शेयर घटबड़ भएको छैन। आज बुंगल हाइड्रोको शेयर 15% घटेको छ। समग्रमा बजार घटेको दिन टक्सार, पिखुवा खोला हाइड्रो पावर र एमलिङ हाइड्रो पावरको शेयर 15% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.44 अर्ब कारोबार भएकामा आज 353 कम्पनीका 1,40,000 कित्ता शेयर 4.36 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले नेपालको शिक्षा क्षेत्रलाई थप व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा बोल्दै सांसदहरूले शिक्षा क्षेत्र देशको विकासको आधार भएकाले यसलाई स्थिर, प्रभावकारी र दीर्घकालीन योजना अनुसार अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका थिए। नेपाली कांग्रेसका सांसद जगत तिमी सिन्हाले विश्वविद्यालयहरूबाट बजेट निर्माण र शैक्षिक कार्यक्रम तय गर्ने महत्वपूर्ण समयमा पदाधिकारी परिवर्तन हुँदा शैक्षिक व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिनुभयो। यस्तै नेकपा एमालेकी सांसद सम्झना देवकोटाले नेपालमै उच्च शिक्षा अध्ययनका लागि आकर्षक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।
0: कांग्रेसबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा प्रवेश गरेपछि पालिका अध्यक्ष पद रिक्त भएको छ। केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएको सम्बन्धी सूचना आज निकालेको हो। सूचना अनुसार कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष बुढा लगायत पश्चिम नवलपरासीको पालीनन्दन गाउँपालिकाका उपाध्यक्ष फातिमा खातुन र अनुसारी रूपन्देहीको बुटौल उपमहानगरपालिका तीनका अध्यक्ष विष्णु ढकाल पनि पदमुक्त भएको आयोगको सूचनामा उल्लेख छ। अन्सारी र ढकाल पनि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार,
15: छाड़सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्य क्रिया सेवा,
16: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
17: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हुलाक सेवा विभागले देशको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ। सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले आज आयोजित एक कार्यक्रममा टिकटको प्रथम दिवसीय आवरण टाँचा प्रदान गर्नुभयो। विक्रम सम्बत 2019 स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरण स्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले 2016 स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताउनुभयो।
1: हिमाली जिल्ला हुम्लामा असारे झड़ी नहुँदा बाली सुक्दै गएपछि किसान चिन्तित बन्न थालेका छन्। लामो समयदेखि पानी नपर्दा कोदो, चिनो, कागुनो, भट्ट, काउनी लगायतका तरकारी बाली समेत सुक्न थालेपछि त्यहाँ किसान चिन्तित बनेका हुन्। जिल्लाको सिमीकोट गाउँपालिका वडा नम्बर 1 किसान जानकी भण्डारीले असारमा पानी नपरेकाले बाली सुक्दै जान थालेको बताउनुभयो। सिमीकोट गाउँपालिका वडा नम्बर 2 किसान रूपसी बोहराले असारको पहिलो हप्तासम्म पनि पानी नपर्दा उत्पादन घट्ने र खाद्य संकट पर्न सक्ने बताउनुभयो। जिल्लाको सबैभन्दा बढ़ी अन्न उत्पादन हुने सरकारघाट गाउँ पालिका 2 रित गाउँका किसान समेत लामो समय पानी नपर्दा बाली सुक्दै जान थालेको भन्दै चिन्तामा छन्।
0: वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रभावित परिवारका छात्रा छात्राहरूलाई जनही 10,000 रूपियाँका दरले छात्रवृत्ति रकम दिनुभएको हो। विभिन्न समयमा बाघ भालु गैंडा तथा हात्तीको आक्रमणमा परि अभिभावक गुमाएका 1 कक्षा 12 अध्ययनरत विद्यार्थीलाई यो आर्थिक सहयोग प्रदान गरिएको हो। छात्रवृत्ति पाउने 9 विद्यार्थी मध्ये 4 यस वर्ष पनि निरन्तरता पाएको मन्त्रीको सचिवालयले जनाएको छ।
1: यसैबीच नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा बढ़ेसँगै समस्याग्रस्त बाघको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। यही चुनौतीलाई सम्बोधन गर्न सरकारले चितवनको देवनगरमा टाइगर सेन्चुरी निर्माण गर्ने योजना अघि बढ़ाएको छ। अहिले देशभर 16 समस्याग्रस्त बाघ विभिन्न राष्ट्रिय निकुञ्ज र चिडियाखानाका खोरमा राखिएका छन्। मानव बस्तीमा प्रवेश गर्ने मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने वा घाइते अवस्थामा फेला परेका बाघलाई उद्धार गरी विशेष संरक्षणमा राख्ने गरिएको छ। यस्ता बाघको आहारा, उपचार र हेरचाहमा वार्षिक रूपमा ठूलो रकम खर्चाउने गरेको छ। चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पूर्जा पूर्णका अनुसार एउटा बाघको व्यवस्थापनमा वार्षिक झण्डै 35 लाख रूपियाँ खर्च लाग्ने गर्दछ।
0: पूर्वी नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार काकटभेट्टा नाकामा यात्रु तथा मालवस्तुको जाँचलाई थप व्यवस्थित, छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई फेरि संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काकटभेट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै ठाउँबाट संयुक्त रूपमा यात्रुका सामान तथा मालवस्तुको परीक्षण गर्ने व्यवस्था शुरू गरिएको छ। एकीकृत जाँच प्रणाली फेरि संचालनमा आएसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ।
1: भोजपुरको सडानन्द नगरपालिकाले गरीबी न्यूनीकरण, रोजगारी सृजना र कृषि व्यवसायीकरण लक्षित गर्दै
0: छिटो र प्रभावकारी बनाउन एकीकृत जाँच एकाई फेरि संचालनमा ल्याइएको छ। हिजोदेखि संचालनमा आएको एकाईमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काकटभेट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मा

0: पालिकाले आर्थिक वर्ष 2082-83 झण्डै 3 करोड़ रूपियाँको लागतमा कफी खेती विस्तार तथा व्यवसायीकरण परियोजना अघि बढ़ाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद दाहालका अनुसार परियोजनाका लागि 1.65 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। किसानको लागत साझेदारीता समेत समावेश गर्दा परियोजनाको कुल आकार 2.89 करोड़ रूपियाँ पुग्नेछ।
1: काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका गाड़ीहरूलाई थप सुरक्षित व्यवस्थित र यात्रु मैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड़ दिएको छ। अहिलेसम्म उपत्यकामा 3,303 सार्वजनिक सेवाका ड्याश क्यामेरा, सीसी क्यामेरा तथा जीपीएस प्रणाली जडान गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा यात्रुको सुरक्षा, गाड़ीको व्यवस्थापन तथा निगरानी प्रभावकारी बनाउन सीसी क्यामेरा र जीपीएस प्रणाली अनिवार्य जडान गर्नुपर्ने व्यवस्था भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले सार्वजनिक यातायातमा यात्रुमाथिको दुर्व्यवहार, बढ़ी भाड़ा असूली, गाड़ी सञ्चालनको अवस्था लगायत विषयको निगरानी तथा नियन्त्रणका लागि क्यामेरा र जीपीएस प्रणाली प्रभावकारी हुने बताउनुभयो।
0: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपका धेरै देशमा गर्मी अति बढ़ेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ अर्थात उच्च तहको चेतावनी जारी भएको छ। अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरू निम्त्न सक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ। युरोपका धेरैसो देशमा गर्मी 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। फ्रान्सका कतिपय ठाउँमा त आज 43 डिग्री सेल्सियस भन्दा पनि बढ़ी पुगेको छ। बेलायत सरकारले बुधबार र बिहिबार गर्मी उच्च हुने भएकाले सतर्क रहन नागरिकले आग्रह गरेको छ। यसै हप्ता मध्याहको तापक्रम 39 डिग्री भन्दा माथि पुग्न सक्ने चेतावनी दिएको छ। पछिल्ला केही रातको तापक्रम लगातार 20 डिग्री सेल्सियस भन्दा माथि रहेको छ। फ्रान्स, स्पेन र इटलीमा पनि रेड हिट अलर्ट जारी भएको छ। जर्मनी र स्विजरल्याण्डले पनि आफ्ना नागरिकहरूलाई सतर्क रहन भनेका छन्। पछिल्ला दिनहरूमा युरोपमा गर्मीको लहर बढ़दै गएको छ।
1: विदेशकै अर्को खबरमा श्रीलंकामा तीव्र रूपमा बढ़दै गएको डेंगी संक्रमण नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ। स्वास्थ्य अधिकारीहरूले अस्पतालहरूमा दैनिक 1,000 भन्दा धेरै नयाँ बिरामी भर्ना भइरहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति अनुराग कुमार दिशा नायकेको कार्यालयका अनुसार लामखुट्टेबाट फैलिने डेंगी नियन्त्रणका लागि सेना, नौसेना र वायुसेनाका सदस्यहरू संयुक्त विशेष एकाइमा परिचालित भएका छन्। उनीहरूले लामखुट्टे प्रजनन हुने ठाउँ पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने खबरमा उल्लेख छ। यस वर्ष श्रीलंकामा अहिलेसम्म झण्डै 50,000 जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने 29 जनाको ज्यान गएको छ। यद्यपि यो संख्या 2017 महामारी भन्दा भने कम हो। त्यति बेला 1,86,000 जना संक्रमित भएका थिए भने 440 जनाको ज्यान गएको थियो। सरकारले भोलिदेखि देशव्यापी सरसफाई तथा लामखुट्टे प्रजनन स्थल नष्ट गर्ने अभियान शुरू गर्ने जनाएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जलवायु परिवर्तनका कारण डेंगी जस्ता लामखुट्टे जन्य रोग तीव्र रूपमा फैलिँदै गएको चेतावनी दिँदै आएको छ। स्वास्थ्य विभागका अनुसार राज्य तथा निजी अस्पतालहरू पहिले नै अत्यधिक दबावमा छन् र थप संक्रमणले स्वास्थ्य प्रणालीमा ठूलो चुनौती सृजना गर्ने जोखिम बढ़ेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति पाउने 11 बजे अमेरिकाको हस्टन रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा दुवै टोली पहिलो जितको खोजीमा छन्। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। यस्तै उज्बेकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। पोर्चुगलका स्टार खेलाड़ी क्रिस्टियानो रोनाल्डोले यसपालिको विश्वकपमा गोल गर्न बाँकी नै छ। आजको खेल 41 वर्षीय रोनाल्डोका लागि आफ्नो प्रदर्शनलाई लिएर उठेका प्रश्नहरूको जवाफ दिने मौका हुनेछ। फुटबल इतिहासमा पोर्चुगल र उज्बेकिस्तान पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि यी दुई टोलीबीच कुनै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण वा आधिकारिक खेल भएको छैन। फिफा वरियतामा पोर्चुगल 9 र उज्बेकिस्तान 54 स्थानमा छ। विश्वकपमा राति पाउने 2 बजे समूह एलका इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको बोस्टन रंगशालामा शुरू हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 गोलले हराएका थिए। फिफा वरियतामा इंग्ल्याण्ड 4 र घाना 65 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 5 बजे समूह एलका पानामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो रंगशालामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 8 बजे समूह के का कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिको ग्वाडल जारा रंगशालामा हुनेछ। फिफा वरियतामा कोलम्बिया 12 र डीआर कंगो 43 स्थानमा छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: राष्ट्रपा महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत। सदस्य संख्या 5,23,000 पुग्यो। चुनावी प्रक्रिया आजै शुरू गर्ने तयारी।
0: कृतिपुरको होल्डिङ सेन्टर खाली गर्न विस्थापितहरूलाई सरकारको 5 दिने अल्टिमेटम। प्रति परिवार 25,000 रूपियाँ दिने। सुकुम्बासी परिवार चिन्तामा।
1: खरिद प्रक्रियाको समस्याका

0: कारण देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिज भाइरस विरूद्धको खोप अभाव रोकथामका अरू उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह.
1: श्रीलंकामा डेंगी नियन्त्रण गर्न सेना परिचालन. यस वर्ष अहिलेसम्म झण्डै 50,000 जनामा संक्रमण पुष्टि.
0: र फिफा विश्वकपमा आज राति पोर्चुगल र नवप्रवेशी उज्बेकिस्तान खेल्दै.
1: आजको नेपाल दर्पण सकिएको छ. प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.

0: नमस्कार, साँझ 6:30 बजे को आँधी खुला खबर में प्रविधि कक्षबाट अशोक संगे यहाँहरुलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधीखोलाको समाचारमूलक प्रस्तुति आँधीखोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधीखोला खबरको साथमा हिमाल सुनचाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल, वालिङ बजार, स्याङ्जा।
0: आँधीखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा रहेका ग्यास डिलर तथा फुटकर पसलहरूको अनुगमन मूल्यमा एकरूपता नभएपछि सचेत गराइयो। स्याङ्जा प्रवेश गर्ने नाकामा पर्यटक स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान शुरू र अर्जुन चौपारीको 47.94 करोड़ बढ़ीको बजेट, कालीगण्डकीमा 56.81 करोड़ बजेट, पूर्वाधार विकासमा जोड़। आँधीखोला खबर अब विस्तारमा। मंगलबार वालिङमा ग्यास डिलर तथा फुटकर पसलहरूको अनुगमन गरिएको छ। वालिङ नगरपालिकाले इलाका प्रशासन कार्यालय, ओडा प्रहरी कार्यालय, उपभोक्ता मंच र पत्रकारको संलग्नतामा यहाँका विभिन्न कम्पनीका ग्यास डिलरहरूको अनुगमन गरेको हो। खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन गरेको हो। यहाँ रहेका शक्ति, गृहलक्ष्मी, सिद्धार्थ कम्पनीका ग्यास डिलरहरूको अनुगमन गरिएको अनुगमन टोली संयोजक एवं वालिङ नगरपालिका प्रशासन शाखा प्रमुख नारायण प्रसाद रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो, बजारमा अहिले आधा ग्यास सिलिण्डरहरू छन्। ती आधा ग्यास सिलिण्डरहरूको पनि उपभोक्ताले फरक फरक मूल्यमा उपभोग गर्नु परेको गुनासो आएपछि हामीले अनुगमन गरेका हौं। अनुगमनका क्रममा यहाँका ग्यास डिलरहरूले फरक फरक मूल्यमा बिक्री गरेको, मूल्य सूची नराखेको, पसल नगरपालिकामा दर्ता वा नवीकरण नगरेको, उपभोक्तालाई बिल नदिएको भेटिएकाले तत्कालको लागि सचेत गराइएको अनुगमन संयोजक रेग्मीले बताउनुभयो। ग्यास तथा अन्य उपभोग्य सामानहरूको खरिदमा उपभोक्ताले पनि बिल लिने र व्यापारीले पनि बिल दिने गर्नुपर्ने भन्दै, बिना बिलको सामान खरिदले उपभोक्ता र व्यापारी दुवै पक्षलाई राम्रो नहुने उहाँले बताउनुभयो। यहाँका ग्यासका तौल सही भए पनि पसल अनुसार ग्यासको मूल्य फरक फरक भेटिएकाले मूल्य एकरूपताका लागि सचेत गराइएको छ। स्याङ्जा प्रवेश गर्ने प्रमुख नाका रामदी गल्याङ क्षेत्रमा भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गर्दै स्वागत र सचेतनामूलक अभियान आजबाट शुरू गरिएको छ। अभियान अन्तर्गत स्याङ्जाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको जानकारी समेटिएको पम्पलेट वितरण गर्दै पर्यटकलाई स्वागत गरिएको छ। साथै पर्यटक मैत्री, व्यवहार, सुरक्षित यात्रा र वातावरण संरक्षण सम्बन्धी सन्देशहरू समेत प्रवाह गरिएको छ। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौड्यालले यस कार्यक्रमले स्याङ्जाको पर्यटन प्रवर्धन, पर्यटकको सुरक्षित यात्रा तथा जिल्लाको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। सशस्त्र प्रहरी गोलमा वालिङका प्रहरी निरीक्षक दिपेन्द्र पौड्यालले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड साँगुरो र धेरै गुम्ती भएको क्षेत्र भएकाले सड़क दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई सहयोग पुर्याउन यस अभियानले सहयोग गर्ने बताउनुभयो। जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका ट्राफिक प्रमुख नरेन्द्र बहादुर शाहीले यात्रु तथा पर्यटकहरूलाई सवारी साधन सावधानीपूर्वक चलाउन, ट्राफिक नियमको पालना गर्न तथा यात्रा सुरक्षित बनाउन आवश्यक सचेतना सहितको पम्पलेटहरू प्रदान गरिने भएको छ गरिएको बताउनुभयो। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कम्प्युटर अपरेटर कृष्ण तिमल सेनाल लम्सालले गर्नुभएको थियो। गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहयोग र सहकार्यमा शुरू भएको अभियानका बारेमा जानकारी दिनुहुँदै एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौड्याल,
2: स्याङ्जा प्रवेश गर्ने प्रमुख नाका रामदी जुन गल्याङ नगरपालिकामा पर्छ, त्यहाँ चाहिँ भारत लगायत विभिन्न देशबाट आउने पर्यटकहरूलाई लक्षित गरेर हाम्रो स्वागत तथा सचेतनामूलक अभियान शुरू भएको छ आजबाट। यसमा विशेष गरी स्याङ्जाका धार्मिक, सांस्कृतिक तथा पर्यटक स्थलहरूको जानकारी भएको पम्पलेट वितरण गर्ने, अनि त्यस पछाडि पर्यटनहरूको प्रवर्धन गर्ने, सुरक्षित यात्राको लागि पर्यटकहरूलाई यो ट्राफिक नियमहरूको बारेमा जानकारी गराउने, सिद्धार्थ राजमार्गको सडक खण्ड साँगुरो र धेरै घुम्ती भएका छन् सोको बारेमा जानकारी गराउने गराएर सड़क दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गराउने यो कार्यक्रमको हाम्रो यो अभियानको मुख्य उद्देश्य रहेको छ। साथै पर्यटकहरूलाई यो स्याङ्जा जिल्लाको पर्यटन क्षेत्रको स्वच्छता, फोहोर व्यवस्थापन, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सुरक्षाको लागि जिम्मेवार बनाउनको लागि पनि र उहाँहरूलाई स्याङ्जा जिल्लामा धेरै खालका धार्मिक पर्यटकीय क्षेत्रहरू छन्। यो जिल्ला सुरक्षित रहेको छ। समग्र गण्डकी प्रदेश धार्मिक पर्यटकीय क्षेत्रको हिसाबले अत्यन्त धनी रहेको छ। यहाँको पर्यटनमा उहाँहरू घुम्न आउँदाखेरि एकदमै सुरक्षित छ। यहाँ राम्रो उहाँहरूलाई रेस्पेक्ट तरिकाले बस्ने वातावरणको सिर्जना भएको छ भन्ने कुराहरूलाई जानकारी पनि गराउँदै अझै धेरै पर्यटकहरू नेपालमा भित्राउनु यो हाम्रो अभियानको उद्देश्य रहेको छ।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई अब स्वागत छ। अब फेरि बाँकी प्रसंगहरू। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाको गाउँसभाको 19 अधिवेशनमा आगामी आर्थिक वर्ष 2083-84 लागि कुल 47,94,24,000 रूपियाँको बजेट प्रक्षेपण गरिएको छ। गाउँपालिका उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सपना गुरूङले उक्त बजेट वक्तव्य सभामा प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेट मध्ये चालू खर्चतर्फ 32,70,90,000 रूपियाँ अर्थात 68.23% र पूँजीगततर्फ 15,23,34,000 रूपियाँ 31.77% विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षका लागि राजस्व बाँडफाँड तथा आन्तरिक स्रोततर्फ 16,91,52,000 र अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट 31,02,72,000 रूपियाँ आय हुने अनुमान गरिएको छ। बजेट वक्तव्य प्रस्तुत गर्दै उपाध्यक्ष गुरूङले चालू आर्थिक वर्ष 82-83 ज्येष्ठ मसान्तसम्म कुल बजेटको 68.15% खर्च भएको बताउनुभयो। चालू आर्थिक वर्षमा 80,00,000 रूपियाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ज्येष्ठ मसान्तसम्म 75,49,150 रूपियाँ संकलन भइसकेको छ। गाउँपालिकाले साझा प्रतिबद्धता, साझा जिम्मेवारी, हामी सबैको सपना, सम्मुन्नत अर्जुन चौपारीको मूल लक्ष्य सहित गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, दिगो पूर्वाधार र पर्यटन प्रवर्धनलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको छ। गाउँपालिकाका 6 वटा वडाहरूको समानुपातिक विकासका लागि कुल 2,44,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। विद्यालय शिक्षा सुधार, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर अभिवृद्धिका लागि 2,90,00,000 रूपियाँ छुटाएको छ। त्यस्तै कृत्रिम बौद्धिकता आधारित सिकाई र प्रविधि मन्त्री शिक्षाको लागि 50,00,000 रूपियाँ तथा दिवा खाजामा गाउँपालिकाका तर्फबाट प्रति विद्यार्थी 5 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। पूर्वाधार तथा सड़क स्तरोन्नति गाउँपालिकाको सदरमुकामदेखि वडा नम्बर 5 को कार्यालयसम्म पक्की सड़क विस्तारको लागि 2,20,00,000 रूपियाँ विनियोजन गरेको छ। त्यस्तै पिपल डाँडा ताल पोखरी दोभान खोला सड़कको लागि 2,50,00,000 र अर्जुन चौपारी छापा सल्यान आग्रीखर्क मोटर बाटोका लागि बहुवर्षीय योजना स्वरूप 2,50,00,000 रूपियाँ सुनिश्चित गरेको छ। वडा नम्बर 6 को कार्यालय भवन पक्की बनाउन 1,34,00,000 रूपियाँ विनियोजन गरेको छ। सड़क सुरक्षा पूर्वाधारको लागि 1,00,00,000 रूपियाँ छुटाइएको छ। रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
4: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
5: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 लागि कुल 56,81,81,000 रूपियाँको बजेट विवरण सार्वजनिक गरेको छ। अन्तर सरकारी वित्त हस्तान्तरण बाँडफाँडतर्फ प्राप्त हुने राजस्व, रोयल्टी, गाउँपालिकाको आन्तरिक स्रोत समेतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको हो। सार्वजनिक विवरण अनुसार आगामी आर्थिक वर्षको क्षेत्रगत बजेट विनियोजनमा पूँजीगततर्फ 30% सत्र चालूतर्फ 70% बजेट छुट्याइएको छ। संघीय समानीकरण अनुदानतर्फ 9,31,00,000, सशर्त अनुदान चालूतर्फ 22,84,00,000, सशर्त अनुदान पूँजीगततर्फ 30,00,000, विशेष अनुदान चालूतर्फ 1,62,00,000 र सम्पूरक अनुदानतर्फ 1,87,00,000 गरी संघीय सरकारबाट कुल 35,94,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारबाट समानीकरण अनुदानतर्फ 1,19,85,000, विशेष अनुदानतर्फ 40,00,000 र सम्पूरक अनुदानतर्फ 60,00,000 गरी कुल 2,19,85,000 रूपियाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धि कर र अन्तर शुल्कबाट 7,50,00,000 रूपियाँ संकलन हुने अनुमान छ। त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर र घर जग्गा रजिस्ट्रेशन करबाट 85,00,000 रूपियाँ प्राप्त हुने विवरणमा उल्लेख छ। यसका साथै जलविद्युत सम्बन्धी रोयल्टी, वन तथा आन्तरिक स्रोतबाट कुल 10,03,23,000 रूपियाँ प्राप्त हुने अनुमान छ। आगामी आर्थिक वर्षमा पूर्वाधार विकास क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कुल 12,37,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। सड़क पूर्वाधारमा 7,84,00,000 रूपियाँ, भवन आवास र बस्ती विकासमा 4,15,00,000 रूपियाँ, ऊर्जा र विद्युतमा 30,00,000 रूपियाँ, सूचना तथा प्रविधिमा 8,00,000 रूपियाँ रहेको छ। त्यस्तै समपूरक अनुदान र गाउँपालिकाको साझेदारीमा संचालित कट्टी सुलसुले सड़कको स्तरोन्नतिका लागि 2,54,00,000 र रुद्रवेणी हटिया रानीघाट सड़कको लागि 1,20,00,000 रूपियाँ विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारको सम्पूरक अनुदान र गाउँपालिकाको म्याचिङ फण्ड 60,00,000 रूपियाँ गरी हटिया चिउरेबाट सड़कको लागि कुल 1,20,00,000 रूपियाँ छुट्याइएको छ। सानिमाद बैंक लिमिटेड पुतेल बजार शाखाले आफ्नो सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रम अन्तर्गत निशुल्क आँखा शिविर गरेको छ। हिमालय आँखा अस्पताल पोखराको सहकारीमा सञ्चालन गरेको 3 दिने निशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविरमा 458 जना सेवा लिएका छन्। शिविरको पहिलो दिन भिरकोट नगरपालिका स्थित भिरकोट नगर अस्पताल कालिका सामुदायिक अस्पताल हेलुमा गरिएको थियो। उक्त दिन 53 जना पुरूष र 104 जना महिला गरी कुल 157 जनाले निशुल्क आँखा परीक्षण गराएका थिए। त्यस्तै दोस्रो सैन्यको वैघारी बजारमा सञ्चालन गरिएको शिविरमा 122 जना पुरूष र 179 जना महिला गरी 301 जनाले सेवा लिएका थिए। दुवै दिन गरी हालसम्म कुल 458 जनाले निशुल्क आँखा परीक्षणबाट लाभ लिएको सानिमा बैंक पुतेल बजार शाखा प्रमुख प्रेमबहादुर महतले बताउनुभयो। शिविरमा परीक्षण गराइएका बिरामी मध्ये 27 जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूको निशुल्क शल्यक्रिया गराउन प्राथमिक अस्पतालमा गरिने शाखा प्रबन्धक महतले बताउनुभयो। शिविर मार्फत ग्रामीण क्षेत्रका धेरै आँखाका बिरामीहरू लाभान्वित भएका छन्। साथै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्बन्धित निकाय, स्वास्थ्य कर्मी र सहभागी सम्पूर्ण सेवाग्राहीलाई बैंकले हार्दिक आभार पनि व्यक्त गरेको छ। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। वालिङमा रहेका ग्यास डिलर तथा फुटकर पसलहरूको अनुगमन मूल्यमा एकरूपता नभएपछि सचेत गराइयो। सैन्या प्रवेश नाकाबाट पर्यटक स्वागत तथा सुरक्षित पर्यटन सचेतना अभियान शुरू र अर्जुन चौपारीको 47,94,00,000 भन्दा बढ़ीको बजेट, कालीगण्डकीमा 56,81,00,000 बजेट पूर्वाधार विकासमा जोड़। आधी खुला खबर सकियो, भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
8: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
7: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
8: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
7: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
7: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98-65-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
9: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 063-441-5502, मोबाइल 98-65-40-502 र 98-60-51-401।
10: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
11: हैन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइ रहनु भएको त।
10: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
11: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
12: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
11: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फुक्स रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
12: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98565-86667।
13: निशान फार्मेसीमा डाक्टर आउने सूचना: यही असार 13 गते शनिबार दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ।
14: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरू उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
13: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क स्थान: निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, चोक, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 03-4141-163, मोबाइल 98461-98870।
13: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 13 गते शनिबार।
12: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
12: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
12: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
12: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ईसीजी सेवा,
12: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
12: चिरफार गर्ने,
11: थाइराइड जाँच,
12: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
12: सम्पर्क स्थान: मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
14: फोन नम्बर 03-4141-087, मोबाइल 98469-71-7140।
11: चिया कस्तो सास गनाएको तिम्रो त,
15: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
11: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
15: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
11: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
16: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-40029।
17: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
17: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
11: पोशाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
18: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
19: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
18: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
19: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
11: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
18: मोबाइल 9856309888 र 9856555988।
20: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
21: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
20: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
21: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
20: मोबाइल 9815564396।
22: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
17: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
22: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
17: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
22: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
17: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
22: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटु रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, महिनाको चौथो शनिवार।
17: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0638445094।
24: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
25: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
24: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
25: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
26: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
25: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0638412133।
27: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855554 र 9800847723

0: नहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 98467-21380।
2: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 98560-54313 र 98143348।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो। धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाऊ न त। त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 98460 86005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको वृद्ध सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: वृद्ध सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।

0: सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
1: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
1: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
0: फोन 063-44-600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
3: फोन 063-44-248।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। नेताहरूको सम्बोधनपछि राष्ट्रपाको प्रतिनिधि छनौट विवाद मिल्यो। सभापतिको राजनैतिक प्रतिवेदन पनि पारित। निर्वाचन प्रक्रिया शुरू।
1: अब कार्यतालिका प्रकाशन भएको छ। उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट। त्यो अनुसार अब हामी 9:30 बजीसम्म फर्म लिन्छौ।
0: सुदूरमा आफ्नै सरकारको बजेट विरूद्ध एमाले संशोधन प्रस्ताव दर्ता गर्दै उपाध्यक्ष विष्णु पौडेलको पक्राउ बारेमा एमालेको आपत्ति। तत्काल रिहाईको माग।
2: अविलम्ब दिनासर्थ रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
0: 11 महिनामा पेट्रोलियम पदार्थमा 2.73 अर्ब खर्च। युद्धको असरले बढ़्यो लागत। चिया निर्यात समस्या समाधान गर्न सरकारद्वारा कार्यदल गठन। काभ्रेका 2 स्थानमा बर्ड फ्लू पुष्टिपछि संक्रमित पंक्षी नष्ट गरिँदै।
3: सुकुमा सिटुरमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौं।
0: भारतको उत्तर प्रदेशमा कोचिङ सेन्टरमा आगलागी हुँदा 15 जना बालबालिकाको मृत्यु। फिफा विश्वकपमा राति पोर्चुगल र उज्बेकिस्तान खेल्दै आज इंग्ल्याण्ड र घाना पनि भिड्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको कर्मचारी तन्त्रमा संरचनागत मात्र होइन कार्य संस्कृति र सेवा प्रवाह सम्बन्धी चुनौती पनि विद्यमान छन्। प्रविधि र भौतिक पूर्वाधारका दृष्टिले आधुनिक देखिए पनि नागरिकप्रति उत्तरदायित्व सेवामुखी सोच र कार्य सम्पादन संस्कृतिमा अपेक्षा गरे अनुसारको सुधार हुन सकेको छैन। त्यसैले प्रशासनिक सुधारको केन्द्रबिन्दु संगठनात्मक पुनर्संरचना मात्र नभएर कार्य सम्पादन पारदर्शिता जवाफदेही र नागरिक मैत्री सेवा प्रवाहलाई सरकारले जोड़ दिनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत सभापति र केन्द्रीय सदस्य चयनका लागि मतदान प्रक्रिया शुरू भएको छ। रासोपाका निर्वाचन आयोगका अनुसार उम्मेद्वारी दर्ता दावी विरोध र मतदान नामावली सम्बन्धी प्रक्रिया शुरू भएको हो। बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको छलफल सकिएपछि निर्वाचन प्रक्रिया अगाडि बढ़ाइएको निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सीआईएनसँग बताउनुभयो।
1: अब कार्यतालिका प्रकाशन भएको छ। उम्मेद्वारको फर्महरू भर्न शुरू गर्यौं हामीले 7 बजीबाट। हामी 9:30 बजीसम्म फर्म लिन्छौँ। त्यस पछाडि चाहिँ हामी 11 बजीसम्म त्यस्तो छ। अब त्यो त कार्यपालिका नोटिसमा आएको छ केन्द्रीय सदस्य मात्रै।
5: प्रतिनिधि छनौट विवादका कारण केही समय प्रभावित बनेको महाधिवेशन अब नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको हो। त्यसअघि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रियामा विवाद उत्पन्न भएपछि रोकिएको बन्द सत्र आज अपराह्नबाट शुरू भएको थियो। प्रतिनिधि छनौटको विषयलाई लिएर महाधिवेशन स्थलमा असन्तुष्टि र विवाद देखिएपछि हिजोका लागि तय भएको बन्द सत्र स्थगित गरिएको थियो। बन्द सत्र उद्घाटन गर्दै सभापति रवि लामिछानेले निर्वाचनमा गुट उपगुट र प्यानल नबनाउन प्रतिनिधिहरूलाई आग्रह गर्नुभएको थियो। उहाँले स्वस्थ प्रतिस्पर्धा गर्न फोन वा गोप्य सूची मार्फत भोट माग्ने जस्ता गतिविधिबाट टाढा रहन निर्देशन पनि दिनुभयो। पार्टीभित्रका मतभेदलाई सड़कमा होइन छलफल मार्फत समाधान गर्नुपर्ने उहाँको भनाइ छ।
6: मैले जो पहिला सोधे भने पनि हामी यसको सफलताको गीत गाउने नाच्ने कि यसलाई परिणाममा बदल्ने भनेर सोधे भने तपाईँहरूले सोच्दै नसोची भन्नुहुन्छ होला होइन परिणाममा बदल्ने भन्नुहुन्छ होला।
5: रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको 5,000 रूपियाँ शुल्क ऐच्छिक बनाउने घोषणा पनि गर्नुभयो। आर्थिक समस्याका कारण कुनै पनि प्रतिनिधि मतदानबाट वञ्चित हुन नपरोस् भनेर यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो। उहाँले सांसद मन्त्री पुराना वा नयाँ सदस्यबीच कुनै विभेद नगरी सबैलाई उम्मेद्वारी दिने स्वतन्त्रता रहेको स्पष्ट पार्दै योग्य र सक्षम नेतृत्व छान्न प्रतिनिधिहरूलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभयो। बन्द सत्रमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या 5,23,465 पुगेको उल्लेख छ। चितवनमा जारी पहिलो महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा अधिकांश सदस्य 18 देखि 45 वर्ष उमेर समूहका छन्। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर पाँच दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिइएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 25,000 रूपियाँ एकमुष्ट सहायता तथा त्यसपछि मासिक 15,000 रूपियाँ उपलब्ध गराउने गरी सरकारी निर्णय अनुसार लाभग्राहीलाई बैंक खाता खोली रकम बुझ्न आग्रह गरेको हो। समितिका अनुसार यो निर्णय मन्त्री स्तरबाट भएको र कार्यान्वयनको जिम्मेवारी समितिले सम्हाल्ने भएको छ। होल्डिङ सेन्टरमा अस्थायी रूपमा बस्दै आउनुभएका नागरिकहरूलाई सधैँ त्यही राखिराख्न सम्भव नहुने भएकाले उहाँहरूलाई आफ्नै हिसाबले सुरक्षित कोठा खोजी व्यवस्थित हुनका लागि यो पाँच दिने सूचना जारी गरिएको सीआईएनसँग कुरा गर्दै समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भानले बताउनुभयो।
7: पहिले दिएको छौँ हामीले टाइम र खाता खोल्ने टाइम दिएको छौँ अनि भेरिफिकेसन गरेको पनि धेरै भयो होइन अनि सबै कुराहरू चाहिँ मोटामोटी रूपमा उहाँहरूलाई त अब थाहा छ त्यो बारेमा होइन अनि चाहिँ अब खाता नै नखोलेको छैन कतिपयले होइन खाताको बुझाएको छैन बुझाउनेहरूलाई एक फेरिलाई चाहिँ त्यो भयौनी भएर नै एक फेरिले चाहिँ लिइसक्नु भएको छ निवेदन दिइसक्नु भएको छ होइन अनि कतिपय त्यही भएर त्यो सम्भव हुने भएर चाहिँ नै त्यो दिएको हो होइन त्यो त लास्ट नखोलेको हुनाले कतिपयलाई चाहिँ त्यो पनि हो प्लस अर्को कुरा के भने भ्याउनेहरूले एक फेरि चाहिँ त्यो निवेदन दिएर ठिक छ भने पैसा लिइसकेको अवस्था पनि छ केहरूको हकमा मात्र हो त्यो चाहिँ बखेडा झिक्नेहरू हुन्छ नि एकसरी जान नखोज्ने अनि एकसरीको हो नत्र धेरै जस्तो सेन्टरहरूमा हाम्रो दर्ता गरेर उहाँहरूले निवेदन दिइसक्नु भएको छ र हुन्छ त्यो अनुसारले हामी गर्छौँ भनिसकेको अवस्था छ।
5: हाल विभिन्न होल्डिङ सेन्टरमा 388 परिवार रहेका छन् भने उनीहरूको पहिचान गर्ने प्रक्रिया पूरा भइसकेको उहाँले बताउनुभयो। सुकुम्बासी बस्ती हटाइएपछि कुल 2,608 जनाले आफूलाई सुकुम्बासीका रूपमा दर्ता गराएका थिए। नेपाल कम्युनिष्ट पार्टी एमाले पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले पौडेलको गिरफ्तारी कानूनी र न्यायिक प्रक्रिया अनुकूल नभएको निष्कर्ष निकाल्दै रिहाईको माग गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक ऐन महरले बताउनुभयो।
2: र यो पक्राउ यो प्रतिशोधपूर्ण छ, यो गैर न्यायिक छ, गैर कानूनी छ र यसले कानूनी राज्य र विधिको शासनको बर्खिलापमा छ र यसको यो खालको गिरफ्तारीको यो खालको चाहिने पक्राउको नेकपा एमालेको यस संसदीय दलले घोर भत्सना गरेको छ, विरोध गरेको छ र अविलम्ब बिना शर्त रिहाईको हामीले जोरदार नेपाल सरकारको ध्यान आकर्षण गराउने निर्णय गरेको छ।
5: पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। आज म्या थपका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो। बहस सकिए पनि आदेश जारी भने भएको छैन। यसैबीच नेपाली कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा संशोधन माग गर्ने निर्णय गरेको हो। एमाले सांसद धर्मराज पाठकले सरकारले अपूरो बजेट प्रस्तुत गरेको, विनियोजनका सिद्धान्त उल्लंघन गरेको, मन्त्रालयगत बजेट स्पष्ट नराख र योजना छनौटका मापदण्ड पालना नगरेको आरोप लगाउनुभयो। हाल कमल बहादुर शाह नेतृत्वको संयुक्त सरकारमा कांग्रेस र एमाले दुवै सहभागी छन्। चालू आर्थिक वर्षको 11 महिनामा नेपालले डिजेल, पेट्रोल र एलपी ग्यास आयात गर्न 2,73,07,00,00,000 रूपियाँ भन्दा बढ़ी खर्च गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र अमेरिकी डलर बलियो हुँदा आयातको परिमाण घटे पनि खर्च भने उल्लेख्य रूपमा बढ़ेको हो। कुल आयातमध्ये डिजेलको सबैभन्दा ठूलो हिस्सा रहेको छ। 12,64,000 किलो लिटर भन्दा बढ़ी डिजेल आयात गर्दा 1,52,00,00,000 रूपियाँ खर्च भएको छ। गत वर्षको तुलनामा डिजेलको परिमाण घटे पनि खर्च करिब 37,00,00,000 रूपियाँले बढ़ेको छ। त्यस्तै पेट्रोल आयातमा 68,00,00,000 रूपियाँ खर्च भएको छ भने एलपी ग्यास आयातमा 52,00,00,000 रूपियाँ बाहिरिएको छ। ग्यास आयात खर्च भने गत वर्षको तुलनामा केही घटेको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई समस्या अध्ययन गरी दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। ताजा खबरमा अब विदेशको खबर। भारत उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा बिहान आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। घटनामा धेरै जसोको मृत्यु धुवाले निसासिएर भएको चिकित्सकहरूले बताएका छन्। अर्धचेत अवस्थामा 21 बालबालिका अस्पताल पुर्याइएको थियो। तीमध्ये 2 सामान्य चोट लागेको थियो। मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनामा मृत्यु भएका बालबालिकाका परिवारलाई 5 लाख भारतीय रूपैयाँ तथा गम्भीर घाइते भएकाहरूलाई 50,000 भारतीय रूपैयाँ राहत स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ। र खेल खबरमा फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उजुकिस्तान खेल्दैछन्। समूह के को यो खेल राति 11:15 अमेरिकाको हस्टन रंगशालामा हुनेछ। पोर्चुगलले पहिलो खेलमा डीआर कंगोसँग 1-1 बराबरी खेलेको थियो। उजुकिस्तान कोलम्बियासँग 3-1 पराजित भएको थियो। विश्वकपमा आज राति नै 12:00 समूह एल का इंग्ल्याण्ड र घाना खेल्दैछन्। यो खेल अमेरिकाको वोस्टन रंगशालामा हुनेछ। आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 र घानाले पानामालाई 1-0 हराएको थियो। त्यस्तै भोलि बिहान 5:00 समूह एल का पनामा र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडामा हुनेछ। फिफा वरियतामा क्रोएसिया 15 र पानामा 40 स्थानमा रहेको छ। विश्वकपमा बिहान 7:45 के का लागि के समूहको कोलम्बिया र डीआर कंगो खेल्दैछन्। यो खेल मेक्सिकोमा हुनेछ।
0: गएको 2 महिनामा 11 जिल्लामा 74 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि।
8: काठमाडौँ भ्यालीका विभिन्न स्थानहरूमा कागहरू मरेको हामीले पाएका छौं र उनीहरूमा रोग पनि पुष्टि भइसकेको छ।
0: संक्रमण फैलन नदिन किसानको भूमिका महत्वपूर्ण। रिपोर्टसँगै वर्षायाममा नदी किनारका बासिन्दाले गर्नुपर्ने कार्य, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। काभ्रेका 2 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा र हाँस नष्ट गर्ने काम भइरहेको छ। जिल्ला पशु सेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका 13 साँगा स्थित एक लयर्स कुखुरा फार्ममा 1,650 कुखुरामा र पनौती नगरपालिकामा हाँस तथा स्थानीय कुखुरामा संक्रमण भेटिएको हो। साँगा स्थित फार्ममा कुखुरा नष्ट गरिसकिएको छ भने पनौतीमा संक्रमित पंक्षी नष्ट गर्ने कार्य जारी रहेको उहाँले सीआईएनलाई जानकारी दिनुभयो।
3: काभ्रे जिल्लामा के रहेछ भन्दाखेरि बर्ड फ्लू चाहिँ दुई ठाउँमा देखा पर्यो होइन. पहिलो नम्बर चाहिँ तपाईँको बनपा नगरपालिका वार्ड नम्बर 13 को साङ्गा भन्ने ठाउँमा बद्री खत्रीजीको लेयर्स फार्ममा त्यहाँ देखा पर्यो. कहिले भन्दाखेरि 2083 3 गते देखा पर्यो. हामीले 4 गते चाहिँ त्यसलाई नष्ट चाहिँ हामीले गऱ्यौँ भन्दाखेरि डिस्पोजल स्टम्पिङ आउट गर्यौँ पहिलो. दोस्रो चाहिँ आज हामीले स्टम्पिङ आउट पनौती नगरपालिका वार्ड नम्बर 7 सुकुमा सिटुलमा हाँस र लोकल कुखुरामा चाहिँ बर्ड फ्लू देखा परेर त्यहाँ चाहिँ हामीले आज चाहिँ नष्ट गर्यौँ.
0: खुल्ला रूपमा कुखुरा र हाँस पालिने तथा जैविक सुरक्षा कमजोर भएको क्षेत्रमा संक्रमणको जोखिम बढ़ी देखिएको कार्यालयले जनाएको छ. बर्ड फ्लू संक्रमण बढ़नुको कारण र नियन्त्रणको बारेमा हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक नवराज श्रेष्ठसँग कुराकानी गरेका छौं.
8: हामीले चाहिँ अब विभिन्न माध्यमबाट सूचनाहरू दिइरहेको छौँ, खास गरी जैविक सुरक्षाहरू पालन गर्नुहोस् भन्छौँ. हामीले जोखिम विश्लेषण गर्नको लागि फिल्डमा जाँदाखेरि के देख्यौँ भन्दाखेरि अधिकांश फार्महरूमा चाहिँ जैविक सुरक्षाका उपायहरू एकदमै न्यूनतम अवलम्बन गरेको पायौं. खास गरी उहाँहरूले तारबार लगाएर चाहिँ कुखुरा पालन गर्नुपर्ने हुन्छ, खोरको एउटा सर्टेन स्ट्रक्चर मापदण्ड हुन्छ, कति टाढा हुनुपर्ने, प्रवेश गर्ने ठाउँमा चाहिँ स्प्रे गर्ने अथवा खुट्टा डुबाउने फुटबाथको व्यवस्थापन गरेको हुनुपर्ने अथवा मरेका पन्छीहरूलाई चाहिँ उपयुक्त स्थानमा उहाँहरूले गाड्नुपर्ने, त्यस्तो कुराहरू चाहिँ हामीले देखेनौं. एकदमै भनौँ न खोर पुरानो भए पनि केही फरक नपर्ने तर खोरको संरचनाहरू पनि एकदम जीर्ण अवस्थामा देखिएको र फार्मको वरिपरि पनि फोहोरहरूको पनि राम्रो व्यवस्थापन नगरेको हुँदाखेरि त्यसले गर्दाखेरि कागहरूले आकर्षण गर्छ र कागहरू मरेका कुखुरा जथाभावी फाल्यौं भनेदेखि कागले खान्छ अथवा कागले बोकेर अन्यत्र स्थानमा लिएर जान सक्छ जसले गर्दाखेरि चाहिँ संक्रमणहरू अझै फैलिन सक्छ. त्यहाँ भएको संक्रमण अन्यत्र पशु पन्छीमा पनि नलागोस् र उपभोक्ताले पनि त्यो रोगी पन्छीको मासु अथवा अण्डा उपभोग गर्न नपरोस् भन्नको लागि नै हामीले यो नष्ट गर्ने प्रावधान राखेको हो. तसर्थ यो पहिलो काम भनेको चाहिँ यो नष्ट गर्ने जुन काम छ नि यो चाहिँ सबैभन्दा पहिलो हामीले उपभोक्तालाई संक्रमित मासु र अण्डा खानबाट रोक लगाएको एउटा यो चाहिँ पहिलो बिन्दु नै त्यही हो.
0: बर्ड फ्लू पछि अब तेह्रथुमको बसन्तपुरको प्रसंग. तेह्रथुमको बसन्तपुरमा 11,45,00,000 लागतमा निर्माण गरिएको मिनी बजार सञ्चालनमा आएको छ. यसले स्थानीय किसानमा आर्गेनिक कृषि उपजको संकलन भण्डारण र बजारीकरण सहज बनाउँदै बिचौलियामाथिको निर्भरता घटाउने अपेक्षा पनि गरिएको छ.
14: तेह्रथुमको लालीगुरास नगरपालिका स्थित बसन्तपुर बजारमा स्थानीय कृषि उत्पादनको संकलन भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट आजदेखि सञ्चालनमा आएको छ. नगर क्षेत्रका किसानले उत्पादन गरेका अर्ग्यानिक तरकारी फलफूल तथा अन्य कृषि उपजलाई सहज रूपमा बजारसम्म पुर्याउने लक्ष्यका साथ निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुरास नगरपालिकाका नगर प्रमुख अर्जुन माबुहाङले गर्नुभएको हो. उद्घाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख माबुहाङले कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आमदानी वृद्धि गर्ने उद्देश्यले भवन सञ्चालनमा ल्याइएको बताउनुभयो. उहाँका अनुसार उत्पादनपछि सुरक्षित भण्डारण र बजारको अभावका कारण किसानले भोग्दै आएको समस्या समाधानमा मिनी मार्केट महत्वपूर्ण बन्नेछ. मिनी मार्केट सञ्चालनमा आएपछि स्थानीय कृषि उत्पादनको बिक्री वितरण सहज हुने, किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्ने तथा कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ. स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि उपजको बजारीकरणमा सहजता आउने विश्वास व्यक्त गरेका छन्. उक्त भवन सघन शहरी विकास कार्यालय धनकुटाले 11,45,00,000 रूपियाँको लागतमा निर्माण गरी लालीगुरास नगरपालिकालाई हस्तान्तरण गरेको हो. नगरपालिकाले मिनी मार्केटलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ. विकास गुरुङ, तेह्रथुम.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. वर्षायामका बेलामा नदी किनारका बासिन्दा सबैभन्दा बढ़ी जोखिममा.
15: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने.
0: बाढ़ी र डुबानबाट जोगिन के गर्ने विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
17: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
18: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
19: हमरा दुख नै त सरकारी खेती गरि छौ र पानी नै पुग्रला अखन त यही हाम्रो खेती हो।
16: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
18: सडकदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
16: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
20: बर्खायाममा नदी किनारका बासिन्दाले के ख्याल गर्ने? बाढ़ीबाट जोगिन सही सूचना कहाँबाट लिने होला? नमस्कार, हेलो मौसममा तपाईलाई स्वागत छ, म सन्तोष गन्धर्व। आजको हेलो मौसममा बर्खामा नेपालका अधिकांश भूभाग बाढ़ीको चपेटामा पर्ने गरेका छन्। यस्तो अवस्थामा समयमै सूचना प्राप्त भए जनधनको क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन्। आज हामी यही विषयमा बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञ विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
15: हाम्रा नीति नियम कार्यविधि जति पनि छन् ती उत्कृष्ट छन्, तर त्यसको कार्यान्वयनमा हामी चुकिरहेका छौं भन्ने मुख्य आशयमा आधारित भएर ती सबै सूचनाहरूलाई, ती सबै तथ्याङ्कहरूलाई, चाहे त्यो पूर्व सूचना सम्बन्धित तथ्याङ्क होस्, चाहे त्यो पछि उद्धार र विपद पछाडिको चरण भन्छौ, उद्धार र तिनीहरूको व्यवस्थापन होइन, उद्धारमा रहेका व्यक्तिहरूको व्यवस्थापन अथवा विपद पछाडिको अवस्थाको व्यवस्थापन, ती समग्र प्रक्रियाहरूमा, प्रतिकारका प्रक्रियाहरूमा सहजीकरणको लागि चाहिँ एउटा अनलाइन प्लेटफर्म, त्यो चाहिँ मोबाइल एप पनि हुन सक्छ, त्यो विकास गर्नुहोस्, मोबाइल एप अथवा ड्यासबोर्डको रूपमा, जसमा सबै किसिमका सूचनाहरू एउटै एप्लिकेशनमा आओस्, ताकि सबैले त्यसलाई त्यो चाहिँ सबै नागरिकको पहुँचमा पनि हुन सक्छ, र जो कोहीले जुनसुकै ठाउँमा जुनसुकै विपद पर्दाखेरि पनि आफूलाई परेको आवश्यकता के हो त्यो चाहिँ जानकारी गराउन सक्नुहुन्छ, र हामी डिजिटली नै त्यसलाई एप्रुभ पनि गर्न सक्छौ, र त्यसले चाहिँ हाम्रो जुन परम्परागत विपद व्यवस्थापनका प्रयासहरू छन् त्यसलाई चाहिँ आधुनिक बनाउँछ, छिटो छरितो बनाउँछ, प्रभावकारी बनाउँछ, र जनधनको क्षति न्यूनीकरणको पनि सहयोग गर्छ। त्यो निर्देश
5: मोबाइल फोन प्रयोगकर्ताले त सजिलैसँग मौसमबारे जानकारी लिन सक्ने भयो यदि त्यो आयो भने,
15: र स्पष्ट रूपमा गृहमन्त्रीज्यूको निर्देशन छ कि अबको एक महिनाभित्र हामी त्यस्तो डिजिटल प्लेटफर्म विकास गर्नुहोस्, र त्यो प्लेटफर्मको प्रयोग चाहिँ एक महिनाभित्र हुनुपर्छ भनेर
5: कतिको सम्भावना छ एक महिनाभित्र ल्याउन?
15: अब यसमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण कि जुटेको मैले बुझेको छु, र सम्भवतः एक महिना अगाडि नै यो प्लेटफर्म चाहिँ प्रयोगमा आउनेछ।
5: बाढ़ी पूर्वानुमान प्रणालीमा स्थानीय समुदायको भूमिका चाहिँ कतिको महत्वपूर्ण हुन्छ, के हुन सक्ला भूमिका?
15: सबैभन्दा महत्वपूर्ण भूमिका नै स्थानीय समुदायको, कुनै पनि विपद हुने भनेकै स्थानीय स्तरमा हो। हामीले ठूला विपदको कुरा गर्दाखेरि त ठूलो क्षेत्र ओगट्न सक्छ, तर त्यो कहीँ न कहीँ कुनै न कुनै स्थानीय पालिका, स्थानीय समुदायमा त्यो विपद हुने हो। त्यसकारणले सबैभन्दा ठूलो भूमिका स्थानीय समुदायको छ। हामी पूर्व सूचना प्रणालीको कुरा गर्दाखेरि पहिलो पिल्लरको रूपमा चाहिँ जोखिमको ज्ञानको कुरा गर्छौं, त्यसकारणले स्थानीय समुदायलाई जोखिमको ज्ञान, आफू रहेको स्थानमा के को जोखिम हो, बाढ़ीको हो, डुबानको हो, अथवा हिन्दाल विस्फोटको अन्य के हो त्यो ज्ञान चाहिँ हुन जरूरी छ। विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त्यो सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुनु जरूरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ र त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौं कि नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौं, र सुरक्षित बाटो त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
4: अर्को प्रश्न चाहिँ यो भारतबाट आउने नदीहरूको बाढ़ी बारे नेपालले कति समय अघि सूचना पाउँछ?
15: अब भारतबाट नेपालमा आउने नदी महाकाली नदी मात्रै नै हो। महाकाली नदीको केही शाखा नदीहरू भारततर्फबाट महाकालीमा आउँछन्, यद्यपि महाकाली त हाम्रो दुवैको साझा नदी हो, र भारतले चाहिँ सामान्यतया दार्चुला जुन छ, दार्चुलाको माथिल्लो क्षेत्रमा धौलीगंगा भन्ने एउटा ठूलो नदी छ जुन भारततर्फबाट आउँछ, त्यसको सूचना चाहिँ हामीलाई केही घण्टा अगाडि दिने गर्दछ। जहाँसम्म धौलीगंगा ब्यारेज खोल्दाखेरि आउने बाढ़ी छ त्यसको सूचना चाहिँ हामीले 24 घण्टा अगाडि नै पाउँछौं, र त्यो ब्यारेज खोलेर आउने अतिरिक्त बाढ़ीको सूचनाको आधारमा हामीले आम सर्वसाधारणलाई सूचना पनि पठाइरहेका छौं। र भर्खरै मात्रै भारत सरकारसँग नेपाल सरकारको द्विपक्षीय वार्ता काठमाडौँमै सम्पन्न भएको पनि छ, 1 महिना जति मात्रै भयो। त्यसमा नेपालको तथ्याङ्क पनि हामीले भारतलाई दिने गरी, किनकि भारतका बासिन्दाहरू पनि नेपालबाट बहने नदीहरूबाट प्रताड़ित छन् र कतिपय भारततर्फको तथ्याङ्क पनि हामीलाई आवश्यक पर्छ बाढ़ी र डुबानको कुरा गर्दाखेरि, त्यो चाहिँ दिने गरी सहमति भएको छ। र हामी गत हप्ता मात्रै भारततर्फबाट पनि 5 विभिन्न क्षेत्रको मापन गर्ने तथ्याङ्कहरूको सूचना चाहिँ हामीलाई नियमित प्राप्त गर्ने गरी प्राप्त भएको छ, हामीले पनि भारतलाई उपलब्ध गराइसकेका छौं। र हाम्रो सम्झौताको मर्म के हो भने दुवै देशका बाढ़ीबाट प्रभावित हुन सक्ने आम बासिन्दालाई चाहिँ मनसुनको अवधिमा जोगाउँ।
21: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया शुरू भएको छ। होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारलाई सरकारले उपलब्ध गराउने राहत रकम लिएर 5 दिनभित्र बसोबास स्थल खाली गर्न निर्देशन दिएको छ। एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई गैर न्यायिक भन्दै तत्काल रिहाईको माग गरेको छ भने विशेष अदालतले पौडेललाई 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले उच्च स्तरीय कार्यदल गठन गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले आफू सहभागी रहेको सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ। र भारतको उत्तर प्रदेशको लखनऊमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। अवस्था आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि असार 10 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: लघु औषध दुर्व्यसन तथा अवैध ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस 2026 को अवसरमा सशस्त्र प्रहरी बल नेपाल सम्पूर्ण नागरिकमा हार्दिक अपील गर्दछ। लघु औषधको दुर्व्यसनले व्यक्ति परिवार र समाजलाई गम्भीर क्षति पुर्याउँछ। यसले युवा शक्तिको भविष्यलाई अन्धकारतर्फ धकेल्नुका साथै सामाजिक आर्थिक र स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्त्याउँछ। लघु औषध सेवन ओसार पसार तथा कारोबार कारण विपरीत कार्य हुन्। यस्ता गतिविधिबाट टाढा रहौं, आफ्ना परिवार तथा समुदायलाई सचेत बनाऊ र स्वस्थ सुरक्षित एवं समुन्नत समाज निर्माणमा योगदान पुर्याऊ। लघु औषध सम्बन्धी कुनै सूचना वा शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकाय वा सम्बन्धित सरकारवालामा जानकारी गराई सहयोग गरौं। लघु औषध मुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी। सशस्त्र प्रहरी बल नेपाल नम्बर 30 गुल्म हेड क्वार्टर स्याङ्जाद्वारा जनहितमा जारी।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
2: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
4: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
4: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
6: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849718921 र 9842349.

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर

0: अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
1: प्रोप्राइटर जीत बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल, वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
1: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: अंकल गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 063441696।
2: रेडियो आदि खोला 105.4

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा पूर्व मन्त्री पौडेललाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति।
1: तरिदी पकाएपछि स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ न्याय थप्ने गरी आदेश भएको छ। अहिले चाहिँ पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: रेबिजको खोपको अभावका सम्बन्धमा के भन्छन् स्वास्थ्य मन्त्रालयका अधिकारी?
2: भण्डारणमा थोरै मात्रामा छन्। अबको टेन्डर प्रक्रिया टुङ्गिएर आउँदाखेरिसम्म पुग्ने गरी व्यवस्थापन गरेका छौँ। हामीले शून्य नै बनाएको छैन।
0: र बाल बालिकालाई निशाना बनाएर इजरायलले गाजामा नरसंहार गरेको राष्ट्रसंघको एउटा आयोगको निष्कर्ष। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व
3: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी नगर नबटियामा सड़क सफा गरिरहेको बुलडोजर नजिकै उभिएका मानिसहरूको समूहमाथि इजरायली सैनिकले गोली चलाउँदा दुईजना मारिएको बताएको छ। यसअघि 3 दिनसम्म युद्ध विराम कायम थियो र अप्रेल यता पहिलो पटक मानिसहरूले ज्यान गुमाएका विवरण आएका थिएनन्। इजरायली सेनाले आफूले तत्कालै खतरा निम्त्याउन सक्ने सशस्त्र आतंकवादीलाई निशाना बनाएको बताएको छ, तर त्यही घटनालाई इंगित गर्दै उसले त्यस्तो बताएको हो वा होइन प्रष्ट छैन। हिजबुल्लाले इजरायलले युद्ध विरामको ठाडो उल्लंघन गरेको आरोप लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरूले इजरायलले नियोजित रूपमा प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर आम नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको बताएका छन्। राष्ट्रसंघको आयोगको एउटा प्रतिवेदनमा इजरायली सुरक्षाकर्मीहरूले जानाजान बालबालिकाको हत्या गरेको, उनीहरूलाई घाइते बनाएको र लाखौं प्यालेस्टिनी बालबालिकामाथि मानसिक चोट पुर्याएको आरोप लगाइएको छ। गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्ने भरपर्दो आधार आफूहरूसँग रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। इजरायलले पूर्ण रूपमा प्रतिवेदन अस्वीकार गर्ने भन्दै उक्त झुटा रिपोर्टले आफ्नो मानहानि गरेको प्रतिक्रिया दिएको छ। पश्चिम युरोपमा घातक उष्ण लहरको प्रभाव देखिरहँदा संयुक्त राष्ट्रसंघका प्रमुखले तापमान वृद्धिलाई सीमित तुल्याउन अझ तीव्र आपतकालीन कदम विश्वले चाल्नुपर्ने बताएका छन्। लन्डनमा बोल्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने, जलवायु भद्रगोल हाम्रै आँखा अगाडि तीव्र भइरहेको छ। हामीले अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा गर्मी 11 वर्षहरू भर्खरै झेलेका छौं। संयुक्त राष्ट्रसंघका महासचिव फ्रान्सले करिब 80 वर्ष अघि तथ्याङ्क राख्न थालिए यताकै सर्वाधिक तातो रात अभिलेखीकृत गरेको छ। इटलीले 15 शहरहरूमा उच्च सतर्कता घोषणा गरेको छ। केन्याले अमेरिकी नागरिकहरूलाई लक्षित एउटा इबोला उपचार केन्द्रको निर्माण तत्कालै बन्द गर्न आदेश दिएको छ। मंगलबार अदालतमा उपस्थित भएका स्वास्थ्य मन्त्री एडेन डुवालेले अदालतको आदेश स्वीकार गर्नका लागि एयरफोर्सको बेस नजिकै निर्माणको काम रोकिएको बताए। अफगानिस्तानको तालिबान सरकारले आफ्नो एउटा प्रतिनिधि मण्डलले ब्रसल्समा आप्रवासनबारे छलफल गर्न युरोपेली संघका अधिकारीहरूलाई भेटेको बताएको छ। यूले औपचारिक रूपमा तालिबानलाई मान्यता दिएको छैन र अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे यता 5 वर्षमा पहिलो पटक यूले तालिबान सदस्यहरूलाई छलफलमा डाकेको हो। बेल्जियमका एक प्रवक्ताले प्रतिनिधि मण्डललाई बेल्जियममा 1 दिन मात्रै यात्रा गर्ने गरी भिजा दिइएको बताए। र भारतमा आइफोनका पार्ट पूर्जाहरूको प्रमुख उत्पादक टाटा इलेक्ट्रोनिक्सले आफू साइबर सुरक्षा हमलामा परेको बताएको छ, तर टाटाले उक्त घटनाले आफ्नो काम कारवाहीमा कुनै प्रभाव नपर्ने जनाएको छ। तपाईं बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
0: साझापखमा पुनः स्वागत छ। विशेष अदालतले पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई 7 दिन थुनामा राख्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। विभागले जारी गरेको पूर्जीका आधारमा उनी हिजो सुर्खेतबाट पक्राउ परेका थिए। यद्यपि विभागका अधिकारीहरूले उनीमाथि कुन प्रसंगमा अनुसन्धान भइरहेको हो भन्ने प्रश्न पारेका छैनन्। एक रिपोर्ट। पार्टीको कार्यक्रममा गएका बेला सुर्खेतबाट पक्राउ परेका पौडेललाई अनुसन्धानका लागि म्याद माग्दै आज अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई 7 दिन थुनामा राख्ने अनुमति दिएको सूचना अधिकारी पार्वती हितानले बीबीसीलाई बताइन्।
1: मनी लाउन्डरिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विश्वप्रसाद पौडेललाई विभागबाट जरूरी पक्राउ पुजी स्वीकृति र अनुसन्धान प्रयोजनका लागि म्याद थप गर्नुपर्छ भनेर अनुरोध गर्नुभएको थियो। जरूरी पक्राउ पुजी स्वीकृत भए आज पहिलो पटक 7 दिन चाहिँ म्याद थप्ने गरी आदेश भएको छ। सदस्य मान्य न्यायाधीश चायन प्रसाद पौडेल, सदस्य मान्य न्यायाधीश हेमन्त रावल र सदस्य मान्य न्यायाधीश उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो। आदेश बमोजिम अहिले चाहिँ विष्णु प्रसाद पौडेललाई नै हिरासतमा राख्न पठाइएको छ।
0: उनका अनुसार विभागले 20 दिन हिरासतमा लिएर अनुसन्धान गर्न माग गरेको थियो। विशेष अदालतमा बहस गर्दै पौडेल पक्षका वकिलहरूले उनी भागेर जाने अवस्था नभएको भन्दै परिवार वा कानून व्यवसायीको जिम्मामा रिहा गर्न माग गरेका थिए। यसैबीच एमाले संसदीय दलको बैठकले पार्टी उपाध्यक्ष पक्राउ परेको घटनाको निन्दा गरेको छ। उक्त बैठकका निर्णयबारे एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले बीबीसीसँग भनिन्,
4: छानबिनसित जोडिएका कुरामा हाम्रो केही हुँदैन। कोही व्यक्तिमाथि छानबिन गर्नु पर्यो भने तथ्यमा उभिएर प्रमाणमा उभिएर छानबिन गर्ने, छानबिन गर्दाखेरि दोषी देखियो भने कारवाही गर्ने हो। अहिले छानबिन गर्नु पूर्व नै कारवाही गर्ने हिसाबले जसरी आयो यो सरकारको गलत रवैया हो। अब गिरफ्तारी भइसकेको सन्दर्भमा बिना पूर्वाग्रह सत्य तथ्यमा बसेर प्रतिशोध नसान्ने गरी छानबिन हो, राजनीतिक प्रतिशोध तान्ने गरी दुःख दिने काम नहोस् भन्ने कुरामा सरकारको ध्यान आकर्षित गर्छ।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएको भन्दै अनुसन्धानका लागि पौडेललाई पक्राउ गरेको विवरण आएका छन्। तर बीबीसीको जिज्ञासामा विभागका महानिर्देशक निर्मल ढकाल र निर्देशक उत्तम कुमार घिमिरेले अनुसन्धानको विषय भन्दै उनलाई पक्राउ गरिएको कसूरबारे बताउन अस्वीकार गरे। हिजो सुर्खेतमा पक्राउ गरिएका 66 वर्षीय पौडेललाई आज मध्याह काठमाडौँ ल्याइएको थियो। स्थापनाको 4 वर्षमै सहज बहुमत सहित सरकारको नेतृत्व गर्ने जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको छ। महाधिवेशनमा 2 चरणमा निर्वाचन सम्पन्न हुने बताइएको छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन गरिनेछ भने त्यसपछि बाँकी पदाधिकारी चयनका लागि मतदान हुनेछ। यस सन्दर्भमा थप जानकारी दिन हाम्रा चितवन संवाददाता ईश्वर जोशी देखेर हाम्रो टेलिफोन सम्पर्कमा छन्। ईश्वरजी, आज दिनभर के भयो र अहिले त्यहाँ के भइरहेको छ?
5: आइतबार उद्घाटन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन सोमबार दिनभरि पनि बन्द सत्र हुन नसकेपछि आज दिनभरि पनि अब अन्यल बीच प्रतिनिधिहरूको नाउँले निर्गोल गरिसकेपछि बन्द सत्र शुरू भयो। सभापति रवि लामिछाने र सोनी वागले लगायतले चाहिँ प्रस्तुत गरेका प्रतिवेदनहरू चाहिँ पारित भएको छ। अब अहिले चाहिँ निर्वाचनको प्रक्रिया अगाडि बढेको छ।
0: अब कसरी र कहिलेसम्म सत्तारूढ दलले नयाँ नेतृत्व पाउने देखिन्छ?
5: मैले केही बेर अगाडि रासोपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीसँग कुरा गरेको थिएँ। अब हामी निर्वाचनको प्रक्रिया अगाडि बढ्छ भनेर उनले बताएका थिए। मनोनयन पत्र दर्ताको काम चाहिँ भइरहेको छ र भोलि बिहानमा चाहिँ मतदान गर्ने भन्ने कुरै कार्यक्रम रहेको छ। सभापतिको हकमा चाहिँ अन्य कसैले पनि अब उम्मेदवारी नदिने भन्ने किसिमको चाहिँ सहमति भइसकेको छ। रवि लामिछानेको विरुद्धमा चाहिँ कुनै उम्मेदवारी पर्ने चाहिँ अहिलेसम्म देखिएको छैन।
0: यो अब देशको ठूलो दल र त्यसमा पनि पहिलो महाधिवेशन भएकोले धेरैको चासो देखिन्छ। यो महाधिवेशनको सबैभन्दा रोचक पक्ष चाहिँ अहिलेसम्म के देख्नुहुन्छ तपाईँ?
5: जुन उत्साहले चाहिँ प्रतिनिधिहरू आएको देखिन्थ्यो सिदनको यो गर्मीमा उनीहरूले सबै चिज समयमा नै हुन्छ होला भन्ने जुन आकलन गरेको थियो त्यो हुन सकेन। बन्द सत्रको क्रममा कतिपयको खर्च वर्ष पनि सकिएको भन्ने कुरा आएपछि सम्बोधनको क्रममा चाहिँ सभापति रवि लामिछानेले आर्थिक अभावका कारण चाहिँ कोही पनि रोकिन नपरोस्, त्यस्तो छ भने तपाईँले बुझाउनु भएको 5,000 रुपियाँ चाहिँ फिर्ता लिन सक्नुहुन्छ प्रक्रिया पुऱ्याएर भनेर पनि उनले बताए।
0: हस्, धेरै धन्यवाद। बीबीसीका चितवन संवाददाता ईश्वर जोशी। अब अर्को विषय, पछिल्ला केही दिनदेखि सरकारी स्वास्थ्य केन्द्रहरूमा रेबिज विरूद्धको खोप अभाव भएको विवरण सार्वजनिक भइरहेका बेला स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले भने उपलब्ध स्रोत र विकल्पहरूको प्रयोग गर्दै बिरामीलाई खोप उपलब्ध गराइरहेको दावी गरेका छन्। खरिद प्रक्रियामा भएको ढिलाइका कारण देशका विभिन्न अस्पतालमा खोपको आपूर्ति प्रभावित हुँदै आएको बताइन्छ। यसै सन्दर्भमा हामीले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर मणि अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा खोपको उपलब्धताको स्थिति अहिले कस्तो छ भनेर सोधेका छौं।
6: अहिले रेबिज भ्याक्सिन पूरै अनुपलब्ध भएको अथवा अभाव रहेको भन्ने अवस्था छैन। हामीसँग अस्पतालहरूमा र भण्डारणहरूमा केही मात्रा भ्याक्सिनहरू छन्, अस्पतालहरू प्रयोग पनि भइरहेको छ। हाम्रो नियमित रूपमा खरिद गर्ने प्रक्रिया र जुन मूल्य लागत मूल्यहरूको कारणले गर्दा हामीले पटक पटक टेन्डर गरिराख्नुपर्ने, व्यवसायहरूले आवेदन नगर्ने कारणले हामी तेस्रो चोटि टेन्डर गरेको अवस्थामा छौँ। यो पनि अन्तिम चरणमा पुगेका छ।
7: तपाईले त्यसो भनिराख्दाखेरि चाहिँ कतिपय संचार माध्यममा भ्याक्सिन नपाइएका कारण सर्वसाधारणको ज्यान गएको सम्मका विवरणहरू आएका छन्। त्यो चाहिँ के त फेरि
2: यसमा बुझ्नुपर्ने प्राविधिक पक्ष भनेको के हो भने त्यो भ्याक्सिन नहुँदैमा रेबिज भइहालेको भन्दा पनि रेबिजको रोकथामका लागि भ्याक्सिन हो, रेबिजको उपचारका लागि भ्याक्सिन होइन। रेबिजको उपचार व्यवस्थापन त संसारमा केही पनि छैन, तर रोकथामका लागि हामीसँग खोप सँगसँगै अरू धेरै उपायहरू छन्। हामीले सबै उपायहरू सँगसँगै अवलम्बन गर्दै जानुपर्ने हुन्छ। हामीले अस्पतालहरूमा अभाव हुने स्थिति सिर्जना नहुनका लागि वैकल्पिक उपायहरू गरेर सोझै खरिद गरेर अस्पतालले खोपको व्यवस्थापन गर्न सक्ने गरी बजेट विनियोजनको कुरा, त्यसका लागि सहजीकरण गर्ने कुराहरू हामीले गरेका छौँ। ठूलो मात्रामा धेरै मूल्यमा खरिद गर्ने कुरा चाहिँ सार्वजनिक खरिद ऐन अनुसारको व्यवस्था गर्नका लागि चाहिँ भोलपत्र आह्वान गर्नुपर्ने, अन्तर्राष्ट्रिय भोलपत्र आह्वान गरेर व्यवस्थापन गर्नुपर्ने, ती कुराहरूले गर्दाखेरि चाहिँ त्यसमा समस्या भएको मात्रै हो।
7: अहिले कुनै सरकारी स्वास्थ्य संस्थामा कोही भ्याक्सिनको लागि गयो भनेदेखि चाहिँ उसले सहजै त्यो भ्याक्सिन पाउँछ भन्ने हो तपाईँको भनाइ?
2: मैले यो भनिरहँदाखेरि कुनै अस्पतालमा भ्याक्सिन नभएको अवस्था अथवा कम भएको अवस्था, त्यहाँनिर अलिक बढी खपत हुने अवस्था हुँदाखेरि नजिकको अस्पतालसँग पैँचो लिएर व्यवस्थापन गर्ने व्यवस्थाहरू चाहिँ भएको छ। र आकस्मिक रूपमा अस्पतालले सोझै खरिद गर्ने र हामीले विश्व स्वास्थ्य संगठनसँग पनि माग गरेर आकस्मिक व्यवस्थापन गरेका छौँ। काठमाडौँभित्र हामीसँग सुखराज अस्पतालमा खोप अहिले छ, हामीसँग शून्य भइसकेको अवस्था छैन। अस्पतालले खरिद गरेर व्यवस्थापन गरेको छ भने हामीले विश्व स्वास्थ्य संगठनसँग लिएको खोपहरू आज भोलि नै आइपुग्ने अवस्थामा पनि छप छन्। त्यसले व्यवस्थापन हुन्छ भने अर्को हप्ताबाट हाम्रो नियमित रूपमा जुन हामीले खरिद गर्नेछौँ, वार्षिक रूपमा हामीले 5 लाख हाराहारी भाइल खोप खरिद गर्छौँ, त्यो खोपहरूको टेन्डरको खोल्ने मिति भनेको 16 गतेलाई छ। हामी त्यतिखेरसम्म त्यो एउटा प्रक्रियामा जान्छ र व्यवस्थापन हुन्छ। कुनै अस्पतालमा अहिले खोप सकिहालेको अवस्था छ भने पनि हामीले पत्लयामा रहेको स्टोरमा, काठमाडौँमा रहेको स्टोरमा केही मात्रामा खोपहरू पनि छन्। त्यसै अनुसार हामीले सहजीकरण गर्छौँ, त्यसै अनुसार उपलब्ध पनि गराउँछौँ र अस्पतालहरूले सोझै खरिद गरेर व्यवस्थापन गर्न सक्ने पनि प्रावधान छ, त्यसमा पनि सहजीकरण गर्छौँ, त्यसै अनुसार गरेका छौँ।
0: उनी थिए स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर मणि अधिकारी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघको एउटा जाँच आयोगले गाजा स्ट्रीपमा जानाजान प्यालेस्टिनी बालबालिकालाई निशाना बनाएर इजरायलले नरसंहार, मानवता विरूद्धको अपराध र युद्ध अपराध गरेको आरोप लगाएको छ। उक्त नयाँ प्रतिवेदनमा इजरायली अधिकारी र सुरक्षाकर्मीहरूले 10 लाख बालबालिकालाई मानसिक चोट दिएको र त्यसले अक्टोबरमा भएको युद्ध विरामपछि पनि निरन्तरता पाएको जनाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: उक्त आयोगले गाजामा प्यालेस्टिनीहरूको भविष्य समाप्त पार्ने रणनीति अनुरूप त्यस्तो गरिएको निष्कर्ष निकाल्न भरपर्दो आधार आफूसँग रहेको उल्लेख गरेको छ। इजरायलको विदेश मन्त्रालयले आफूले पूर्ण रूपमा आयोगको प्रतिवेदन अस्वीकार गर्ने भन्दै त्यो झुटो र मानहानि हुने किसिमको रहेको उल्लेख गरेको छ। सन् 2023 अक्टोबर 7 हमासले दक्षिण इजरायलमा गरेको भीषण आक्रमणमा झण्डै 1200 मारिएका थिए भने 251 जना बन्दक बनाइएका थिए। संयुक्त राष्ट्रसंघले पनि विश्वसनीय मान्ने गरेको हमासले सञ्चालन गर्ने स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार त्यस यताको इजरायली आक्रमणमा गाजामा 73,000 भन्दा बढ़ी मारिएका छन्। त्यसमा 21,200 भन्दा बढ़ी बालबालिका छन्। अधीनस्थ प्यालेस्टिनी भूभाग र इजरायल बारेको उक्त स्वतन्त्र जाँच आयोग अन्तर्राष्ट्रिय मानवीय र मानव अधिकार कानून उल्लंघनका आरोपबारे छानबिन गर्न मानव अधिकार परिषदले स्थापना गरेको थियो। उक्त आयोगका विज्ञ सदस्यहरूले औपचारिक रूपमा राष्ट्रसंघको मत व्यक्त गर्दैनन्। अघिल्लो सेप्टेम्बरमा सो आयोगले इजरायलले प्यालेस्टिनीहरू विरूद्ध गाजामा नरसंहार गरिरहेको आरोप लगाएको थियो। एउटा प्रतिवेदनमा आयोगले सन् 1948 नरसंहार सम्बन्धी महासन्धि अन्तर्गत परिभाषित 5 मध्ये 4 नरसंहार इजरायली अधिकारी र सुरक्षा फौजहरूले गरिरहेको औचित्यपूर्ण आधार रहेको जनाएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। समयको साथमा जितु सुनचाँदी पसल
9: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
11: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: threats and...
1: तपाईलाई कस्तो छ कुनी? हामीलाई ठिक ठिकै छ, मनमा अलिक तिर्चिन्दा छ, तिर्चिन्दा सबैलाई हुन्छ होइन, हुने कुरा हो, स्वाभाविक कुरा हो। खुसी नै खुसी मात्र, दुःख नै दुःख मात्र भइदिनु चाहिँ गाह्रो होइन, अनि तर दुवैको सम्मिश्रण राम्रो भयो भने चाहिँ जिन्दगी रमाइलो पनि हुन्छ, उतार चढाएको जिन्दगी नै रमाइलो हुन्छ। नदीको त्यो मजा, झरनाको त्यो मजा, जहाँ चाहिँ छङ छङ छङ खोला बगेको हुन्छ नि, त्यहाँ चाहिँ मजा आउँछ नि त हेर्दाखेरि पनि। अनि त्यो फिल्म पनि त्यो कथामा उतार चढाव आयो भने जसरी हेर्न मन लाग्छ, कहिलेकाहीँ जिन्दगीको उतार चढाव पनि मजा हुन्छ। यसैलाई इन्जोय गर्नु पर्यो, यसैमा यसैलाई स्वीकार गरियो भने सायद हामीलाई हाम्रा तनावहरू थिच्न सक्दैनन्। यद्यपि तनाव, अप्ठ्यारो, असजिलो केलाई मान्ने र कति लिने भन्ने कुरा चाहिँ फरक कुराहरू भए। आजको श्रृङ्खला अलिक फरक छ, हामीले किशोर अवस्थामा हिँड्दै गर्नुभएका साथीहरूलाई, किशोर अवस्थाका साथीहरूलाई पनि प्रेरणा मिल्ने, अनि त्यसपछि गएर र किशोर अवस्था पार गरेर केही गर्नु खोज्ने साथीहरूको लागि पनि एकचोटि फेरि आफ्नो किशोर अवस्थालाई रिकल गर्ने त्यस्तो श्रृङ्खला हामी तयार गर्दैछौ। साहित्यकार अमर नेपालीको किशोर अवस्था आज हामी प्रस्तुत गर्दैछौ, त्यसै गरी नायिका वर्षा रावतको किशोर अवस्था कस्तो थियो, कस्ता भोगाईहरू थिए र ती भोगाईहरू अहिले तपाईँको जीवनमा मिल्दोजुल्दो छ कि छैन त्यो कथा पनि आज हामी प्रस्तुत गर्दैछौ। त्यसै गरी बेनिसा हमाल नायिकालाई पनि तपाईँ आज सुन्न सक्नुहुन्छ, धीरज राई गायक, पप गायक, उहाँको किशोर अवस्थाले, धीरज राईको किशोर अवस्थाले धेरै युवा र किशोर किशोर साथीहरूलाई केही सोच्न, केही बुझ्न मदद गर्ला भन्ने हाम्रो अपेक्षा छ। र गौरी मल्ला, आदरणीय लोकप्रिय अभिनेत्री गौरी मल्लको किशोर अवस्थाले अहिलेका किशोरी साथीहरूलाई पनि केही सोच्न मद्दत गर्ला भन्ने हाम्रो अनुमान हो। सबैभन्दा पहिला हामी स्टुडियोमा जोड्दैछौँ अमर नेउपानेको किशोर अवस्था।
2: नमस्कार, म अमर नेउपाने, म लेख्ने गर्छु, आख्यान लेख्छु, कहिलेकाहीँ कविता पनि लेख्छु। मेरो किशोर अवस्थाको कुरा गर्दाखेरि म अलि एकदम लजालु खालको मान्छे, हत्तपत्त म खुल्थिनँ, तर जोसँग खुल्थेँ म मजाले खुल्थेँ। स्कूल पढ्दाखेरि मैले कहिले पनि मेरा शिक्षकहरूलाई, सरहरूलाई मैले प्रश्न सोधिनँ, किनभने मलाई एकदम डर लाग्थ्यो। थाहा छैन मेरो मनमा कहिले रात अक्षरले डर लेखियो, सरहरूले पढाउँदाखेरि अलिकति तर्साएर गाली गरेर पढाउने भएर हो कि थाहा छैन के भएर हो, या मेरो मन नै त्यस्तो भएर हो। अनि मैले कहिले पनि शिक्षकहरूलाई प्रश्न सोध्न सकिनँ, तर अरूहरूले सोधेको एकदम मनपर्थ्यो, सोधिए हुन्थ्यो भन्थेँ। अनि साथीहरूलाई यस्तो सोधन भनेर लेखेर पनि कहिलेकाहीँ प्रश्नहरू दिन्थेँ, साथीहरूले सोध्थे, मलाई खुसी लाग्थ्यो। मैले सोधन भन्दा साथीहरूले नसोद्धाखेरि चाहिँ मलाई कस्तो कस्तो लाग्थ्यो, सोधिए हुन्थ्यो भन्ने लाग्थ्यो। अनि मेरो किशोर अवस्थामा मलाई एकदम लेख्न, चित्र बनाउन एकदम मनपर्थ्यो। अझ लेख्नभन्दा पनि चित्र बनाउन मैले सबैभन्दा पहिला सुरु गरेको हो, किनभने क लेख्नुभन्दा पहिला मैले बालुवामा कतै साँडेको चित्र बनाएको थिएँ भन्ने लाग्छ। अनि मैले यसै औंलाले, चोर औंलाले मैले चित्र बनाउँथेँ सानो छँदाखेरि पनि, र होमवर्क गर्न किनिदिनु भएको, बाले किनिदिनु भएको कापी मैले चित्र बनाएर सक्थेँ। अनि मेरो एकदम त्यसमा रुचि थियो, अनि त्यो बेलामा पढ्न रुचि भएको हुनाले तर किताब पर्याप्त थिएन, हाम्रो स्कूलमा त्यस्तो लाइब्रेरी पनि थिएन, सरहरूले बाहिरी किताबहरू, एक्स्ट्रा किताबहरूको कुरा पनि प्रायः गर्नुहुन्थेन, त्यही भएर मेरो सानोमा चाहँदा चाहँदै पनि किताबको सङ्गत त्यति धेरै गर्न पाइनँ। अनि आफूभन्दा अग्रज दाई दिदीहरूको किताबहरू पढेर चित्त बुझाउँथेँ, जहाँ कथा कविताहरू हुन्छन् ती किताबहरू आफू 4, 5, 6 अथवा 7, 8, 9, 10 पढ्दाखेरि आफूभन्दा माथिल्लो कक्षाका किताबहरू मैले पहिले पढिसकेको हुन्थेँ, ती पढ्दा आनन्द लाग्थ्यो। अरू साहित्यिक किताबहरू त्यस्तो पढ्न मैले सानोमा पाएको थिइनँ, किशोर अवस्थामा त्यति धेरै मैले पाइनँ। अनि एउटा घटना चाहिँ कस्तो हुन्छ भने, जसको पनि सायद त्यस्तै हुन्छ होला, अलि सस्तो उपन्यासहरू, आख्यानहरू वा सानोमा किशोर अवस्थामा आकर्षित हुने हुँदो रहेछ। मेरो पनि एउटा घटना छ, म त्यसलाई खुलेरै भन्छु। साथीहरूले जस्तो प्रकाश कोविदको, युधिष थापाको उपन्यासहरू पढ्ने त्यस्तो हुँदो रहेछ, त्यस्तो अलिकति अश्लील लाग्ने खालको उपन्यासहरू, सस्तो खालको उपन्यासहरू लुकाई साथीहरूले लिएर आउँथे, अनि त्यो चाहिँ मागी मागी लुकी लुकी घरमा पढिन्थ्यो। एउटा मेरो घटना त्यस्तै छ, मेरो एकजना साथी, एकदम मिल्ने साथी, हामी तीनजना थियौँ, तीनजना साथीमध्ये एकजना साथीले त्यस्तै उपन्यास लिएर आउनुभएछ। उहाँले उपन्यासको नाम पनि भन्छु, उहाँ आगो हो त्यो उपन्यासको नाम। अनि त्यसपछि उहाँले चाहिँ लिएर आउनु भएको रहेछ, यसरी लेखाउनु लिएर आउनु भयो कि त्यो लुकाएर यस्तो कसैलाई देखाउनु नसरी भित्र त्यो राखेर लिएर आउनु भएको रहेछ, झोलामा राखेर, अनि त्यो पेपरले बेरेर लिएर आउनु भएको रहेछ। अनि मलाई भन्नुभएको थियो उहाँले, मैले उहाँलाई दाई भन्ने गर्थेँ, यहाँ एउटै कक्षामा भए पनि अलि दाई चाहिँ अलि जेठो भएको हुनाले दाई भन्थे। अनि अमर आज मैले यस्तो कुरा लिएर आएको छु, अहिले टिफिनमा देखाउँछु तिमीलाई भनेर भन्नुभयो। अनि सिसो गाडी थियो स्कुलको अगाडि, चौरमा सिसो गाडी थियो, त्यहाँ चाहिँ लगेर देखाउँछु तिमीलाई भन्नुभयो। मैले एकदम मनमा चाहिँ आत्तिरहेको थियो, के होला आज दाईले के देखाउनुहुन्छ भनी लगाइरहेको थियो। अनि टिफिनमा चाहिँ हामी तिनैजना सिसो गाडीभित्र गयौँ, कोही साथीहरू नभएको ठाउँमा हामी त्यहाँ गयौँ। अनि त्यहाँ गएर दाईले चाहिँ चारैतिर हेर्नुभयो, कोही पनि छैन भनेपछि, अनि एकदम बहुमूल्य चिज झिके झैँ, त्यो कस्तुरी नै झिके यसरी उहाँले चाहिँ एकदम झिक्नु भयो कि। अनि त्यो पत्रिकाले बेरेर ल्याउनु भएको रहेछ, यसरी पल्टाउनु भयो। अनि हामी पहिलो पेजै पढ्न थाल्यौँ, पहिलो पेज पढ्दै कस्तो डर लाग्दो सिरिङ्ग हुने कुराहरू रहेछ। अनि हो यस्तो पनि हुँदो रहेछ, मलाई यस्तो लाग्यो, यो किताब संसारमा कसैले पढेका छैन, हामीले मात्रै हेर्दैछौँ, त्यस्तो किसिमको मलाई एउटा किशोर अवस्थामा पहिलोपटक मैले त्यो देखेको, नौ कक्षा पढ्दा हो पहिलोपटक त्यो त्यस्तो कुरा देख्न पाएँ, म त अचम्म परेँ। दुई चार पेज हामी पढ्दै थियौँ, एकदम अब दायाँ बायाँ हेर्ने कुरै भएन पढ्न थालेपछि त, अनि एकान्तमा छौँ भन्ने सोचेर दायाँ बायाँ नहेरिकन पढ्दै थियौँ, खस्याङ खस्याङ आवाज आयो। यसो हेरेको त दुई तिनजना केटीहरू आइरहेका रहेछन् हामीतिरै। अनि उनीहरूले सोधे, एउटा केटीले चाहिँ एउटा साथी केटी साथीले सोध्नु सोधिन्, के पढेको अमर तिमीले भनेर सोधिन्। अनि मैले हतार हतार लुकाएँ आफ्नो यो तिग्रा मुनि लुकाएर, अनि केही पनि होइन हामी यसै गफ गरेर बसेको भने। अनि उनी आइन्, अनि उनी आएर चाहिँ तिमीले लुकाउँदैछौ कुरा देखाऊ भनेर भने, मैले चाहिँ होइन होइन हामी यतिकै कुरा गरेर बसेको भने। उनले मलाई यसरी धकालिदिन् र मेरो तिग्रा मुनिबाट त्यो किताब झिकिन् र हेरिन्, अनि खिस्सा हाँसिन्, अनि खिस्सा हाँसेर भनिन्, यो त मैले मिन्स हुँदा लुक्दा पढेको थिएँ भनेर भनिन्। त्यो एकदमै एउटा एकदम इन्ट्रेस्टिङ कुरा थियो, सायद उनी दुई तिन वर्ष अगाडि नै उनले पढेकी रहेछन्। मैले त लास्ट पनि लगायो, अनि म त कति पछि रहेछु, यो मैले त कसैले पढाएको छैन, यो त अपूर्व कुरा हो, कसैले देखाएको छैन, झन् केटीहरूले त देखेकै छैन भनी सोचेको। अनि उनले चाहिँ यो त ए भन्दा एकदम सामान्य रूपमा मैले त मिन्स हुँदा पढेको भनेर भनेको थिएँ। त्यो एकदम मेरो एउटा किशोर अवस्थाको रमाइलो कुराहरू, यस्तै हुन्छन् किशोर अवस्थाका कुराहरू, धेरै क्युरियोसिटीहरू हुन्छन्, अनि त्यो कुराहरू झट्ट भन्न सकिँदैन, खोल्न सकिँदैन। हाम्रो पालामा फेरि त्यो बेलामा अहिलेको जस्तो अलि ओपन पनि थिएन, केटीसँग हत्तपत्त बोलिन्थेन, बोलिहाल्दाखेरि एकदम डर लाग्ने के जस्तो अप्ठ्यारो पनि लाग्थ्यो, तर पनि कुरा हुन्थ्यो। हामी हाम्रो अघिल्लो पुस्ताभन्दा हामी अगाडि नै थियौँ। अनि अरू कुराहरू चाहिँ कस्तो हुन्थ्यो भने, त्यो बेलामा किशोर अवस्था भनेको एउटा थुप्रै भ्रमहरूमा पनि बाँच्ने समय पनि रहेछ, र थुप्रै रहस्यका पर्दाहरू खुलिन बाँकी हुन्छ, र त्यो एउटा मनमा चाहिँ, अनि किशोर अवस्था भनेको अर्को एकदम कल्पनाशील हुने अवस्था पनि रहेछ। म किशोर अवस्था हुँदाखेरि एकदम कल्पनाशील थिएँ जस्तो लाग्छ, त्यो बेलामा एकदम भावनात्मक रूपले पनि धनी थिएँ जस्तो लाग्छ। फुल टिप्दाखेरि पनि मैले अचम्मको एउटा घटना छ, फुल टिप्दाखेरि पनि मलाई माया लाग्थ्यो, अनि फुलले पनि त सास, स्कुलमा पढियो फुलले पनि सास फेर्छ, फुलले पनि परागसेचन हुन्छ, र तिनीहरूको पनि अरू बच्चा बच्ची नै हुन्छन्। साना कोपिला भनेको त्यो ठुलो फुलको बच्चा बच्ची त हो, अनि यसका पनि बच्चा बच्ची हुन्छन्, यसले पनि सास फेर्छ, यसले पनि खाना पकाएर घाम सूर्यको प्रकाशबाट खाना पकाएर खान्छ, यो पनि सजीव हो भन्ने थाहा पाएपछि आमाले भगवान्को लागि फुल टिपेर लिएर आइज भन्दाखेरि पनि मलाई, मैले आमालाई भनेको थिएँ आमा फुल नटिपी भगवान्को पूजा हुन सक्दैन, त्यस्तो किसिमको एउटा भावनात्मक स्वभावको भावना पनि मेरो किशोर अवस्थामा हुँदो रहेछ होइन। अनि एकदम स्वप्निल, अनि सपना देख्ने, कस्तो भने एकदम ठूलो सपना देख्नु मन लाग्दो रहेछ। जस्तो भनौँ न, कहिलेकाहीँ रुख चढ्थेँ म सानो छँदाखेरि, किशोर अवस्थामा चाहिँ एकदम अग्लो अग्लो रुख, हाम्रो चितवनमा चाहिँ बकेनाको रुख एकदम बिजुलीको पोल जस्तो अग्लो हुने, म बाँदर चाहिँ टुप्पामा सजिलै पुग्थेँ रुख चढेर, रुख चढ्दा यस्तो लाग्थ्यो म आकाशमा पुगेँ, अनि चराहरूलाई पनि नजिकै देख्थेँ उडिरहेको, अनि आफूभन्दा अग्ला अग्ला ठुला मान्छेलाई पनि सानो देख्थेँ, पहाडहरू पनि आफू समान देख्थेँ, हिमालहरू पनि नजिकै यस्तो यस्तो देख्थेँ, अनि कस्तो आनन्द लाग्थ्यो, अनि कस्तो स्वप्निल हुन्थेँ। त्यसकारण यो कल्पना भावना सपना चाहिँ किशोर अवस्थामा एकदमै धेरै हुँदो रहेछ, मान्छे भावुक भइँदो रहेछ। अहिले मलाई के लाग्छ भने, त्यो कल्पना भावना सपना चाहिँ अहिलेको अवस्थामा पनि त्यति नै बचाउन सकियो, त्यति नै जगाउन सकियो भने मान्छे असाध्यै सृजनशील बन्छ भन्ने लाग्छ।
1: अमर नेपानी मदन पुरस्कार विजेता हुनुहुन्छ, मदन पुरस्कारलाई नेपालको साहित्य क्षेत्रले एकदम उच्च स्तरको पुरस्कारमा मान्यता राख्दछ। साह्रै मिठो बोल्नुहुन्छ, साह्रै मिठो किताबहरू लेख्नुभएको छ। सेतो धरती, गुलाबी उमेर लगायतका किताबहरू अमर नेपालीको पुस्तकहरू छ, तपाईँले बजारमा किन्न र पढ्न पाउनुहुन्छ। एकैछिनपछि हामी वर्षा रावतलाई खुल्लुल डट कममा जोड्नेछौँ, खुल्लुल डट कमको साथमा रहनुहोला।
0: कता हो शर्माजी, बुढा बुढी नै डेटिङ?
3: होइन होइन पाण्डेजी, आज हाम्रो डाक्टरसँग सेटिङ छ।
0: डाक्टरसँग सेटिङ छ शर्माजी, के हो फेरि अर्को?
3: होइन नि पाण्डेजी, उनीलाई डाक्टरले क्यान्सरको शंका गरेका छन्।
0: क्यान्सर?
3: हात्तिनु पर्दैन पाण्डेजी, काठमाडौँ क्यान्सर सेन्टर ताथलीका चिकित्सकका अनुसार पहिलो स्टेजमै क्यान्सरको लक्षण थाहा पाउन सकियो भने क्यान्सर रोग निको हुन्छ।
0: हो र
3: हो र होइन
0: हो?
4: क्यान्सर रोग सम्बन्धी सल्लाह, जानकारी र उपचारका लागि काठमाडौँ क्यान्सर सेन्टर ताथली भक्तपुरले जनहितमा जारी गरेको सन्देश।
5: थप सल्लाह, सुझाव र जानकारीका लागि 9851 31 32 33 मा फोन गर्नुहोस्। क्यान्सर डर होइन, अब उपचार।
6: वेलकम टु द मुभी वर्ल्ड। टु लर्न फिल्म मेकिङ, एभरेस्ट फिल्म एकेडेमी इज द बेस्ट एकेडेमी इन नेपाल। वी प्रोभाइड क्लासेस फर डाइरेक्टर्स, एक्टिङ, सिनेमाटोग्राफी, साउंड एंड एडिटिंग।
0: संपर्क नंबर 01-4498-188 4498-188।
6: टू ज्वाइन द नेपाल फिल्म इंडस्ट्री, योर फर्स्ट स्टेप एवरेस्ट फिल्म एकेडमी। वेलकम
0: एवरेस्ट फिल्म एकेडमी, नया बानेश्वर मीन भवन।

0: hatao. Confusion, get the solution. It's the cooldoolie.com. Get the solution. It's the cooldoolie.com.
1: Hamro patro ko prastuti. यो खुलदुली.com सुखी र सुरक्षित युवा हामी स्टुडियोमा त्यति बेला रविन्द्र अर्जुन र म दिपेन्द्र हामी छौ. तपाईँ कता हुनुहुन्छ? ड्युटीमा हुनुहुन्छ, देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, साथीभाइहरूसँग हुनुहुन्छ, पढ्दै हुनुहुन्छ कि जामको तयारी गर्दै हुनुहुन्छ? आफ्नो मनलाई चङ्गा राख्नुहोस्, उमङ्ग बनाउनुहोस्. तपाईँले आफ्नो मस्तिष्कलाई मनलाई सफा राख्नुभयो भने, क्लिन राखिदिनु भयो भने त जति पनि कथाहरू लेख्न मिल्छ, जति पनि कुराहरू सोच्न मिल्छ, जति पनि कल्पना गर्न मिल्छ. त्यही भएर सधैँ तनावग्रस्त नबनाउनुहोस्, आफूलाई तनावबाट मुक्त गर्नका लागि योगा गर्नुहोस्, प्राणायाम गर्नुहोस्, ध्यान गर्नुहोस्, मेडिटेसन गर्नुहोस्, एक्सर्साइज गर्नुहोस्, साइक्लिङ गर्नुहोस्, एक डेढ घन्टा एकदम पसिना आउने गरी चलाएमा कौशीमा काम गर्नुहोस्, कोठामा काम गर्नुहोस् है, फिजिकल्ली पनि अलिकति काम गर्नुहोस्. अहिले चाहिँ हामी वर्षा रावतलाई आफ्ना किशोर अवस्था भनिदिनका लागि खुल्लो डटकममा जोड्दैछौ. रविन्द्रले वर्षाजीको वर्षा रावत नायिका वर्षा रावतको किशोर अवस्था ठिक्क पारेर राख्नुभएको छ, क्लिक गर्नुहुन्छ, हामी सुन्न थाल्छौ.
2: म चाहिँ काठमाडौँमै जन्मेको हो होइन, प्रसुद्धि गृहमा 50 साल मङ्सिर 28 गते, अनि त्यसपछिबाट मेरो एभ्रिथिङ ग्रोथहरूदेखि लिएर पढाइहरू एभ्रिथिङ सबै यहीँ काठमाडौँमै भयो, कोटेश्वरमा. अब मम्मी ड्याडी अनि दुईवटा भाइहरू छ, ट्विन्स जुडुवा उनीहरू चाहिँ. अब खासै पढाइ चाहिँ मलाई खासै पढाइ चाहिँ मन लाग्दैन थियो होइन, सो अलिअलि अब पढाइ ल है गर्नै पर्छ भन्ने जस्तो चाहिँ हुन्थ्यो मलाई होइन. अनि जसो तसो चाहिँ पास हुन्थे, अब कतिपय सानसानो बेलामा चाहिँ कतिचोटि चाहिँ फेल पनि भयो होइन. अनि एकदम पिटा खाने मैले ड्याडीको होइन, एकदमै पिट्छन्थ्यो कि ड्याडीले पनि, एकदम स्ट्रिक्ट होइन, कहीँ बाहिर जानु पनि नदिने, धेरै खेल्न नदिने होइन. अब एक्लै छोरी थिएँ, 9 वर्षसम्म एक्लै थिएँ, अनि त्यही भएर अलिअलि पुलपुल लिएको पनि थिएँ, तर साथसाथै कुटाइ पनि धेरै खान्थेँ मैले. बिकज मेरो ड्याडी एकदम स्ट्रिक्ट हुन्थ्यो होइन, रिसा पनि एकदम रिसा होइन, त्यस्तो गाह्रो चाहिँ थिएन होइन. तर एउटा ड्याडको र मेरो एउटा राम्रो पार्ट चाहिँ के थियो भने, मेरो टाउकोमा एकदम जुम्रा पर्थ्यो होइन म सानो हुँदाखेरि, अनि ड्याड चाहिँ अफिसबाट आउने अनि हेर एकदमै ड्याड चाहिँ एकदमै मलाई एकदम केयर गर्ने क्या, अनि जुम्रा झार्न लाग्ने, जहिले एभ्रिडे ड्याडी आउने अफिसबाट अनि जुम्रा झार्ने, अनि मलाई एकदम मन पर्दैन थियो कि त्यति बेला. अब अहिले चाहिँ सुन्दाखेरि क्युट लाग्छ होइन, अहिले त्यो सम्झिँदाखेरि एकदमै स्विट लाग्छ होइन, बट त्यतिखेर चाहिँ एकदम रिस उठ्थ्यो क्या, ड्याडले चाहिँ काहीँ नपाएर मलाई रिस पोख्ने भने जस्तो लाग्थ्यो क्या त्यति बेला चाहिँ.
3: अनि आमा कस्तो हुनुहुन्थ्यो?
2: मम पनि अलिक स्ट्रिक्ट नै हुन्थ्यो, मेरो ड्याड पनि त्यस्तै, मम पनि त्यस्तै, ममले पनि अब एकदम पिट्ने, ममले पनि पिट्थ्यो अनि माया पनि गर्ने हो गर्न चाहिँ होइन, तर अब सानो बदमासी गर्यो भने चाहिँ धेरै पनिसमेन्ट पाउने भनौँ न, त्यस्तो थियो हामी चाहिँ. अब जस यहाँ बट ड्याड ममको रिलेसन चाहिँ एकदम राम्रो थियो, छ पनि अझै पनि छ, म त त्यही एभरेज भनौँ न, जसो तसो पास हुने खालको. मेरो ड्याडलाई चाहिँ जहिले पनि अब पढाइमा चाहिँ जेसुकै होस् तर पढाइमा राम्रो होस् भन्ने हुन्थ्यो होइन, त्यो चाहिँ कहिले भएन. जसो तसोसम्म चाहिँ गरिन्थ्यो होइन, बट मेरो ड्याडलाई चाहिँ एकदमै रहर थियो कि मलाई ब्याङ्कर बनाउने होइन, ब्याङ्कमा जागिर गरोस् भन्ने, अनि त्यसको लागि चाहिँ एकदमै पढाइसिन्थ्यो, हेर त अब छोरी मान्छे भएपछि यस्तो यस्तो हुन्छ, यस्तो यस्तो अब्सट्राकल्सहरू आउँछ होइन, तैँले पढ्नुपर्छ नत्र मान्छेहरूले हेर्छन् यताउति भनेर एकदम सुनाइसिन्थ्यो. अब आफूलाई पढ्न मन नलाग्ने, अनि ल ल ह्या गरौँला, जे मन लाग्छ गरौँला, यताउति भनिन्थ्यो कि मनमा चाहिँ, तर जे खासै चाहिँ मन लाग्दैन थियो मलाई पढ्न.
3: तपाईँको स्कुलिङ चाहिँ कहाँबाट, स्कुलबाट गर्नु?
2: मेरो स्कुलिङ चाहिँ स्वर्णिमतारा विद्या सदन हो, घर नजिकै छैन, त्यो घर नजिकै राखिदिनु भयो कि, पहिला चाहिँ टाढा थियो मेरो स्कुल होइन, क्लास 3 चाहिँ मैले मेरो लाइन भनेर पढेँ तिनकुनेमा, अनि क्लास 4 क्लास 10 चाहिँ स्वर्णिमतारामा पढेँ. अनि एकचोटि चाहिँ मैले लभ स्कुल चेन्ज गरौँ न त, यो त अब एक त यो स्कुल खासै राम्रो पनि छैन, खासै राम्रो पनि पढाएर हुँदैन, बरु अलि ठुलो स्कुलमा पढौँ भनेर पनि भनेको थियो, अनि भिएस निकेतनमा जोइन गर्ने जस्तो कुरा भएको थियो. बट त्यो कुरा भएको एक दुई दिनपछि चाहिँ त्यहाँ धेरै किडन्याप्सहरू भयो क्या, भिएसको स्टुडेन्ट्सहरूलाई किडन्याप गरेर यताउति भनेर, त्यसपछि पुग्यो रहर पुग्यो मलाई अरू स्कुलहरूमा पढ्ने, यही ठिक छ भने जस्तो भयो. 9-10 पुगेपछि चाहिँ मलाई त्यस्तो झन् पढ्न मन नलाग्ने होइन, अब त्यतिखेर चाहिँ अब हार्मोन चेन्ज भएर पनि हुनसक्छ होइन, अब अरू चिजहरूतिर जाने होइन, जस्तै फिल्महरू धेरै हेर्ने, एकदमै होइन केटाहरूप्रति अट्र्याक्ट हुने त्यस्तो खालकोहरू हुँदै गयो होइन, अब त्यो एज त्यस्तो भएर पनि हुनसक्छ होइन, अनि जो हेर त्यही राम्रो लाग्ने, केटाहरूलाई जिस्काउने म एकदमै धेरै फ्र्याङ्क पनि थिएँ होइन त्यति स्कुलमा साथीहरूसँग धेरै हल्लाखल्ला गर्ने घुम्न जान मन पर्ने अब कहीँ टुरमा जानु पर्यो भने एउटा साथीहरूसँग अब जस एउटा केटा साथी चाहिने जाने तिमी पनि आऊ है मसँग भने जस्तो हुने होइन जस अलिकति अट्र्याक्सन चाहिँ हुन्थ्यो केटाहरूसँग चाहिँ अहिलेको जेनेरेसनमा चाहिँ अब मैले हेरे अनुसार त्यति बेला चाहिँ मलाई एकदमै म त एकदम चण्डाल छु होइन एकदम चन्टु होइन अब हुन्छ नि एकदमै ल केटा भनेपछि यस्तो उस्तो भन्ने त्यति बेला लाग्थ्यो तर अहिलेको जेनेरेसन हेर्दाखेरि चाहिँ होइन म त सोझै रहेछ जस्तो लाग्ने कि अब बिकज अहिलेको जेनेरेसनमा मैले चाहिँ धेरै के सुनेको छु नि मैले त ट्रु लभ गराएको छ ट्याटु स्याटु बनाउने त्यस्तो त्यस्तो अहिले टिनेजर्सहरू जुन गरिरहेको छ नि त्यतिसम्म चाहिँ पुगेको थिइनँ म अब कतिपय त हाँस पनि उठ्छ होइन अनि कुनै कुनै टिनेजर्सहरूले चाहिँ ठ्याक्क मैले जे जे गराएको थिएँ नि व्यवहार त्यस्तै त्यस्तै व्यवहार देखाउँथ्यो होइन अट्र्याक्सन खोज्ने होइन एकदमै अनि ल म एकदमै अटेन्सन सिकरहरू हुन्छ नि त्यस्तो त्यस्तो व्यवहारहरू होइन जुन उनीहरूले गर्छ नि त्यति बेला मैले पनि गरेको थिएँ होइन अनि मलाई पनि एकदम हाँस उठ्थ्यो कि मलाई बच्चाको कुरा याद आएर हाँस उठ्थ्यो होइन यसले यो गर्न खोजेकी हो भने ठ्याक्कै थाहा हुने होइन आफ्नो सो अनि अहिले चाहिँ कतिपय धेरै जुन टिनेजर्सहरू हुनुहुन्छ नि ट्याटु स्याटु बनाउने हात हात काट्नेदेखि लिएर यस्तो यस्तो केटाको लागि केटीको लागि भनेर अब त्यो आई थिङ्क यो चाहिँ अब प्यारेन्ट्सको गाइडेन्स नभएर पनि हुनसक्छ अब मेरो त प्यारेन्ट्स कस्तो भने मेरो प्यारेन्ट्स एकदम स्ट्रिक्ट हुनुहुन्थ्यो होइन सो मैले त केही सेयर गर्न सक्दिनँ थिएँ होइन सो मैले पनि त्यस्तो त्यस्तो हरकतहरू गरेको थिएँ होला टिनेजर्सको बेला मैले सेयर गर्न नमिल्ने भएर आई थिङ्क अहिले चाहिँ जुन छ नि अहिले चाहिँ प्यारेन्ट्सहरू पनि अब अलिकति टिनेज आफ्नो बच्चाहरूप्रति अलिकति फ्र्याङ्क हुनुपर्ने होइन अलिक साथी जस्तो व्यवहार अनि आमा बाउ जस्तो छँदैछ होइन स्ट्रिक्टनेस पनि चाहिन्छ तर अलिकति फ्र्याङ्कनेस पनि होस् जस्तो लाग्छ मलाई एउटा बोल्डनेस हुन्छ नि त्यो बोल्डनेस चाहिँ चाहिन्छ कि एउटा तर बच्चाले आमालाई रेस्पेक्ट गर्नुपर्छ होइन बाबा आमालाई रेस्पेक्ट गर्नुपर्छ साथी सोचेर पनि अब एकदम हेप्ने खालको पनि होइन होइन एउटा एक किसिमले त्यो डिस्टेन्स पनि राख्नुपर्छ साथसाथै अलिकति छोराछोरीलाई भन्न इजी पनि होस् कि ल ड्याड मम्मी मैले यस्तो यस्तो एउटा फिल भइरहेछ मलाई होइन यस्तो यस्तो फिलिङ्सहरू आइरहेछ के गर्ने हो के हो यो जस उनीहरू डिस्कसन गर्न सक्ने होस् 11-12 हुँदाखेरि चाहिँ मलाई त्यस्तो अरू त्यस्तो अट्र्याक्सन चाहिँ केही पनि भएन होइन आई वाज ओन्ली फोकस्ड अन लाइक मेरो साथीहरूले के सोच्छ मेरो बारेमा मलाई त धेरै केटाप्रति अट्र्याक्ट हुने भनेको 9 or 10 भयो होइन जुन टेन र 11 चाहिँ 11-12 चाहिँ कस्तो भने ल है मैले चाहिँ आफ्नो लय खयमा राम्रो गर्नुपर्छ बिकज अब कलेज मेरो कलेज पनि ठुलो कलेज थियो त्यतिखेर एकदमै रिच पिपलहरू आउँछ कि त्यहाँनिर होइन अब साथसाथै स्कलरसिपहरू भएको पनि हुन्थ्यो होइन एन्ड देन मलाई चाहिँ नि ल है त मैले चाहिँ मेरो लय खयमा ध्यान दिनुपर्छ है भनेर चाहिँ आउँथेँ होइन हुन्थ्यो त्यो त्यस्तो दिमागमा अनि एकदम मेन्टेन गर्न खोज्ने कि अब सके नसके पनि मेन्टेन गर्न खोज्थेँ सो अफ गर्न खोज्नेदेखि लिएर एभ्रिथिङ होइन अब स्कुटर चाहियो भन्ने होइन घरमा पनि जस्तो जस्तो त्यस्तो अलिकति आउट अफ लाइक बक्समा गएँ कि म
1: सबै हिस्ट्री परेको नायिका मात्रै लाग्छ संजोग र वर्षासँग अलिकति बढी क्लोज पनि भएको हिसाबले पनि होला थुप्रै नायिका नायक नायिका नायिकाहरूप्रति सम्मान त छँदैछ त्यहीमाथि वर्षा चाहिँ आफ्नै बहिनी जस्तो पनि लाग्छ वर्षा रावतको यो किशोर अवस्था तपाईँलाई कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाका लागि हाम्रो वाट्सएप नम्बर 98-01-81-610 र हाम्रो फेसबुक पेज facebook.com/खुन्नुली दुवै अप्सनहरू खुल्ला छन् प्रतिक्रिया दिनुहोला हामी तपाईँको प्रतिक्रियाको प्रतीक्षा गर्नेछौँ किसिमको चाहिँ आउनेछौँ।

देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्याप सोलुसन इट्स अ कुल धुली डट कम ग्याप सोलुसन इट्स अ कुल धुली डट कम

0: मा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली फ्रेन्डसिप र रिलेसनसिप खुल्दुली जेनरेसन ग्याप थाहै नपाई हुन्छ ब्रेकअप हो न टेन्सन करियरको कन्फ्युजन एजुकेसन छ ट्रेजेडी अट्र्याक्सन
1: दिनभरि गर्मी रात परेपछि चकमन अलिअलि चकमन अँध्यारो त्यहीमाथि अलिअलि चिसो चिसो काठमाडौँको मुड रेडियो स्टुडियो कमेडी आइट नारायणेश्वर मार्गको वास्तवमा हामी अन्डरग्राउन्ड स्टुडियोमा छौँ वास्तवमा यो भूमिगत स्टुडियो छ स्टुडियोबाट बोलिरहेका छौँ रविन्द्र अर्जुन दिपेन्द्र तपाईँसँग छौँ तपाईँ हामीसँगै अर्को एकजना साथी पनि हुनुहुन्छ यहाँनिर चाहिँ अमरजी आउनुभयो वर्षा आउनुभयो अनि त्यसपछि अब चाहिँ हामी धीरज राईलाई जोड्दैछौँ धीरज राई लगत्तै बेनी सामाल खुल्लु डट कममा उहाँको के छ अवस्था हामी बेनी सामालको खुल्लु डट कम जोड्दैछौँ अहिले चाहिँ धीरज राई
2: नमस्ते म गायक धीरज राई र यो खुल्लुली डट कम सुनिरहनुभएका हाम्रा सम्पूर्ण लिसनर्सहरू मेरो फ्यानहरू सबैलाई म हार्दिक गर्न चाहन्छु। अब मेरो बाल्यकालको अवस्थाको कुरा गर्दाखेरि अहिले सम्झिँदाखेरि के लाग्छ भन्दाखेरि बाल्यकालमा बनेकै कतिपय त्यो कुराहरू अहिले आएर इस्टाब्लिस भएको छ भनौँ न, जस्तो गीत गाउने क्रमहरू पनि सानोदेखि नै देखिया थियो झल्को, अलिअलि कविता लेख्थेँ, अलिअलि लेख लेख्थेँ, अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु। सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन, अलिकति मलाई अङ्ग्रेजी विषय मन पर्थ्यो, मैले अब अङ्ग्रेजीमै मास्टर्स डिग्री सकेँ, अलिकति घरको नक्साहरू अलिकति सानोदेखि ड्रइङ पनि राम्रो थियो मलाई र अब अहिले एउटा आर्किटेक्ट पनि हुँ म। मोटामोटी चाहिँ त्यो सानो बेला नै यो मान्छे भविष्यमा गएर के बन्छ भन्ने चाहिँ त्यो किसिमको एउटा चाहिँ अलि लेख लेख्थेँ, अब त्यही झल्को अहिले आएर म एउटा भनौँ लेखक छु, विभिन्न पुस्तकहरू लेख्छु। सानोदेखि डान्स गर्न मन लाग्थ्यो अनि अब अहिले डान्सर सिङ्गर नै बने होइन, अलिकति

सानो बेला कुरा गर्दाखेरि बाल्यकालमा एकदमै चञ्चले क्रिएटिभ एकछिन छुपछुक एकछिन राम चुप्लाएर बस्न नसक्ने केही न केही काम गरिरहने पुरानो रेडियोहरू बनाउने अथवा चाहिँ कुनै मान्छे देख्यो भने उसको तस्विर बनाइहाल्ने म भविष्यमा गएर यस्तो घर बनाउँछु भनेर कोर्ने अनि त्यसपछि त्यतिखेर चलेको गायकहरूको कपी गर्ने अनि मिथुन चक्रवर्ती एकदमै हिट थिए मिथुन चक्रवर्तीको त्यो उसको त्यो कम्मर हल्लाउनेहरू आफू पनि सिक्न ट्राई गर्ने अनि माइकल ज्याक्सनको जस्तो लामो कपाल बनाउने त्यस्तै लेदरको ज्याकेट लगाउने यी सोखहरू चाहिँ मेरो सानोमै थिए कि अनि यसो हेर्दो रहेछ मान्छेले सानोमा जस्तो छ लगभग लगभग पछि गएर त्यो देखाउँदो पनि रहेछ र आफूले चाहेको विषयमा आफ्नो इन्ट्रेस्ट भएको विषयमा अगाडि बढ्यो भने त्यो सफल पनि भइदो रहेछ बेसिकली मेरो घरमा धारणा के थियो भने एजुकेसन मस्ट पहिलो नम्बरमा एजुकेसन जागिर खानको लागि होइन अथवा चाहिँ एउटा एजुकेसन भनेको पैसा कमाउने भन्दा पनि मोर लाइक आफूलाई एजुकेटेड बनाउने माछा मारेर दिनुभन्दा माछा मार्न सिकाउने क्रम चाहिँ शिक्षाले गर्छ भन्ने चाहिँ मेरो बुवा मुवाबाट मैले सिकेको हुँ टिनेजमा चाहिँ अब गीत सङ्गीतमा बढी सोख अब भनौँ न टोलको विभिन्न दसैँ तिहार विभिन्न चाडपर्वहरूमा म जान्थेँ गीत गाउँथे टोलको एउटा काइन्ड अफ सेलिब्रेटी नै थिएँ म नाटक खेल्नुपर्ने अभिनय गर्नुपर्ने डान्स गर्नुपर्ने अनि गीतहरू गाउनुपर्ने गीतमा पनि अलिकति सोम्यानसिप नाच्ने खालको गीतहरू रुचाउने अनि साथीहरू धेरै बनाउनु पर्ने अनि मोटामोटी भनौँ न बाजाहरू मन पराउने अब तपाईँको यो मादलहरू होइन सानोमै मादल पनि मलाई मन पर्थ्यो अरे मम्मीले चाहिँ कसरी थाहा पाउनु भएछ भने त्यो सानोमा हुँदा किचनमा पसेर मैले त्यो चम्चाले चाहिँ पुरै भाँडाहरू ठाङठाङ र ठुङठुङ बजाउँदा मलाई आनन्द आउँथ्यो अरे अनि त्यहाँपछि मम्मीले चाहिँ यसलाई सायद बाजा ल्याइदियो भने यसले रोक्छ भनेर मलाई एउटा बाजा मादल ल्याइदिनु भएको रहेछ त्यो मादल चाहिँ एकदम ठुलो भएको रहेछ त्यसपछि मैले त्यो मादल चाहिँ एकचोटि आएर देब्रेमा ध्याङ गर्यो फेरि खुर्र कुदेर गएर अर्कोमा त्याङ गरेर यसरी कुद्दै कुद्दै म बजाउँथेँ अरे अनि हुँदा चाहिँ मलाई एक दिन वाक्क लागेर म मादल माथि नै बसेर अनि दौडिन नपर्ने गरी यसो झुकेर यतातिर दाङ अर्कोतिर तिङ गरेर बजाउँथेँ अरे भनेपछि सानोमा म्युजिकप्रति एकदम मेरो लगाव थियो अनि सानोमै चाहिँ मलाई विभिन्न अब त्यतिखेरको राजनीतिक पार्टीहरूले चाहिँ मलाई उछालेर चाहिँ मञ्चमा गीत गाउन लाउनुहुन्थ्यो अरे काङ्ग्रेसले काङ्ग्रेसी खालको गीत लगाउने अनि भनौँ त्यतिखेर पञ्चायत काल थियो पञ्चायतले यो चाहिँ गीत गाउनुपर्छ बाबु भनेर पञ्चायत पनि गाउँथे अरे म फेरि यता कम्युनिस्टहरूको थियो अरे उहाँहरूको पनि अब कम्युनिस्ट किसिमको गीत बनाउँथे अरे जो सबै ठाउँमा चाहिँ मलाई राम्रो गाउँथेँ म भनेर चाहिँ मलाई ब्याकग्राउन्डमा कुरा गर्नुहुन्छ होइन त्यति बाहेक पढाइ पनि राम्रो थियो मेरो अब क्लासमा पनि एकदम राम्रै विद्यार्थी थिएँ मैले अब एसएलसीमा पनि मैले 72% स्कोर गरेको हो जसले गर्दा चाहिँ मैले जुनै पनि विषयमा नाम निकालेँ होइन जस्तो मेडिसिनमा पनि मैले नाम निकालेँ इन्जिनियरिङमा पनि नाम निकालेँ होइन एक नम्बरमै थियो तर मलाई यो चिरफार मन नपर्ने हुनाले मैले मेडिसिन पढिनँ मैले इन्जिनियरिङ पढेँ र सानोमा यस्तै हो अलिकति क्रिएटिभ रहेछु अहिले हेर्दाखेरि एकदम क्रिएटिभ चञ्चल केही न केही गरिरहनु पर्ने नेचर चाहिँ थियो रहेछ अब साथीहरूलाई के भन्नुपर्छ भने मैले अब आफू सानो हुँदाखेरि जेनरली आमा बुवाले पनि भन्छ 15 वर्षसम्म एउटा राम्रो गाइडेन्स दिनुपर्छ भन्नेबाटै हामीले बुझिसक्यौँ कि 15 वर्षसम्मको एउटा एज भनेको चाहिँ लगभग फ्युचरमा के बन्छ भन्ने चाहिँ त्यतिखेर देखिसकिन्छ त्यो भएकोले एउटा भनौँ न 15 वर्षसम्मको एज एउटा एकदमै लर्निङ फेज हुन्छ होइन अनि 15 वर्षदेखिको 25 वर्षको एज अथवा 22 वर्षको एज भनेको पूर्ण रूपमा आफूले जीवनमा चाहिने स्किल्सहरू लिने पढाइको स्किल्स लिने अथवा त म्युजिकमा जाने भने म्युजिकको बेसिक सङ्ग्रह तालिमहरू लिने के विषयमा जान मन लाग्छ त्यो विषयमा दक्ष हुने काम चाहिँ 25 वर्षसम्ममा तपाईँले गरिसक्नुपर्छ र तपाईँले 25 वर्षदेखिको उमेर 50 वर्षसम्मको उमेर चाहिँ आफ्नो लागि र आफ्नो देशको लागि दिने एउटा चाहिँ क्रिमी एउटा एज हो होइन त्यो भएकोले हामीले अलिकति आफूलाई पनि सोचौँ र आफ्नो देशको लागि पनि सोचौँ आफ्नो परिवारको लागि सोचौँ त्यो भएकोले गर्दाखेरि यो 15 वर्षदेखि 50 वर्षसम्मको साह्रै मूल्यवान एज हो यो एजले देशलाई पनि भलो गर्छ यही देशमा यही उमेरमा नै राम्रा राम्रा डक्टर

0: इन्जिनियर सिङ्गरहरू होइन त्यो एजमै बन्ने हुनाले यसलाई एकदमै सदुपयोग गरौँ के. तर हामीले धेरै जसो चाहिँ इन्जोयमा बढी लागेर फ्युचरमा चाहिँ अब कस्तो हुन्छ भने तपाईँ दुइटै हातमा लड्डु पाउनुहुन्न, कि पहिला दुःख कि पछि पहिला दुःख अनि सुख, कि पहिला सुख अनि पछि दुःख, त्यो त घुम्दै आइ नै हाल्छ कि. तपाईँ मान्नुहोस् तपाईँ अहिले 21 वर्षको उमेरमा तपाईँको यी टिनेजरमा हुनुहुन्छ त यङमा हुनुहुन्छ भने तपाईँले अहिले जति बढी आफ्नो समय खेर फाल्नुहुन्छ त्यो तपाईँले पे गर्नुपर्ने हुन्छ तपाईँको आफ्नो अरू एजमा गएर त्यसको तपाईँले काहीँ न काहीँ त्यो दुःख भोग्नुपर्ने हुन्छ होइन. सो बेटर चाहिँ के छ भन्दाखेरि एउटा सिधा अर्थमा 15 देखि 25 सम्म आफ्नो क्यारियर के छ बनाइहाल्नुहोस्. पढ्ने भने पढेर त्यो एउटा होइन एउटा सर्टेन मास्टर्ससम्म गरिहाल्नुहोस्, अब तपाईँ इन्जिनियरिङ गर्नुहुन्छ भने मोटामोटी इन्जिनियर भइसक्नुहोस्, डक्टरको लागि पनि बेसिक पढिसक्नुहोस् होइन, गिटार सिक्नुहुन्छ भने गिटारमा पोख्त भइसक्नुहोस्. त्यो भएकोले यो मलाई लाग्छ 15 to 25 चाहिँ एकदमै आफूलाई स्ट्रङ बनाउने एउटा टाइम हो, किनभने तपाईँले 25 सम्ममा जे अचिभ गर्नुहुन्छ त्यो अचिभमेन्टलाई लिएर नै तपाईँको जीवन चल्छ भोलिको दिनमा कि. त्यो भएकोले गर्दा यो उमेरलाई अलिकति सिरियसली लिनुपर्छ. तर कोही कोही साथीहरू अब अलिकति बढी रमाइलोमा बहकिन पनि सक्छन्, तर त्यसो होइन. तपाईँले कन्फर्म लेखेर राख्नुहोस् तपाईँले उमेरमा बढी सुख खेल्नु भने एउटा टाइममा आएर तपाईँले दुःख पेल्नै पर्छ, तर एउटा टाइममा तपाईँले दुःख गर्नुभयो भने जीवनभरि सुख पाइन्छ.
1: जहिले हेर्दा पनि उस्तै यो चाहिँ यसको पछाडि पनि धीरज राईको किशोर अवस्थाबाट हामी बुझ्नुपर्ने जान्नुपर्ने कुरा त एक लेभलमा छँदैछ, आफआफले आफआफ्नो हिसाब लिन सकिन्छ. तर धीरज राईलाई आदरणीय धीरज राई जहिले हेर्दा पनि उस्तै लाग्ने चाहिँ सायद उहाँ संगीतमा हुनुहुन्छ, सृजनशील काममा हुनुहुन्छ, स्टेजमा हुनुहुन्छ होइन, हरेक स्ट्रेसलाई उहाँले स्टेजमा पक्नुहुन्छ जस्तो लाग्छ. हुन्छ नि दर्शकसँग श्रोतासँग नजिक भएपछि उहाँले आफ्नो त पिरचन्दा भुल्नुहुन्छ. जहिले पनि सदाबार लाग्छ मलाई चाहिँ उस्तै नै लाग्छ. धीरज राईको आगामी दिन पनि धेरै राम्रो रहोस्. अनि तपाईँलाई आजको श्रृङ्खला कस्तो लागिरहेको छ खुल्लो .com को केही सल्लाह सुझाव प्रतिक्रिया छन् भने हामीलाई खबर गरिदिनु होला. फेसबुकमा facebook.com/खुल्लोली, त्यसै गरी वाट्सएप नम्बर 98 हाम्रो टेलिफोन नम्बर के अरे वाट्सएप नम्बर हो, मेसेज गर्न सक्नुहुन्छ, प्रतिक्रिया दिन सक्नुहुन्छ. एकैछिन पछि बिनिसा हमाललाई हामी खुल्लो .com मा जोड्दैछौँ.

0: विनिशा हमाल नेपालको चलचित्र उद्योगमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ। एक हिसाबले भन्यो भने निकै नै सफल नायिका पनि हुनुहुन्छ। विनिशा हमालको किशोर अवस्था कस्तो थियो, कसरी चलचित्र क्षेत्रमा आइपुग्नुभयो, उहाँका केही अन्तरङ्ग कुराकानी हामी यहाँले जोड्दैछौ। अब चाहिँ विनिशा हमाल खुल्दु.com।
1: नमस्कार, म कलाकार विनिशा हमाल। मेरो जन्म चाहिँ नारायणगढ चितवनको गीतानगरमा भएको हो र मेरो बाल्यकाल चाहिँ त्यस्तो धेरै इन्ट्रेस्टिङ सेयर गर्नु पर्ने त केही पनि छैन। एकदमै ज्ञानी बच्चा थिएँ तर अलिकति इन्ट्रोभर्ट थिएँ। स्टडियस र एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा चाहिँ अलिकति फरवर्ड थिएँ। सो नर्मल नै रह्यो मेरो बाल्यकाल, जस्तो अरू बच्चाहरूको जस्तै हुन्छ नि। तर त्यस्तो सम्झिनै पर्ने, चकचक गरेर या दुःख दिने टाइपको चाहिँ थिइनँ, त्यो चाहिँ सम्झना छ मलाई।
2: घरमा को को हुनुहुन्छ तपाईँको?
1: मम्मी, ड्याडी, मेरो भाइ, म अनि मेरो फुपू, सानो फुपू। म फिफ्थ स्ट्यान्डर्डमा, सिक्स्थमा र सेभेन्थमा चाहिँ फर्स्ट भएको थिएँ। एसएलसीमा मेरो फर्स्ट डिभिजन आएको थियो होइन, टप फाइभसम्म चाहिँ पढेको थिएँ। किनभने एटबाट चाहिँ मैले स्कुल चाहिँ अर्को स्कुल ट्रान्सफर गर्नु पर्यो कि त्यतिखेर, त्यो कारणले गर्दाखेरि गाली त खाइन्थ्यो नै होइन बच्चा बेलामा। अब कोही पनि बच्चाले गाली नखाने भन्ने त हुँदैन, कहिलेकाहीँ अब पढाइमा फोकस हुँदैन, फर्स्टमा प्रायोरिटी पढाइ हुन्छ। जो पनि बुवा आमाको लागि जब बच्चा सानो हुन्छ भने पढाइमा नै फोकस गरोस् भन्ने हुन्छ। कहिलेकाहीँ खेल्नु मन लाग्थ्यो, अब कहिलेकाहीँ गाउँ डुल्न गइन्थ्यो होइन, त्यो कारणले गर्दाखेरि गाली खान्थे। अनि भाइसँग त्यस्तो बदमासी गरेको चाहिँ खासै छैन। बाबु पनि इन्ट्रोभर्ट, म पनि इन्ट्रोभर्ट भएको कारणले गर्दाखेरि अब सानोमा त अलिकति नेचर फरक हुन्छ होइन। लुकेर फिल्म हेर्ने कस्तो हुन्थ्यो भने, त्यतिखेर डिभीडीको चलन थियो नि त, अनि गाउँको पर्टिकुलर एउटा घरमा चाहिँ फिल्म देखाइन्थ्यो कि, अनि फिल्म हेर्नलाई चाहिँ गाउँभरिको मान्छेहरू जान्थ्यो। त्यतिखेर लुकेर चाहिँ बाबु र म चाहिँ हेर्न जान्थ्यो कि, हिन्दी फिल्महरू, नेपाली फिल्महरू पनि पहिला पहिलाको पुरानो त्यो चाहिँ गर्न जान्थ्यो। त्यो त्यसरी जाँदाखेरि चाहिँ फर्केर आउँदाखेरि चाहिँ गाली खाएको सम्झना चाहिँ छ। साथीहरूसँग खासै मैले धेरै साथीहरू बनाइनँ। मैले स्कुल लेभलको साथीहरूको कुरा गर्ने हो भने मलाई यादै छैन कि मसँग कतिजना साथीहरू हुनुहुन्थ्यो भन्ने नै। केही साथी हुनुहुन्छ अहिले टचमा, मलाई मेसेज गर्नुहुन्छ होइन, तर एकदम बन्डिङ भएको बेस्ट फ्रेन्ड र धेरै साथीहरू ग्रुपमा गर्ने कुराहरू, त्यो चाहिँ मलाई सम्झना नै छैन। मेरो स्कुल लेभलको साथीहरू नै मलाई याद छैन कि। साथीहरू हुनुहुन्थ्यो, स्कुल चेन्ज गरिराख्नु पर्यो, त्यो कारणले गर्दाखेरि पनि स्टेबल भएन कि त्यो फ्रेन्डसिप चाहिँ। सिक्स सेभेनमा चाहिँ मैले भने नि म एकदमै स्टडियस नै थिएँ, पढाइमा नै फोकस थिएँ होइन, अनि त्यो कारणले गर्दाखेरि धेरै त्यो हुन्छ नि, धेरै कुराहरू चाहिँ दिमागमा थिएन कि, यता उता गर्ने ओर साथीहरूसँग फिल्म हेर्न जाउँ या घुम्न जाउँ भन्ने चिजहरू, या अपोजिट सेक्ससँग धेरै अट्र्याक्ट हुने त्यो चिजहरू चाहिँ त्यतिखेरसम्म मेरो विचारमा चाहिँ डेभलप भइसकेका थिएन होला। सिक्स सेभेनको कुरा गर्दाखेरि अलिकति उमेर सँगसँगै हुन्छ नि, बढ्दै चाहिँ गयो होला त्यो चिजहरू होइन, तर त्यतिखेरसम्म चाहिँ मलाई खासै याद छैन। सेभेन्थ स्ट्यान्डर्डमा हुँदाखेरि मेरो जुनियर हुनुहुन्थ्यो एकजना, उहाँले मलाई लेटर पठाउनु भएको थियो कि, त्यतिखेर त पोस्ट कार्डको जमाना थियो नि त, अनि पोस्ट कार्डमा पछाडि लेखेर पठाउनु भएको थियो। म एकदमै रिसाएको थिएँ कि, किनभने त्यो चिजहरू मेरो लागि ठुलो कुरा थियो। जस्तो मेरो घरमा पनि ड्याडी एकदमै स्ट्रिक्ट भएको कारणले गर्दाखेरि, जस्तो मलाई डान्स गर्नु पनि अलाउड थिएन के। मैले लास्ट डान्स गरेको भनेको फोर्थ स्ट्यान्डर्डमा प्यारेन्ट्स डेमा मैले गरेको थिएँ। त्यस पश्चात चाहिँ एउटा प्रोग्राममा म ड्याडीलाई नभनिकन जाँदाखेरि घरमा एकदमै गाली खाएको थियो। त्यो कारणले गर्दाखेरि एकदमै त्यो फ्यामिली ब्याकग्राउन्ड स्ट्रिक्ट भएको कारणले गर्दाखेरि त्यो चिज चाहिँ मेरो लागि एकदमै ठुलो कुरा लाग्थ्यो कि, ला अब मलाई यो मान्छेले यसरी पठायो होइन, यो कुरा मेरो घरमा थाहा भयो भने त एकदमै ठुलो हुन्छ, म के गर्ने, मलाई त घरबाटै निकालिदिन्छ होला, त्यस्तो खालको दिमाग थियो कि मेरो। नाइन्थ स्ट्यान्डर्डमा पनि मलाई याद छ, जब मैले स्कुल चेन्ज गरेँ होइन, त्यतिखेर मलाई एकजनाले लेटर पठाउनु भएको थियो, त्यो पनि मेरो फर्स्ट के भन्छ क्लास टिचरलाई। कस्तो हुन्थ्यो भने, त्यतिखेर लेटर आयो भने स्टुडेन्टहरू चाहिँ क्लास अफिसमै गएर प्रिन्सिपल सरको अफिसमै आउँथ्यो र कसैको नाममा, त्यो ठुलो इस्यु चाहिँ थिएन, तर मेरो लागि चाहिँ ठुलो इस्यु थियो कि, लेटर आउनु, कसैले पठाउनु हुन्छ नि प्रेम प्रस्ताव राखेर रा। म एकदमै कस्तो नेभ रहेछु त्यतिखेर, कति इनोसेन्ट रहेछु जस्तो चाहिँ लाग्छ अहिले सम्झ, त हाँसो पनि उठ्छ कि कस्तो त्यो सानो सानो चिजलाई कति ठुलो बनाएर आफैलाई टर्चर गरिरहँदो रहेछु जस्तो लाग्छ। त्यतिखेर धेरै कुराहरूको क्युरियोसिटी हुन्छ होइन, सो त्यो चिजलाई चाहिँ तपाईँले कसरी लिने भन्ने कुरा चाहिँ तपाईँमै डिपेन्ड गर्छ कि। जस्तो मैले मेरो पास्ट तपाईँहरूलाई सुनाएँ, त्यतिखेर मैले मेरो लागि बिग इस्यु थियो कि, तर मैले मेरो ड्याडीले के सोचिन्छ भनेर त सोधेको थिइनँ नि त। एकपटक मैले मेरो ड्याडीलाई मेरो लेटर आयो भनेर रियाक्सन बुझेको भए सायद त्यो टर्चर मैले आफूले मात्रै फेस गर्नु पर्थेन होला, जतिखेर त्यो टर्चर भएको थियो एउटा सर्टिन टाइमको लागि। तपाईँ क्युरियोसिटी हुनु एकदमै राम्रो कुरा हो, तपाईँहरू आफू डिल गर्न सक्नुहुन्छ जस्तो प्यारेन्ट्समै पनि, तपाईँ ममसँग यदि ड्याडसँग कम्फर्टेबल हुनुहुन्न भने ममसँग, ओर तपाईँको सिस्टर हुन्छ नि अब केटा हुनुहुन्छ अनि ब्रदर ड्याडसँग डिल गरेर यो कुराहरू चाहिँ जान्न आवश्यक छ जस्तो लाग्छ कि। अर्को कुरा चाहिँ कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले प्रोफेसनलाई चुज गर्दैन, प्रोफेसनले हामीलाई चुज गर्छ के। अब मेरो केसमा कुरा गर्ने हो भने पनि मैले कहिले पनि जुन ब्याकग्राउन्डबाट म आएँ त्यस्तो, अब ड्याडी त्यति स्ट्रिक भइसिन्थ्यो, कहिले पनि मेरो दिमागमा म एक्ट्रेस बन्छु भनेर सोचेको थिइनँ। तर एक्सिडेन्टली आएपछि मैले इन्जोय गरिरहेको छु कि, सायद कहीँ कतै मलाई थियो होला म भोलि गएर भविष्यमा एक्टर बन्छु भनेर, त्यो मेरो फ्यामिलीको कारणले गर्दा दबिरहेको थियो होला, सायद मैले बुझ्न सकेको थिइनँ होला। सो त्यो चिजहरू पनि तपाईँले तपाईँ के गर्न चाहनुहुन्छ भन्ने कुराहरू पनि तपाईँ फोकस हुनुपर्छ। र तपाईँ कुनै पनि एजमा गएर इट्स नेभर लेट टु स्टार्ट ओभर अगेन भनेर भन्छ नि, कुनै पनि कुरालाई स्टार्ट गर्नलाई कहिले पनि लेट हुँदैन कि। तपाईँ डिटरमाइन्ड हुनुहुन्छ, प्यासनेट हुनुहुन्छ कुनै चिजमा भने तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ। र सबैभन्दा ठुलो कुरा चाहिँ तपाईँको सबैभन्दा ठुलो ब्याकबोन भनेको तपाईँको फ्यामिली हो, फ्यामिलीसँग कन्सल्ट गर्नु होइन, फ्यामिलीले तपाईँको लागि के सोचिरहेको छ हाम्रो एजम्सनमा त्यो निर्भर हुँदैन कि। हामीले फ्यामिलीसँग कुरा गरेपछि मात्रै थाहा हुन्छ उहाँले हाम्रो लागि, किनभने सायद त्यतिखेर ड्याडी त्यतिको स्ट्रिक नभएको भए म रङ वेमा पनि जान सक्थ्यो होला होइन। त्यो कारणले गर्दाखेरि फ्यामिली तपाईँको लागि कहिले पनि गलत हुँदैन। र अर्को कुरा, जस्तो तपाईँहरूलाई फिल्म इन्डस्ट्रीमा आउनु मन छ भने अहिले त एकदमै इजी भएको छ। हाम्रो टाइममा कस्तो हुन्थ्यो भने आज 7-8 वर्ष अगाडि जब म फिल्म इन्डस्ट्रीमा आएको थिएँ त्यतिखेर ट्रान्जिसनल फेजमा थियो, स्योर थिएन फ्युचर के हुन्छ भनेर। त्यस्तो अवस्थामा पनि आएर हुन्छ नि, तर इजी एक्सेस थिएन कि, तपाईँ एक्टिङ सिक्नु मन लाग्यो भने इन्स्टिट्युटहरू थिएन होइन। सो अहिले चाहिँ इजी भएको छ, तपाईँ एक्टिङ सिक्न चाहनुहुन्छ कि, ओर एउटा एक्टरको लागि चाहिने चिजहरू के हुन् त, डान्स भयो, मार्सल आर्ट भयो, तपाईँले भोइस मोडुलेसनदेखि सबैको लागि नै अहिले यति इजी भएको छ कि तपाईँ गएर सिक्न सक्नुहुन्छ। सिकेर बुझेर आउँदाखेरि डोर जहिले पनि ओपन छ कि प्यासनेट मान्छेहरूको लागि।
0: रेडियो अडियोको स्टुडियोमा सेलिब्रेटीहरू आएको बेलामा हामीले कुनै कुनै समयमा हामीले उहाँहरूका किशोर अवस्थालाई जोडिरहेका थियौँ, संग्रह गरेर राखिरहेका थियौँ। जहिले सुन्दाखेरि पनि हामीलाई हरेक नयाँ पुस्तालाई यसले काम गर्छ, यो सुनाउनुपर्छ भन्ने उद्देश्यले नै रेकर्ड गरेका हौँ। भर्खरै बेनी सामालको कथा अथवा किशोर अवस्था तपाईँले सुन्नुभयो। हामी रेडियो अडियोको स्टुडियो कमेडी आइट नानेश्वर मार्ग भानेश्वरबाट बोलिरहेका छौँ। अब एकैछिनमा हामी गौरी मल्ल दिदीको किशोर अवस्था जोड्नेछौ। खुल्लुली चटकमको साथमा

0: tragedy attracts them.
1: झ्याल रोगाको चुक्कु लगाउनुहोस्, छेउमा पानी ल्याउनु नबिर्सनुहोस्, सकारात्मक सोच राख्नुहोस्। आज दिनभरि के काम गर्नुभयो र भोलि के गर्नुपर्ने कामहरू के छन् योजना बनाउनुहोस्, प्लानिङ गर्नुहोस्। रविन्द्रको संकेत छ ढिलो नगरी गौरीमल्ला दिदीको आदरणीय लोकप्रिय अभिनेत्री गौरीमल्ला दिदीको किशोर अवस्था सुनौ, बुझौं, सोचौं र आगामी दिनको गन्तव्य चोखौं। गौरीमल्ला दिदी
2: नमस्कार, म नायिका गौरी मल्ल। मेरो बाल्यकाल सुन्दर हो, अलिकति कस्तो भने म आफैमा चाहिँ एकदम अन्तर्मुखी स्वभावको बच्चा थिएँ। अलिकति डर ममा थियो, थाहा छैन अब त्यो किन थियो, त्यस्तो कुनै एकदम रिजन त मलाई अहिलेसम्म थाहा छैन। तर मलाई जुङ्गा भएको मान्छे देखेर पनि डर लाग्थ्यो मलाई। कुनै अलि ठुल्ठुलो जुङ्गा भएको मान्छे देख्यो भने म ढोका पछाडि लुक्न जान्थेँ। ऊ जोगीहरू त्यति बेला जोगीहरू घर घरमा माग्न आउने चलन थियो, अलख निरञ्जन भनेर। त्यो जोगीहरू देख्यो भने पनि मलाई डर लाग्थ्यो, त्यो डर किन थियो थाहा छैन। त्यसपछि अनि मलाई मेरो दिजु, मेरो बहिनी, हामी तिनजनाको परिवार, छोरीहरू, छोरा थिएन। अनि तर दाजुभाइको सानो हुँदाखेरि कहिले मलाई मतलब पनि हुँदैन थियो, साथी जस्तै दिदी बहिनीहरू हामी हुर्क्यौं। बुवा मैले एकदम माया गरेर हुर्काए तिनै छोरीलाई, म चाहिँ माइली। अनि मेरो बुवालाई मान्छेहरूले भन्थ्यो अरे छोरा पाउनु पर्छ, छोराको लागि पनि बरु अर्को बिहे गर्नु भनेर नि भन्थ्यो रे रेको कुरा है, अब थाहा छैन। तर मेरो बुवाले कहिले पनि छोरालाई बढावा चाहिँ नि उसले कहिले पनि दिइबस्थेन। सो अहिले त्यो कुरालाई लिएर मेरो बुवा एकदम ह्याप्पी, मैले छोरा पाएको भन्दा छोरी हरूले अझ बढी मलाई चाहिँ केयर गर्छन् भन्ने कुरा अहिले गरिबसिन्छ। जस्तै छोरीहरूले केयरिङ पनि हुन्छन्। बाल्यकाल मेरो एकदम सुन्दर तरिकाले बित्यो, पढाइ मेरो राम्रो थियो, नराम्रो होइन। पछि बिस्तारै बिस्तारै अलिकति एभरेज हुँदै गयो, बच्चामा चाहिँ एकदमै राम्रो थियो। पछि अलिकति ठुलो हुँदै गएपछि चाहिँ सब्जेक्ट वाइज मलाई म्याथ मलाई कहिले पनि मनपर्ने सब्जेक्ट भएन, अनि म जहिले पनि इग्नोर गर्न चाहने सब्जेक्ट हो म्याथ मलाई किनकिन। अनि म्याथ मेरो नराम्रो भएपछि अब साइन्स पनि खासै मेरो राम्रो हुने उद भएन, एम चाहिँ डक्टर हुने, त्यो किसिमको त्यो कन्फ्युजनको पढाइ कि त्यस्तो थियो। अब कलाकार हुनु रहेछ त्यसैले साहित्यमा बढी रुचि बच्चादेखि नै, पढ्न एकदमै मनपर्ने, कोर्स बुक बाहेक मैले बाहिर अरू किताबहरू एकदम धेरै पढ्थेँ मैले, रमाइलो लाग्थ्यो मलाई, चाहे त्यो बाल साहित्य होस्, चाहे अब त्यति बेला निस्किने मधुपर्क होस्, गरिमा होस्, अहिले निस्किने भन्दा अलिक फरक डिजाइनमा निस्किन्थ्यो त्यति बेला, तर म एकदम इन्ट्रेस्ट दिएर पढ्थेँ। मलाई एक एक कुराहरू चाहिँ नि याद हुने, मेरो मेमोरी एकदम शार्प थियो त्यति बेला पढाइमा एकदमै। उपन्यासहरू पनि बिस्तारै अलिक किशोर अवस्थामा गएपछि उपन्यासहरूतिर बढी उभयो मलाई, सस्पेन्स, थ्रिल, अनि सेन्टिमेन्ट, रोमान्टिक, जस्तो पनि उपन्यास मलाई एकदमै मनपर्ने। मलाई हररहरू चाहिँ मलाई मन नपर्ने, अलिकति दिमागले त्यसलाई एक्सेप्ट नगर्ने त्यस्तो किसिमको थियो। जस हरेक लाइफको त्यो बच्चादेखि लिएर किशोरावस्थासम्मको समय मेरो एकदमै अर्कै किसिमको रमाइलोमा मेरो चाहिँ नि गयो। र एउटा नछुट्याई भन्नुपर्ने कुरा चाहिँ कस्तो भने म अलिकति ड्रिमी बच्चादेखि नै, हरेक कुरामा चाहिँ नि इमेजिनेसन गर्ने बच्चा कि त्यस्तो थिएँ। अनि जस्तो मेरो केही साथी सर्कल थियो स्कुल जाने, हामी गफ गर्दै गर्दै जाँदाखेरि एक अर्कालाई आफ्नो आफ्नो ड्रिम राति सपनामा के देख्यो त्यो हामीले सोध्ने, तैँले के सपना देखिस् भन्यो, अनि साथीले यसो यसो भने ए हो, अनि आफ्नो सपना भन्यो। अब जुन दिन सपना देखेको हुँदैन त्यो दिन के गर्नु त आफू त पछि पर्यो, सपना त देखेको छैन, अनि फेरि क्रिएट गर्ने सपना, अनि ए हो अनि मैले तँलाई देखेँ थिएँ यस्तो भयो, जे पाएँ त्यो भनिदिने, मतलब एउटा क्रिएटिभिटी भइराख्ने कि त्यो दिमागमा, त्यस्तो किसिमको थियौँ। अब अहिले त रमाइलो लाग्छ हो हामीले यस्तो गर्यौँ भनेर होइन, तर त्यसरी चाहिँ ठुलो भयो। अनि बिचमा पछि अलिकति 14-15 वर्षको उमेर पुगेपछि अलिकति लाज हुन्छ नि, लाज पनि लाग्ने अनि सोझो चाहिँ म बच्चैदेखि एकदमै सिधा बच्चा एकदमै नै हुन्छ नि एकदम इनोसेन्ट अति सिधा बच्चा अनि बीचमा एउटा फेज मात्रै मेरो लाइफमा यस्तो आयो कि जहाँ चाहिँ म एकदम फाइटर हुन्छ नि अलिकति टम बोय टाइपको भएर आएँ त्यो चाहिँ कुन अवस्थामा आयो भने त्यही 14-15 वर्षको उसमा चाहिँ धेरै सोझो भयो यो यसलाई कराटे सिकाउन राखिदियो यसलाई ताइक्वान्डो सिकाऊ एकदमै यो त एकदम सोझो भयो भन्ने त्यो फ्यामिलीबाट त्यो भएपछि सिक्न थालेपछि अनि मलाई के लाग्यो भने चाहिँ ओहो म त गजबै चिज गर्दैछु भन्ने लागेर अनि केटाहरूलाई पनि लाइज सिङ्गल सिङ्गल भेट्छस् ल को को आउने आइज हुन्छ नि च्यालेन्ज दिने त्यस्तो टाइपको नेचर भएर आयो पछि मुहालाई त्यो मेरो नेचर मन परेन अनि अह यसलाई हुँदैन यो पहिल्यै ठिक भरौँ भनेर फेरि नगर पर्दैन भने फेरि ल ओके भनेर त्यो पनि मैले गरिनँ अनि बहिनीले चाहिँ गर्दै थियो ऊ त नेसनल प्लेयरै थिए टाइप फ्लाइ वेटमा खेल्थ्यो मार्सल आर्ट बहिनीले मैले चाहिँ गरेर अनि यसरी सुरु भएको हो लाइफ होइन अब यहाँसम्म आइपुगिएको छ अब यो किशोर अवस्थाको कुराहरूको जस्तो केटी मान्छेहरूमा विशेष गरी हामीले धेरै सामाजिक रूपमा धेरै चुनौतीपूर्ण कुराहरूको सामना गर्नुपर्छ होइन जस्तो महिनावारी हुनुलाई सबभन्दा ठूलो चुनौती मान्नुपर्छ हामीले यसलाई लज्जाबोधको रूपमा लिनु हुँदैन यो प्रकृतिले दिएको अति नै सुन्दर कुरा हो स्वस्थ कुरा पनि हो होइन सुन्दर स्वस्थ र समाजलाई अघि बढाउनलाई अपरिहार्य एउटा जीवनको एउटा अङ्ग हो त्यसले गर्दाखेरि यो कुरालाई चाहिँ हामीले सामान्य रूपमा लिनुपर्छ अनि म पनि त्यो अवस्थाबाट चाहिँ गुज्रिसकेको कुरा हो होइन त्यति बेला त्यो अवस्थामा चाहिँ अलिकति हाम्रो सेन्सिटिभ पार्टहरूमा चाहिँ बाहिरको अब नराम्रो हावाहरू दूषित कुराहरूले चाहिँ नि छोला भनेर पनि त्यो कुनै परापूर्व कालमा मलाई त्यस्तो लाग्छ है समाजमा एउटा नियम बनाइएको थियो होला कि उनीहरूलाई चाहिँ एउटा स्वस्थ सफा ठाउँमा चाहिँ अलग थलग राखेर खानाहरू पनि स्वस्थकर तरिकाले दिइने त्यस्तो परम्पराको सुरुवात भएको पक्कै पनि थियो होला तर पछि जुन समाजमा नराम्रा ठेकेदारहरू पनि हुन्छन् नि उनीहरूले त्यो चिजलाई चाहिँ नि गलत तरिकाबाट चाहिँ प्रयोग गर्दै अगाडि बढाए जस्तो लाग्छ होइन तर त्यो हुनु हुँदैन अब अहिलेको समाज भनेको त धेरै नै एडभान्स समाज भइसकेको छ होइन यो हाम्रो जीवनमा यो एउटा पहिलो यस्तो चुनौतीपूर्ण कुरा हो जसलाई चाहिँ हामीले सजिलो रूपमा चाहिँ नि लिएर मानसिकता जस्तो बनायो त्यस्तो बन्ने हो जे कुराको पनि होइन त्यसैले गर्दाखेरि पुरुष वर्गहरूले पनि यो चिजलाई सहज रूपमा लिनुपर्छ र महिलाहरूले पनि आफ्नो शारीरिक विकासको एउटा क्रम हो भनेर यसलाई सहज रूपमा लिएर चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ
1: लोकप्रिय अभिनेत्री आदरणीय गौरी दिदी गौरी मल्लको यो किशोर अवस्थाको अनुभव किशोर अवस्था सँगसँगै खुल्लु.com को आजको श्रृंखलाबाट रविन्द्र अर्जुन दिपेन्द्र रेडियो स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बानेश्वरबाट विदा हुन्छौ हाम्रो पात्रलाई हाम्रो पात्र मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुभएको छैन भने डाउनलोड गर्नुहोस् नियमित टचमा रहनुहोस् अहिले ब्याङ्कको ब्याज दर कति छ अहिले विनिमय दर कति छ अनि त्यसको राशिफल कस्तो छ कुण्डली के छ हेलो डाक्टरमा सम्पर्क गर्नुपर्नेछ भने पनि थुप्रै फिचरहरू हाम्रो पात्रमा छ आजलाई यति नै हामी सबैजना खुल्लो.com बाट एकैसाथ विदा हुन्छौ नमस्कार

cooldoolie.com.

0: रेडियो आदिपुरा 105.4
1: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडी यमहा लैजाउ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पॉट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143 चा कस्तो सास गनाको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाको भन्छौ
1: उपचार गर्न पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
4: लो फेरि कहाँ के भयो गाडीको छतबाट यात्रु खसेरे
5: सावधान तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
6: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63-44-331 मोबाइल 98565-55331
7: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
8: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
9: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए हामी पनि जहाँको त्यही
9: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
8: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
9: IME प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस्ट जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
7: सम्पर्क फोन नम्बर 63-44-41-624
10: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
11: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन
6: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
10: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
12: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
11: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनत न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: नमस्कार, तपाईं यति बेला सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदिखोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदिखोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असार 10 गते बुधबार जेठ शुक्ल दशमी 24 जून सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रत्यक्ष निर्वाचित कार्यकारी प्रदेशसभा खारेज र राष्ट्रिय सभा गैर दलीय हुनुपर्ने राष्ट्रपाको प्रस्ताव विस्थापित सुकुमवासीलाई 7 दिनभित्र होल्डिङ सेन्टरबाट पनि निस्कन निर्देशन सरकार तानासही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष उपाध्यक्ष पौडेललाई 7 दिन हिरासतमा राख्ने आदेश एक साथमा 50 कर्मचारीको राजीनामा 11 जिल्लामा बर्ड फ्लूको संक्रमण तीव्र लगायतका खबर आजको

0: भनिएको छ। किसानले भेड़ालाई खोरमा नभई आकाशमुनि खुल्ला छोड्ने गर्थे। खुल्ला छोड्दा चिसोले मर्थे, विभिन्न रोग लाग्ने र चोरी हुँदा किसानले नोक्सानी भोग्दै आएका थिए। यस वर्ष गाउँपालिकाले किसानका लागि आधुनिक खोर निर्माण, खानेपानीको व्यवस्थापन, औषधि खरिद र भेड़ाको बच्चा खरिदका लागि चालू आर्थिक वर्षमा 1,12,00,000 विनियोजन गरेको थियो। खोर निर्माण, खानेपानी र औषधि खरिदका लागि ठेक्का प्रक्रिया मार्फत काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनपुन मगरले जानकारी दिनुभयो। भेड़ाका बच्चा खरिदका लागि दुईपटकसम्म ठेक्का आह्वान गरे पनि कसैले दरखास्त नदिँदा काम रोकिएको उहाँको भनाइ छ। खोर र खानेपानी निर्माणका लागि 62,94,759 ठेक्का लगाई धमाधम काम भएको भन्दै 12,00,000 औषधि खरिद समेत भइसकेको पुन बताउनुहुन्छ। खोर निर्माण र खानपानका लागि 2083 जेठ 6 टीएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा पाएको उहाँको भनाइ छ। सम्पूर्ण काम असार मसान्तमा सकिनुपर्ने उनले बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: HD AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञ सभा बनाएर त्यसको प्रत्यक्ष उपराष्ट्रपति हुने व्यवस्थामा जानुपर्ने प्रस्ताव ल्याएको छ चितवनको भरतपुरमा जारी महाधिवेशनको बन्द सत्रमा राजनैतिक प्रतिवेदन पेश गर्दै पार्टी सभापति रवि लामिछानेले राष्ट्रपा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा समेत रहेको बताउनु भएको छ सरकारले संविधान संशोधनका लागि प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा कार्यदल बनाएर छलफल गरिरहेका बेला सभापति लामिछानेले तयार पारेको दस्तावेजमा भनिएको छ राष्ट्रपा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सहितको प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छ तर संविधान संशोधन कुनै दलको घोषणा नभई राष्ट्रको साझा दस्तावेज भएको उल्लेख गर्दै उहाँले संशोधन राष्ट्रको दीर्घकालीन आवश्यकता जनताको अभाव र लोकतान्त्रिक अभ्यासबाट निर्देशित होस् भन्ने चाहेको बताउनु भएको छ सभापति लामिछानेले 2072 सालमा संविधान लेखिँदा नै एक दशकको अवधिमा कार्यान्वयनको समीक्षा र परिमार्जनको ढोका खोलिएको जनाउनु भएको छ राष्ट्रपा संविधानका उपलब्धि र कमजोरी अनि नागरिकले चाहेको सुधार बारे खुला इमान्दार र जिम्मेवार बहसको पक्षमा रहेको उहाँले बताउनु भएको छ संविधान संशोधनको अबको आधार सुशासन स्थायित्व प्रतिनिधित्व र नागरिकको हित हुनुपर्छ हामी व्यापक राष्ट्रिय संवाद विज्ञहरूको सुझाव नागरिकको सहभागिता र सम्भव भएसम्म सर्वदलीय सहमतिका पक्षमा छौं उहाँले भन्नुभएको छ राष्ट्रपाको पहिलो महाधिवेशनले सभापतिमा रवि लामिछानेलाई नै निर्विरोध निर्वाचित गरेको छ 2079 असार 7 घोषणा गरिएको राष्ट्रपाका संस्थापक सभापति लामिछाने चितवनमा जारी पहिलो महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएको हो राष्ट्रपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले पार्टी सभापतिका लागि मनोनयन दर्ता गर्ने अवधिभरमा लामिछानेको मात्रै उम्मेद्वारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो राष्ट्रपाको प्रस्ताव प्रत्यक्ष निर्वाचित कार्यकारी गैरदलीय राष्ट्रिय सभा सभापतिमा लामिछानेको निर्विरोध 99 केन्द्रीय सदस्यको निर्वाचन आज मतदान सकिएको 2 घण्टामा परिणाम दिने निर्वाचन आयोगको भनाई कान्तिपुरले खबर छापेको छ

0: सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा खबर छापिएको छ। पार्टी उपाध्यक्ष विष्णु प्रसाद पौडेलको गिरफ्तारी विरूद्ध नेकपा एमाले राजनीतिक प्रतिवाद गर्ने भएको छ। पूर्व अर्थमन्त्री समेत रहेका पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। एमाले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टन्ट भनेको छ। एमाले पौडेललाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरेको छ। पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार पक्राउ परेका पौडेललाई तत्काल रिहा गर्न माग गर्ने निर्णय गरेको जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो, विष्णु पौडेललाई अपमानपूर्ण ढंगले पक्राउ गरियो। उहाँसँग पीएसओ छ, राज्यको खबरमा हुनुहुन्छ। आज हिजो मंगलबार काठमाडौँ आउँदै हुनुहुन्थ्यो, त्यो कुरा थाहा पाउँदा पाउँदै राज्यले दुःख दिने हिसाबले पक्राउ गर्यो। उहाँको पक्राउ प्रतिशोधपूर्ण छ, गैर न्यायिक छ, कानूनी राज्य र विधिको शासनको बरखिलाफमा छ। एमाले संसदीय दल विरोध गर्दछ। एमाले उपाध्यक्ष पौडेललाई सुनियोजित ढंगले पक्राउ गरेको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने पनि निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओली सहित बसेको संसदीय दलको बैठकको निर्णय सुनाउँदै सांसद गुरू बरालले भन्नुभयो, उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी सुनियोजित हो, यसका विरूद्ध संसदमा एमाले सशक्त प्रतिवाद गर्छ। यो विधिको शासन विपरीत हो। मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरू विरूद्ध आवाज उठाउने निर्णय भएको छ। बैठकमा उपाध्यक्ष ओलीले संसदमा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गर्नुभएको थियो। देशमा राज्य आतंक चलेको टिप्पणी, एमाले सरकार तानाशाही स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अग्रसर भएको आरोप लगाएको छ। अध्यक्ष ओलीको उपस्थितिमा बसेको संसदीय दलको बैठकले देशमा राज्य आतंकको बर्बरता भएको निष्कर्ष निकालेको हो। बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले भन्नुभयो, सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा अधिनायकवादी बाटोमा छ। यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रतिशोध र गैर कानूनी कामतर्फ अग्रसर भएको आरोप लगाउनु भएको छ। त्यसै गरी एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड हुनुपर्ने बताउनु भएको छ। व्यवसायी मालपानीको गाड़ी उपयोग गर्नेमाथि अनुसन्धान गर्न माग, वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले व्यवसायी कमल किशोर मालपानीको गाड़ी उपयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ। विशेष अदालतमा विष्णु पौडेलको पक्राउ विरूद्ध प्रस्तुत हुनुभएका बडालले विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका लागि समातिएको उल्लेख गर्नुभएको छ। सरकार तानाशाही र अधिनायकवादी बाटोमा हिँडेको एमालेको निष्कर्ष शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले विस्थापित सुकुम्बासीलाई 12 असारभित्र होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले मंगलबार सूचना जारी गर्दै 12 असारभित्र सुकुम्बासीलाई होल्डिङ सेन्टर खाली गर्न भनेको हो। समितिद्वारा जारी सूचनामा विस्थापितलाई सरकारले राहत रकम 25,000 रूपियाँ दिने निर्णय गरेकाले सोही अनुसार होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको छ। सूचनामा घर भाडाका लागि 3 महिनाका निम्ति तोकिएको रकम मासिक रूपमा किस्ताबन्दीमा बैंक खातामा उपलब्ध गराइने उल्लेख छ। सरकारको अल्टिमेटमले विस्थापित सुकुम्बासी थप अन्यलमा परेको गुनासो गरिरहेका छन्। होल्डिङ सेन्टरहरूमा बसिरहेका विस्थापित सुकुम्बासी सरकारले स्थायी व्यवस्थापन गर्ने अपेक्षामा रहेका बेला नयाँ सूचनाले थप चिन्ता र अन्यल बढ़ाएको बताउँछन्। भक्तपुरको नगरकोट स्थित होल्डिङ सेन्टरमा बसिरहेका इन्द्रबहादुर थापाका अनुसार हिजो मंगलबार त्यहाँ सरकारी कर्मचारीले राहत रकमका लागि निवेदन दिन र शिविर छाड्नका लागि दबाव स्वरूप फारम भराइएका छन्। 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम, विस्थापित सुकुम्बासी झनै अन्यलमा भन्छन् सरकारबाट जग्गा पाइएला भन्ने आश गरिरहेका बेला बसिरहेको ठाउँ समेत छाड्नुपर्ने भयो। कहाँ जाने के गर्ने चिन्तामा पर्यो। कान्तिपुर दैनिकले खबर लेखेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रक्रियामै अनियमितता भएको दावी गरेको छ। आयोगले राज्य कोषमा नोक्सान हुने गरी राहदानी विभागको पासपोर्ट खरिदमा कम क्षमताका र आवश्यकता भन्दा कम संख्यामा प्रिन्टर मेसिनहरू उपलब्ध गराउने काम भएको दावी गरेको हो। बोलपत्रको शर्तमा दैनिक 6,000 पासपोर्ट छाप्ने मेसिनहरू उपलब्ध हुनुपर्ने र त्यसमध्ये कम्तीमा एउटा मेसिन जगेडामा हुनुपर्ने उल्लेख थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा मिलेमतोका कारण त्यसमा चलखेल गरेको र कम संख्यामा पासपोर्ट छाप्ने मेसिन उपलब्ध गराएको उल्लेख छ। दैनिक 6,000 पासपोर्ट छाप्नुपर्ने भन्दै राहदानी विभागले प्रति घण्टा 500 दरले पासपोर्ट छाप्ने भए दुईवटा र प्रति घण्टा 1,000 दरले पासपोर्ट छाप्ने भए एउटा मेसिन उपलब्ध हुनुपर्ने बोलपत्रको शर्तमा थियो। पासपोर्ट ठेक्का प्रकरण प्रक्रियामै अनियमितता भएको अख्तियारको दावी शीर्षकको यो खबर हो।
1: मध्याह राष्ट्रिय दैनिक लेख्छ अन्यलमा आधा अध्यादेश शीर्षकमा खबर। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुन अघि 8 अध्यादेश ल्याएको थियो। तीमध्ये आधा अर्थात 4 अध्यादेशको भविष्य अन्यलमा परेको छ। अन्यलमा परेको अध्यादेशमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 छ। प्रधानमन्त्री कार्यालय अन्तर्गतकै सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 पनि अघि बढ़न सकेको छैन। सरकारले अध्यादेश प्रतिस्थापन गर्ने प्रक्रिया अघि नबढ़ाउँदा विधेयकले परिमार्जन गरेका प्रावधानले दीर्घकालसम्म ऐनको रूपमा मान्यता पाउने विषय अन्यलमा परेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश 2083 अन्यलमा परेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 पनि अगाडि बढ़न सकेको छैन। संसदको अधिवेशन नरहेका बेला ल्याएका 8 अध्यादेश मध्ये आधा अर्थात 4 अध्यादेश भने अघि बढ़ेको छ।
0: बर्ड फ्लूको मारमा व्यवसायी शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नेपालका 11 जिल्लामा बर्ड फ्लू संक्रमण फैलिएको पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 58 भन्दा बढ़ी स्थानमा संक्रमण देखिएको हो। झापा, मोरङ, सुनसरी, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, काभ्रे पलाञ्चोक लगायत जिल्लाका किसानले पालेका पंक्षीमा संक्रमण फैलिएको हो। नियन्त्रण तथा रोकथामका क्रममा 5,69,000 भन्दा बढ़ी कुखुरा तथा अन्य पंक्षी नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले आपतकालीन जैविक सुरक्षा उपाय कड़ा बनाएको छ। 9,89,000 अण्डा र करिब 1,95,000 किलो दाना समेत नष्ट गरिएको छ। दाहालले भने बर्ड फ्लू संक्रमणले कुखुरा व्यवसायीलाई ठूलो आर्थिक क्षति पुगेको छ। बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो जुन मुख्य रूपमा पंक्षीहरूमा लाग्छ। यो रोग कुखुरा, हाँस, टर्की लगायत चराचुरुङ्गीमा छिटो फैलिन्छ। केही प्रकारका बर्ड फ्लू भाइरस मानिसमा पनि सर्ने सम्भावना रहन्छ। सामान्य अवस्थामा मानिसमा यसको जोखिम कम हुन्छ। बर्ड फ्लू संक्रमण भए कुखुरालाई दाना र पानी खान, सास फेर्न गाह्रो हुने, घाँटी र टाउको सुन्निने, अण्डा उत्पादनमा कमी आउने, हरियो वा सेतो दिशा हुने, निष्क्रिय हुने जस्ता लक्षण देखिने विभागले जनाएको छ। यस्ता लक्षण देखिएमा तुरन्त पशु सेवा कार्यालयमा सम्पर्क गर्नुपर्दछ।
1: सौम्य शक्ति प्रवर्धनमा सरकारको ध्यान, गोर्खापत्र दैनिकले खबर छापेको छ। सरकारले नेपालको सौम्य शक्ति र डायस्फोरा क्षेत्रको वृहत सदुपयोग मार्फत छिमेकी तथा मित्र राष्ट्रसँगको सम्बन्धलाई मुलुकको आर्थिक समृद्धिसँग जोड़ने भएको छ। जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको भूमिकामा रहेको परराष्ट्र मन्त्रालयले सार्वजनिक कूटनीतिक महाशाखा स्थापना गरिसकेको छ। त्यस्तै आफ्ना संस्थागत व्यवस्थापन मार्फत सौम्य शक्ति प्रवर्धनका गतिविधिलाई सक्रिय तुल्याएको छ।
0: सरकारले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने गरी संघीय निजामती सेवा ऐन ल्याउन लागेपछि कर्मचारीहरूले राजीनामा दिएर जागिर छाड्न थालेका छन्। राष्ट्रिय किताबखानाको प्रवक्ता सुदन श्रेष्ठका अनुसार असार 1 गतेदेखि 7 गतेसम्म 50 कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा सहसचिव सरहका कर्मचारी पनि छन्। 5 सहसचिवको राजीनामा स्वीकृत भइसकेको छ। अर्का 1 सहसचिवको राजीनामा भने स्वीकृत भएको छैन। एक सातामा 50 कर्मचारीको राजीनामा शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।